यो मनलाई भगवानको श्री चरणमा लगाउनु होला. सदा सर्वदा भगवानमै चित्त लगाइरहनुहोस्. आज त्यही ज्ञान श्री नारदजीले श्री व्यासजीलाई प्रदान गर्नुभयो र चतुर श्लोकी भागवत प्रदान गर्नुहुन्छ. र चतुर श्लोकी भागवत प्रदान गरिसकेपछि आज स्वयं त्यही चतुर श्लोकी भागवतलाई लिएर स्वयं श्री व्यासजी महाराजले 18,000 श्लोकमा यसलाई वर्णन गर्नुहुन्छ. बडो सुन्दर भावसँग 18,000 श्लोकमा श्रीमद् भागवत रचना गर्नुभयो. प्राप्त गर्नुभएको थियो.

चार श्लोकी जो भागवत मिलेको थियो त्यसलाई 18,000 श्लोकमा वर्णन गर्नुभयो. अब चिन्ता भयो, दोस्रो चिन्ता, किन चिन्ताले कहिले छोड्दैन हामीलाई, एक एक गर्दै आइरहन्छ. एउटा समाधान भयो, दोस्रो आइपुग्छ, राधे राधे भन्दै. एउटा समाधान भयो, अब त अब शान्ति होला, अब जीवनमा अब होला, तर फेरि दोस्रो समस्या, फेरि त्यो समस्या, बल्ल बल्ल समाधान, फेरि तेस्रो समस्या. अनि समस्या नै आएन भने पनि कसै कसैको स्वभाव कस्तो हुन्छ थाहा छ. अब केही समस्या छैन घरमा, सब शान्तले चल्दैछ भने पनि 15 वर्ष अगाडिको कुरालाई सम्झेर अब चिन्ताले आफै जो बितिसक्यो, न त्यो आउनेवाला छ, न त्यसले केही कष्ट पनि दिएको छ, न केही दुःख भएको छ, 15-20 वर्ष अगाडिको कुरालाई सम्झेर अब फेरि नकारात्मक कुरा ल्याउने. हेर्नुहोस् त, हजुरहरूलाई एउटा निवेदन छ, घरमा काम छैन, शान्त मन छ, जति बेला कोही पनि छैन त त्यो समयमा नभएको कुरालाई सोचेर चिन्ता ल्याउनु भन्दा भगवानको नाम जाप गर्नु, एक माला भए पनि नाम जाप गर्नु, हजुरलाई त्यो नामले कल्याण गर्छ. हजुरका पापहरूलाई एक एक गर्दै धुन्छ, मेटाउँछ. हजुरको मनलाई कहीँ न कहीँ तानेर सत्कर्ममा लगाउँछ, कहीँ न कहीँ. हेर्नुहोस् केही काम छैन, अब बरु के गरौं भयो भने पूजा कक्षमा भगवानको अगाडि बसेर हजुरलाई जे जे कुराहरूलाई सुनाउन मन छ ती सब कुरा भगवानलाई भन्नु, बरु बसेर चुपचाप सुन्नुहुन्छ. भला भगवानलाई सब थाहा छ, यो जन्मको हजुरलाई बरु याद छैन होला, यो जन्ममा आजभन्दा 20 वर्ष अगाडि आजकै दिनमा के गर्दै थिए भनेर सोच्यो भने कसलाई थाहा छ? 40 वर्ष आयु भएको व्यक्तिले आजकै दिन 20 वर्ष अगाडि म के गर्दै थिएँ भनेर सोच्यो भने उसलाई त थाहा हुँदैन भने भगवानलाई त जन्मौ जन्मान्तरको एक थाहा छ. त्यही भएर निष्काम भावले भगवान भज्नु, निष्काम, कुनै चाह नराखिकन. एक शिव महापुराणमा एउटा कथा छ कि अभिमन्युको कथा, अभिमन्यु जो मामा घरमा बस्छन् आमा सहित, किन बाबाले बाबा दोस्रो पत्नी ल्याएर बस्नुहुन्छ त आमा माइत जानुहुन्छ, माइतमा छोरा लिएर जानुहुन्छ त छोरा एक दिन साथीसँग खेल्दा खेल्दै एक ब्राह्मण कुलका बच्चा रहेछन्, ती ब्राह्मण कुलमा जो बच्चा थिए उनको घरमा पुग्छन्. अभिमन्यु उनको घरमा गएपछि के हुन्छ, उनको घरमा गाई हुन्छ जो साथी थिए, त गाईको दुध हुन्छ, उनले जीवनमा त्यति बेलासम्म दुध खाएकै छैन कोही गौ माताको, किन घरमा त्यति गरिबी थियो. त त्यहाँ उनले दुध पिउँछन्, त दुध पिएपछि उनलाई के लाग्छ, दुध यति मिठो हुन्छ अमृत. त घरमा जब आउँछन् त आमालाई भन्छन्, आमा मलाई दुध पिउनु पर्यो, दुध चाहियो, दुध चाहियो, दुध. त आमाले अब कहाँबाट ल्याउने दुध, हुन त गाई घरमा पालेको थियो तर दाजु भाउजू बडो दुष्ट, गाईको लागि घाँस काट्न लाउने तर गाईको दुध नदिने, त के गरौं के गरौं. त अभिमन्यु दुध दुध भनेर जिद्दी गरेपछि आमाले के गर्नुहुन्छ, चामल पिसेर दुध जस्तो सेतो बनाएर प्रदान गर्नुहुन्छ. जब उनले त्यो पिउँछन् उनले भन्छन् यो त यस्तो मिठो छैन जति मिठो मैले त्यहाँ खाएको थिएँ, पक्कै यो दुध होइन. त जिद्दी गरेको देखेपछि आमाको मुखबाट के आउँछ शब्द, यदि तिमीलाई यति दुध पिउन मन छ भने शिवजीको ध्यान गर, भोले बाबाको तप गर, तपस्या गर, ध्यान गर. त दुधको समुद्र मागेर पिउनु अनि मुखबाट यस्तो शब्द आयो. अब हो न हो अभिमन्युलाई के लाग्यो, साँच्चै भोले बाबासँग दुधको समुद्र छ, त उनी तपस्या गर्छन्, त भोले बाबा प्रसन्न भएर दर्शन दिन आउनुहुन्छ र दुधको समुद्र प्रदान गर्नुहुन्छ. कतै दुध पिउँछौ लप्यो, त्यति मात्र होइन तिमीलाई यो जगतमा पनि सम्मान र परलोकमा पनि मेरो श्रीचरणमा अहिलेदेखि व्यवस्था तयार छ. एउटा सानो दुधको जिद गरेर भगवानलाई स्मरण गर्दा त यति ठुलो फल मिल्यो भने, जीवनमा कुनै चाह नै नराखिकन
भगवानलाई भज्नु हो भने भगवान के दिनुहुन्छ होला विचार गर्न। भगवान हजुरले बोलेका एक एक शब्द, हजुरले गरेका एक एक कार्य सब भगवानलाई याद छ, सब भगवान देखिरहनु भएको छ। त्यही भएर बार बार यही सम्झाउँछु, यो सत्सङ्गमा आएपछि यो ज्ञान भयो, बिनु सत्सङ्ग विवेक न होय, सत्सङ्ग बिना विवेक आउँदैन। तर सत्सङ्गले यो विवेक त आयो कि भगवान नाम मात्रै जाप्दा पनि यस्तो हुँदो रहेछ, न पूजा न पाठ न तपस्या न तप, यत्रो ठुलो ग्रन्थ ग्रन्थ पनि होइन, मात्र के त भगवानको नाम मात्र लिँदा पनि यति कल्याण छ भने म किन नखाने, हजुरले म किन नपिउने, म किन नलिने। हजुरले डाक्टरले जब भन्नुहुन्छ सामान्य रोग लाग्दा त अस्पतालमा गएर जचाउँदा ल यो दबाई 7 दिन खानुहोस् त निको हुन्छ भन्नुहुन्छ, हजुर घरमा आएर एकदम टाइम टु टाइम खाना खाना 7 औषधि खानुहुन्छ, तर कथा सुन्नुभयो 7 दिन त यहाँ मञ्चबाट बार बार भनिन्छ कि तपाईँको पापलाई मेटाउन सक्ने एउटा नाम कीर्तन हो, भगवानको नाम हो, बार बार सुन्नु हो। तर हजुरले साँच्चीकै गर्नु भएको छ कि छैन विचार गर्न त, म नाम लिन्छु कि लिन्न ती पापहरूलाई धुनको लागि, यति सुन्दर साबुन रहेछ, यति राम्रो औषधि रहेछ जसले मेटाउन सक्ने रहेछ। तर त्यो चिज पनि हामीलाई के लाग्छ, मसँग कति धेरै समय छ, भोलि छ पर्सि छ 10 वर्षपछि जपौँला 5 वर्षपछि भनेर सोच साँचेर राख्नुहुन्छ, तर समय कतिखेर जान्छ थाहा छैन, भरे बेलुकाको मृत्यु लेखा छ कि यो पनि थाहा छैन। 7 दिन कथा सुन्छु भन्दै हुनुहुन्छ, 7 दिनसम्म सुन्ने हामीसँग आयु छ कि छैन त्यो पनि थाहा छैन। त्यही भएर म बार बार यही निवेदन गर्छु कि कृपया सबैले भगवानको नाम चाहिँ लिइरहनुहोस्, त्यो हजुरले लिने नामले मलाई होइन हजुरलाई नै फाइदा गर्छ है। राधे राधे। त यहाँ चतुर्श्लोकी भागवतलाई 18,000 श्लोकमा वर्णन गरेपछि व्यासजीले कल्लाई दिउँ कल्लाई दिउँ, यति सुन्दर उपहार जसले जगतको कल्याण गर्छ त कल्लाई दिउँ, झट्ट याद आयो आफ्नो पुत्र श्री सुखदेवजी महाराज। बोल्नु श्री सुखदेवजी महाराजको। तर सुखदेवजी कहाँ हुनुहुन्छ कसैलाई थाहा छैन, त सुखदेवजी हुनुहुन्छ वनमा, कता कता गएर बसेका छन्, अब खोजेर त ल्याउनु पर्यो। तब के गर्नुभयो, युक्ति लाउनुभयो व्यासजीले। कस्तो युक्ति लाउनुभयो व्यासजीले भने, बडो प्रेमसँग श्लोकहरू रटाउनु भएछ, 1-2 श्लोकहरू 10 स्कन्दको त 1-2 श्लोकहरू रटाएर आफ्ना शिष्यहरूलाई यो श्लोकलाई वन वनमा गएर गाउनु भन्नुभएछ, वन वनमा गएर गाउन आदेश दिनुभयो। त त्यो श्लोक रटेर वन वनमा गएर व्यासजीका शिष्यहरूले गाउन थाले, एक एक गाउँदै थिए अचानक सुखदेवजीको ध्यान टुट्यो, जङ्गलमा हुनुहुन्थ्यो, दौडेर आउनुभयो, त्यो गाउँदै

0: भगवान को सुंदरता को वर्णन, भगवान कति धेरै सुंदर हुनुहुन्छ रे, भगवान को कपाल घुंग्रालो छ रे, हेर्नुस् है घुंग्रालो बाल बडो सुंदर, श्लोक में खूब सुंदर वर्णन छ। एति दिव्य स्वरूप छ कि कम्मर में पीताम्बर छ, चरण में पायल छन छन, हाथ में वेणु, ओठ में लाली, आंखा में काजल, कान में कुंडल, शिर में मोर मुकुट छ, गला में वैजयंती माला छ रे। यस्तो सुंदर स्वरूप भगवान को यहाँ वर्णन गर्नुहुन्छ। भगवान को तो दिव्य स्वरूप श्रवण गरेर श्री सुखदेव जी मंत्र मुग्ध हुनु, भगवान को तो छटाला सम्झिदै हुनुहुन्छ, आहा हा यस्तो सुंदर को होला। भगवान को रंग छ श्याम वर्ण, कृष्ण रंग, कृष्ण भनेको हामी कालो भन्छौ, तर कृष्ण रंग कुन रंगलाई भनिन्छ भने जो आकाश मा साँझ मा सूर्य अस्ताउँछ, चन्द्र उदय हुन्छ, त झपक्क परेको साँझको बेला जो आकाशमा नीलो रंगको कालो कालो आकाश हुन्छ नि, हो त्यो रंग हो श्याम रंग। भगवान त्यही रंगको हुनुहुन्छ रे, बडो
1: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: बस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाभ्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर
3: सर्वोच्चको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त 22,000 मुद्दाको टुङ्गो लगाउने जिम्मा उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने
2: धानको बिउ छनौटमा ध्यान दिन बिगेको सुझाव नेपालमा रेल ल्याउने अध्ययनका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ीको खर्च उद्योगीबाट विद्युतको बक्यौता असुल गर्न महालेखाको ताकेता
3: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान सौर्य आँधीको प्रभावबारे अध्ययन हुने
2: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन अनि इण्डोनेसियासँग खेल्ने सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: साझा खबरको सबैभन्दा शुरूमा हटाइएका सुकुम्बासीहरूको व्यवस्थापनको बारेमा सरकारले गरेको निर्णयको प्रसंग
3: उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनर्स्थापना खर्च बाफत एकमुष्ट 25,000 रूपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ हिजो मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो निर्णय अनुसार 5 सदस्य परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 भन्दा बढ़ी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ तर रकम दिनु पूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ आयोजना निर्देशक मचा काजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रीनिङ शुरू गरेको र पीड़ितको हातमा पुग्न 2 साता जति समय लाग्ने समेत बताउनु भएको छ उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये 2,608 परिवारले नाम टिपाएका छन् अब 2 साता जतिमा वास्तविक सुकुम्बासीको एकिङ हुन्छ त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट राहत र एकमुष्ट रकम हस्तान्तरण हुन्छ उहाँले भन्नुभयो कोही नक्कली सुकुम्बासी पुग्न पर्न भएमा सोही वास्तविक सुकुम्बासी विमुख हुनुहुन्छ भनेर हामी काम गरिरहेका छौं समितिले तयार पारेको सूची नै आधिकारिक हुने उहाँको भनाई छ तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो समेत गरेका छन् नदी किनारका बस्तीहरू हटाउँदा सरकारले पर्याप्त पूर्व तयारी नगरी डोजर चलाएको उनीहरूले गुनासो समेत गरेका छन् कतिपय परिवारका लत्ता कपड़ा आवश्यक सामग्री तथा बालबालिकाका किताब कापी समेत भग्नावशेषमै पुरिएको समेत स्थानीयले बताएका छन् यसैबीच सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिम मुक्त बस्तीका परिवारलाई 25,000 दिने र बाँकी परिवारका लागि 15,000 रूपियाँ राहत स्वरूप उपलब्ध गराउने गरी मन्त्री परिषदले निर्णय गरेको मन्त्री सस्मित पोखरेलले बताउनुभयो
5: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने
6: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो। संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ। अनुमोदन लगत्तै शर्माको नियुक्ति भएको हो। उहाँले हिजो नै पद तथा गोपनीयताको शपथ पनि लिइसक्नु भएको छ। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। सर्वोच्चका न्यायाधीश मध्ये वरिष्ठलाई प्रधान न्यायाधीश बनाउने परम्परा विपरीत चौथो वरियताका शर्मालाई सिफारिश गरिएपछि विभिन्न टीका टिप्पणी र बहसहरू पनि भए। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद सम्मिलित संसदीय सुनवाई समितिले शर्माको सुनवाई हिजो द्रुत गतिमा अगाडि बढ़ाएको थियो। हिजो बिहान 8 बजे उजुरी खोलेर सुनवाई शुरू गरेको समितिले अपराह करिब 4 बजे शर्माको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो। लगत्तै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिनुभयो। शपथ लिएर उहाँ साँझ 6 बजे सर्वोच्च अदालत पुग्नु भएको थियो। न्यायालयको नेतृत्व सम्हालेपछि शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिकता, निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने पनि उहाँले उल्लेख गर्नुभयो। शर्माले सूचना प्रविधिको प्रयोग, न्यायिक सुशासन आफ्नो मुख्य योजना हुने पनि सुनाउनुभयो। न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा अवांछित गतिविधिमा कड़ा नियन्त्रण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। नवनियुक्त प्रधान न्यायाधीश शर्माले न्यायमा पहुँच अभिवृद्धि गर्ने, न्याय परिषद प्रभावकारी बनाउने र फैसला कार्यान्वयनलाई प्रभावकारी पार्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसै बीच हिजो नियुक्ति लगत्तै राष्ट्रपतिले शीतल निवासमा शर्मालाई शपथ ग्रहण गराउनु भएको थियो र शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसाहे प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल उपस्थित हुनुहुन्थ्यो। न्यायाधीशको वरियतामा शर्मामाथि रहेका दुईवटा वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल पनि उपस्थित हुनुहुन्थ्यो। रेग्मी शर्माको पदभार ग्रहण कार्यक्रममा पनि स्वागतमा सर्वोच्चको गेटसम्म पुग्नुभयो। तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल भने शपथ तथा पदभार ग्रहणमा कतै पनि देखिनु भएन। पदभार ग्रहण कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न अदालतमा कार्यरत न्यायाधीशहरूको पनि उपस्थिति थियो। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो। सिफारिशपछि संसदीय सुनवाई समितिले उजुरी आह्वान गर्दै 10 दिनको समय पनि दिएको थियो।
3: विद्यार्थी संकटले कक्षा रित्तिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाप्ने योजना बनाउँदैछ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको समेत बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय अप पहाड़ी र हिमाली जिल्लामा रहेका छन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यही क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको हो। यता शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीका लागि वार्षिक 30,000 खर्च गर्दै आएको छ। किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलबसम्मलाई भाग गर्दा त्यति खर्च हुने गरेको शिक्षा मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ। सरकारले सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीमाथि वार्षिक औसत 30,000 खर्च गर्छ। तैपनि सामुदायिक विद्यालयको अवस्था र विद्यार्थी आकर्षण सोच जस्तो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। सापकोटाका अनुसार निजी विद्यालयले भने प्रति विद्यार्थी औसत 80,000 खर्च गर्ने गर्छ। हाल नेपालमा 27,020 सामुदायिक विद्यालय रहेका छन् भने ती विद्यालयमा झण्डै 50,00,000 बालबालिका अध्ययनरत रहेका छन्।
6: यसैबीच मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया शुरू गरेको छ। प्रारम्भिक बाल विकास ईसीडीदेखि कक्षा 12 सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्राध्यापक डाक्टर बालचन्द्र लोइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल पनि गठन गरेको छ। 9 सदस्यीय कार्यदलले मंगलबार हिजो शिक्षा मन्त्री सस्मित पोखरेलसँग पहिलो बैठक गरेर औपचारिक रूपमा काम अगाडि बढ़ाएको हो। कार्यदलले छ महिनाभित्रमा प्रतिवेदन तयार गर्ने गरी काम अगाडि बढ़ाएको छ। कार्यदल संयोजक लुइटेलले कति दिनमा काम सकिन्छ भन्ने निर्णय गर्ने अधिकार कार्यदललाई नै दिइएको बताउनुभयो। आफूहरूले अहिलेकै अवस्था अनुसार काम गर्न सकियो भने कम्तीमा छ महिनाभित्रमा प्रतिवेदन तयार पारेर बुझाउने पनि उहाँको भनाई छ। कार्यदलले पाठ्यक्रमको प्रारूपको प्रतिवेदन बुझाएपछि विद्यालयको तहगत र विषयगत रूपमा पाठ्यक्रम परिमार्जनको काम शुरू हुनेछ। योजना अनुसार ईसीईडीदेखि कक्षा तीनसम्म एक तह, कक्षा चारदेखि आठसम्म अर्को र कक्षा नौदेखि बाह्रसम्मलाई एक तह मानेर पाठ्यक्रम परिमार्जनको काम गरिनेछ। अहिलेकै योजना अनुसार भयो भने आउने शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार पढ़ाई शुरू गरिने पनि जानकारी दिएको छ। सामान्यतया मुलुकमा भएका राजनैतिक परिवर्तन मार्फत व्यक्त भएका जनचाहना समावेश गर्न, प्रविधिमा भएका परिवर्तन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तित शैक्षिक मुद्दालाई सम्बोधन गर्ने गरी प्रारूप तयार पारिन्छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानको बिउ छान्दा उचित ध्यान पुर्याउँदाको फाइदा,
7: थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ, लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्,
6: नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै एक अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता, 50% बाल बालिका सुरक्षित पानीको पहुँच बाहिर, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विद्याको कमब्याक पछि ओली रणनीति पुनर्गठनको मुद्दा पछाडि धकेल्ने, विकल्पमा वाम एकताको कोर्समा जाने शीर्षकमा खबर प्रकाशित छ भने भित्र पृष्ठमा कंग्रेसमा गुटबन्दी तीव्र एकताका नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्ष शीर्षकमा खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन, संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेको छ। इतर पक्षले कोशीबाट देशव्यापी प्रदेश स्तरीय युवा भेला पनि गर्दैछ। भातृ संगठनमा पनि समानान्तर कमिटी गठनको तयारी इतर पक्षले गरेको छ। संस्थापन पक्षलाई दबाव दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढ़ेको पनि इतर पक्षका एक नेताले बताएका छन्। त्यस्तै जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु शीर्षकमा खबर छ। यो इच्छा कामनाको खबर हो। चितवनको विकट इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु भएको छ। जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका एक बालक र 2 बालिकाको 5 दिनभित्रै मृत्यु भएको स्थानीय चेपाङ परिवार भएपछि स्थानीय चेपाङ परिवार उजाड़िएको छ भने सिंगो गाउँ नै शोकमा डुबेको छ। भरतपुर अस्पतालमा उपचारको क्रममा 13 वर्षीय मनिता चेपाङको हिजो बिहान मृत्यु भएसँगै मृतकको संख्या 3 पुगेको हो। यसअघि उनका 11 वर्षीय भाइ सञ्जय चेपाङ र 9 वर्षीय बहिनी नमुना चेपाङको पनि मृत्यु भएको बताइएको छ।
6: कान्तिपुर दैनिकमा नेपाललाई ग्रे लिस्टमै गाह्रो कालो सूचीमा परे झनै खतरा शीर्षकमा यज्ञ बन्जारे र मातृका दाहालले लेख्नु भएको खबर छापिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आगामी माघसम्म विभिन्न कार्ययोजना सुधार र जोखिमबारे नेपाली अधिकारीहरूलाई भेटेर सम्झाउँदै एफएटीएफको एसिया पेसिफिक टोली शीर्षकमा खबर छापिएको छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। 2073मा 10,53,824 बालबालिका कक्षा एकमा भर्ना, तर 10 वर्षपछि 2082 एसईई दिने बेलासम्म उक्त विद्यार्थी संख्या घटेर 4,30,667 सीमित देखिएको छ। भित्री पन्नामा छापिएको छ परिवारका लागि परदेशीए हातखुट्टा गुमाएर फर्किए शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर हो भने 30 पटक सगरमाथा आरोहण गर्दै पादावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही शीर्षकमा खबर छापिएको छ। त्यसै गरी अर्को सुकुम्बासी बस्ती भत्काइएका भग्नावशेषले प्रदूषणको जोखिम शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकमा खबर छ आर्थिक संकटमा अफगानिस्तान गरीबीका कारण आफ्नी सन्तान बेच्न बाध्य छन् अफगानी शीर्षकमा खबर छापिएको छ भने पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछोड्ने अडान शीर्षकमा अर्को खबर पनि छापिएको छ। 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर रहेको बारेमा पवित्र सुनारले लेख्नु भएको खबर छ। मुलुकमा 50% बालबालिका अझै व्यवस्थित शौचालय र स्वच्छ पिउने पानीको पहुँच बाहिर रहेको पाइएको छ। सरकारले वर्षौंदेखि व्यवस्थित शौचालय र सुरक्षित पिउने पानी व्यवस्थापनको प्रयास गर्दै आए पनि औसतमा 50% बालबालिका त्यसबाट बाहिरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफ को सहयोगमा प्रकाशित पछिल्लो सूचकले औल्याएको हो। बाल बालिकाको बहु सर्वेक्षण सूचक 2024-25 अनुसार नेपालका 100 बाल बालिका मध्ये 40 जना मात्र सफा शौचालयको पहुँचमा रहेको पाइएको छ। यो हिसाबले 60 जना सफा तथा व्यवस्थित शौचालयको पहुँच बाहिर रहेका छन्। आर्थिक संकटको विषय पनि छापिएको छ भने पाहुनालाई कोसेली कोदाको बिस्कुट शीर्षकमा मंगलबारेबाट लेखिएको खबर पनि छापिएको छ। नेपालमा रेल ल्याउन 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च भएको बारेमा भुवन शर्माले लेख्नु भएको खबर छ। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको हो। सुरक्षित सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। कर्णाली करिडोरमा 6,11,00,000,00,000 बजेट सुनिश्चित भएको बारेमा तुलाराम पाण्डेले आजको कान्तिपुर दैनिकमा कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6,11,17,00,000,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको हो। महालेखाले चौथो पटक भने उद्योगीबाट विद्युतको बक्यौता असूल गर्नु शीर्षकमा मिलन विश्वकर्माले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले उद्योगीहरूले डेडिकेटेड र फिडर र ट्रंक बापत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता असूल गर्नुपर्ने भनेको छ। महालेखाले सार्वजनिक गरेको 63 औं वार्षिक प्रतिवेदन अनुसार 26,03,00,000,00,000 बक्यौता असूल गर्नुपर्ने देखिएको छ। महालेखाले 2060 औं प्रतिवेदन हरेक यसलाई फेरि सुन्नुहोला महालेखाले हरेक प्रतिवेदन मार्फत यस्तो बक्यौता असूल गर्नुपर्ने भन्दै आएको छ। सरकारले ऋण लिएको रकम तलब भत्ता र ऋणमय खर्च शीर्षकमा अर्को खबर छ। सरकारले सार्वजनिक ऋण उठाएको रकम तलब भत्ता खानादेखि ऋण तिर्नमै खर्च भएको देखिएको छ। दीर्घकालीन भार पर्ने गरी उठाइएको ऋण पूँजी निर्माणमा खर्च गर्नुपर्नेमा चालू शीर्षकमा खर्च गरिएको महालेखा कार्यालयको पछिल्लो प्रतिवेदनले देखाएको छ।
3: साझा खबरमा अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै पुटिन पुगेपछि राजनीतिक फेरि चीन रूस ध्रुवीकरण केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र मध्य पूर्वको तनावका बीचमा भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोड़िएर हेरिएको छ। राष्ट्रपति पुटिनले चिनिया समकक्षी सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढ़ी महिला र बालबालिका रहने प्रतिवेदनमा समेत उल्लेख गरिएको छ। सन् 2023 सेप्टेम्बर यता करिब 69 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किसकेका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने पनि अनुमान गरिएको छ। र पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली संघ यू र चीनले संयुक्त रूपमा विकास गरेको स्माइल अन्तरिक्ष यान सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेका छन्। सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा थोकिदा के हुन्छ भन्ने बारेमा महत्वाकांक्षी वैज्ञानिक अभियान शुरू भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
6: साझा खबरमा अब खेल खबर। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जन र महासचिव धर्म बहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। महासंघमा रहेका 118 मध्ये 42 सदस्यले अविश्वासको प्रस्ताव राखेको वरिष्ठ उपाध्यक्ष दिपिन राईले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपमा अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव दर्ता समेत गराइसकेको पनि राईले बताउनुभयो। बुद्धिचालका अध्यक्ष र महासचिवका विरूद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको आर्थिक पारदर्शितामा प्रश्न उठाइएको छ। नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनौटको समूह चरणमा इण्डोनेसिया र चीनसँग खेल्ने भएको छ। प्रतियोगिता मे 23-31 मलेसियामा आयोजना हुँदैछ। नेपाल क्रिकेट संज्ञानले जनाए अनुसार नेपाल समूह बीमा परेको छ। सूर्य नेपाल च्यालेन्ज गल्फमा पहिलो दिन दिनेश प्रजापति 6 अण्डर 62 को उत्कृष्ट स्कोरसहित अग्रता बनाउनु भएको छ। दिनेशले भुवन कुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई 2 स्ट्रोकले पछि पार्नुभयो। समान 4 अण्डर 64 को स्कोर बनाएका उहाँहरू संयुक्त दोस्रो स्थानमा पुग्नु भएको छ। र एभरेस्ट बैंक नेपाल वायुसेवा निगमले 15 कर्मचारी खेलकुद र प्रतियोगिताको टेबल टेनिसमा 2-2 स्वर्ण जितेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा स्वर्ण जितेको छ। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हिजो पुरूष सिंगलमा एभरेस्टका अच्युत राज पोखरेलले स्वर्ण, नेपाल बैंकका ओम कुमारले रजत र निगमका विश्वास गौतमले काश्य जित्नुभयो। महिला सिंगलमा निगमकी मेनुका चामलिङले स्वर्ण र नागरिक उड्डयनकी ज्ञान धना श्रेष्ठले रजत जित्नु भएको छ।
3: धानको बिउ छान्दा किसानले के कुरामा ध्यान दिने र कसरी खरिद गर्ने कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5253।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब धानको बिउको छनोटका कुरा। किसानका लागि धानको बिउ छनोटमा ध्यान पुर्याउँदा कति महत्व हुन्छ, उत्तिकै महत्व प्राप्त गर्नुको पनि रहन्छ। मौसम, भूगोल र माटो अनुसारको धानको बिउ कसरी छनौट गर्ने, साथै सुशीला श्रेष्ठले बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशवाहसँग कुराकानी गर्नुभएको छ।
4: नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ, सुखा धान 1, सुखा धान 2, सुखा धान 3, सुखा 4, सुखा 5 र सुखा 6 छ। बहुगुणी धान 1, बहुगुणी धान 2, 1-2 अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदिनाथ 3, हरदिनाथ 2, हरदिनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढी भन्दा बढी उत्पादन दिन्छ।
5: यी धानको बिउहरू चाहिँ किसानले अहिले त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्दैन?
4: राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्, त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
5: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यस्तो चाहिँ?
4: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुखा धानको बिउको डिमाण्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने, त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
5: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो?
4: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो, र सुखा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुखा 3 मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ, र बहुसंख्यक किसानले सुखा 3 रोजेका छन्। अर्को चाहे सुखा धान 6 पनि हो, सुखा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुखा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
5: तराईको लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो।
4: हजुर, छोटो अवधिका धानका जात भन्ने हो भने हरदिनाथ 5 छ, हरदिनाथ 2 छ, 3 छ, यिनीहरू 115-125 पाक्ने गर्छन्।
5: कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
4: पूर्वतिर तरहरा 1 हुन सक्छन्, त्यसै गरी सुखा धानहरू 1-2-3 हुन सक्छन्, होइन 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुखा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुखा 3, बहुगुणी 2, यी जातहरू छन्। 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छ, त्यो ठाउँमा जाने हो भने खैया धानका जातहरू छान्न सक्छौ।
5: कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्छ?
4: किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सुखालाई धेरै हदसम्म टार्न सक्छौ। टाढा स्केप भन्छौँ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स। सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 125-125 पाक्यो भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ। तराईतिर सुखा हुँदाखेरि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्।
3: बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशवाहसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी, गाब्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर। धानको बिउ छनोटमा ध्यान दिन विज्ञको सुझाव, नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता,
6: सर्वोच्चका प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त, 22,000 मुद्दाको टुंगो लगाउने जिम्मा, उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई 1 मुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने,
3: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा, द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान, सौर्य आँधीको बारेमा प्रभाव बारेमा अध्ययन हुने,
6: र एसियाड महिला क्रिकेट छनोटमा नेपालले चीन र इण्डोनेसियासँग खेल्ने, सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता, नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमालेको नेतृत्व, जसले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस अगाडि पार्टीको सदस्यता दिन नमिल्ने र नहुने भनेर त्यसको दावी गरेको थियो। त्यस अनुसार निर्णय पनि भएको थियो, तर पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिनको लागि तयार हुनुभयो र तयार अनुसारको सदस्यता पनि दिएको छ। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ, एमाले लेखिएको माथिपट्टि एउटा त्यहाँ देखिन्छ भने तल ढोकामा 2 जना व्यक्तिहरू छन्, त्यही ढोकाबाट भर्खरै पूर्व राष्ट्रपति भण्डारी निस्किएर अगाडि बढ़ेको जस्तो त्यहाँ देखाउन खोजिएको छ। 2 जना कर्मचारी कुराकानी गर्दैछन् अनि यस्तो लेखिएको छ, अबदेखि उहाँलाई पूर्व राष्ट्रपति ज्यू भनेर मानमर्दन नगर्नु, बड़ो इज्जतका साथ सदस्य ज्यू भन्नु, बुझ्नुभयो?
6: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई नील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामीसँग संवादका लागि पाल्पाका सफल व्यवसायी, किसान, उद्योग क्षेत्रमा र प्रेरणा जगाउने क्षेत्रमा लामो समयदेखि क्रियाशील कमल प्रसाद घिमिरे हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। पाल्पामा एउटा राम्रो सफल किसानको रूपमा पनि तपाईँले आफ्नो पहिचान बनाइ राख्नु भएको छ, त्यसको लागि के गर्नु पर्यो त्यही अगाडि बढौं।
1: 60-61 सालतिर सबैले सुन्तला लाउने एउटा वेम थियो। त्यो बेलामा बारीमा करिब 500 बोट सुन्तला हामीले चाहिँ लगाएका थियौँ।
0: क्षेत्रफल चाहिँ कतिमा?
1: क्षेत्रफल त्यति बेला लगभग 15-20 रोपनी थियो होला त्यो सुरुमा लगाउँदा।
0: अहिले चाहिँ बढ्यो?
1: अहिले चाहिँ लगभग 60 रोपनीको सेरोफेरोमा सुन्तला चाहिँ,
0: सुन्तला मात्रै 60 रोपनी
1: रोपनीमा विस्तार गरेको छु। र यो चाहिँ कोभिडको बेलामा बुटोलदेखि त्यो लकडाउन भएर म घर पुगेँ पाल्पा। लामो लकडाउन भयो, हजुरहरू सबैलाई थाहा छँदैछ। अनि त्यो बेलामा मैले चाहिँ त्यही स्थानीय श्रमिकहरूलाई बोलाएर अनि खरबारीमा सुन्तला चाहिँ लगाउनको लागि बगैँचा विस्तार गर्ने म त्यहाँको पहिलो व्यक्ति नै हो। र अहिले 1200 बोट सुन्तला छ। मेरो घरमा रेगुलर रूपमा काम गर्ने 5000 मान्छेहरू हुनुहुन्छ। रेगुलर रूपमा बस्ने, घरै बसेर काम गर्ने मान्छेहरू हुनुहुन्छ।
0: उहाँले रोजगारी
1: पाउनु भएको छ। अनि एकजना अपाङ्ग पनि हुनुहुन्छ, एउटा हातको चाहिँ 4 औँला छैन। अनि मैले उहाँलाई पनि त्यहाँ मैले रोजगार दिइराखेको छु। र मेरोमा अब अहिले चाहिँ त्यो गाउँमा भर्खरै म आजभन्दा एक हप्ता पहिला म त्यो गाउँमा पनि पुगेका थिएँ एउटा कामको सिलसिलामा। अनि लगभग अहिले पनि 10-12 घरले सबै चाहिँ उहाँहरूको जङ्गल पल्टेको चाहिँ त्यो जग्गालाई अनि फडानी गरेर सुन्तला विस्तार गर्ने जुन योजना बनाउनु भइरहेको मैले चाहिँ देखेँ।
0: त्यसको प्रेरणाको स्रोत चाहिँ यहाँले आफूलाई
1: त्यो दिँदाखेरि आफूलाई एउटा लिडर भनेको, लिडरले खास चाहिँ कसैलाई पनि यस्तो गर उस्तो गर भनेर खास त्यस्तो भनिरहन्छ जस्तो पनि लागेन अहिले।
0: त्यो तपाईँकै कारणले हो भन्ने त्यसको कसरी पुष्टि हुन्छ?
1: त्यहाँ यस्तो छ, सबैभन्दा पहिला मैले लगाउँदा सबैभन्दा बढी कमेन्ट पनि मलाई नै आयो। पैसा कमाएको छ, बुटोलतिर यसो जग्गा सग्गा पनि कारोबार गर्थेँ मैले होइन, अनि त्यो चाहिँ उता पैसा कमाएर यता लिएर आएर अब जे गरे पनि भयो अहिले भन्ने जस्तो कुरा पनि आयो। काम त सुरुमा नयाँ गर्दा त जहाँ पनि कमेन्ट आइहाल्छ होइन, त्यो मेरो मात्रै होइन अन्य क्षेत्रमा पनि आइहाल्छ। अनि पछि चाहिँ के भयो भन्दा, यो त अहिलेको मात्रै त हजुरलाई उदाहरण दिएको हो मैले। योभन्दा पहिला त त्यहाँ त लगभग सबै घरहरूले तपाईँको सुन्तलामा खेत चाहिँ खरबारीमा विस्तार गरिसक्नु भएको छ। जसले हिजो कमेन्ट गर्नुहुन्थ्यो अथवा जसले चाहिँ मेरो बारेमा अब यो हुन्न यताउति खर्च मात्रै हो भन्नुहुन्थ्यो, अहिले उहाँहरूका पनि सुन्तला लगाउ हामी यात्रा बोर्ड त भइसकेका छन्।
0: सुन्तला बारी बनाउनको लागि खरबारी मास्नु पर्यो होइन?
1: खरबारी
0: अनि यसको नाफा घाटा कस्तो छ त? तपाईँको 60 रोपनीमा लगाएको सुन्तला खेतीको अनुभव सुनाउनु।
1: मेरो यस्तो छ, मलाई एउटा लक्ष्य हुन्छ, मैले लक्ष्य राखेर काम गर्ने मान्छे हो म चाहिँ। यहाँसम्म आउँदा मैले धेरै सेक्टरमा हात हालेँ, अनि जुन सेक्टरमा हात हालेँ त्यहाँ मैले हालेको ठाउँमा चाहिँ मैले काम गर्दासम्म अनि म चाहिँ असफल भएको छैन।
0: तपाईँलाई त्यहाँ अहिले हावापानी, मौसम, सिंचाइले राम्रै साथ
1: दिइरहेको छ। हाम्रोमा मेरोमा तुलनात्मक रूपमा पानीको अलिक धेरै चाहिने, मेरो पूर्वपट्टि फर्केको बारी छ अनि चाहिँ पानी सुक्खा बढी हुन्छ र पानी चाहिँ त्यति पर्याप्त मात्रामा सिँचाइको लागि छैन। र अहिले चाहिँ मैले गएको वर्ष 1,25,000 लिटर पानी अटाउने क्षमता भएको ट्याङ्की निर्माण पनि गरेको छु, त्यो चाहिँ बगैँचाकै लागि हो। र मेरो हजुरले भनिसक्नुभयो त्यहाँबाट फाइदा घाटा के छ भन्दा पनि मेरो 2085-86 त्यो बगैँचाबाट 1 करोडको सुन्तला निर्यात गर्ने लक्ष्य हो मेरो।
0: त्यो त्यही बाटोमा छ कि अथवा अवरोधहरू
1: केही छ? अब 1 करोड भन्दा 80 लाख होला आफ्नो ठाउँमा छ, तर मेरो लक्ष्य 1 करोडकै।
0: अहिले लगानी र अहिलेसम्मको आमदानीको हिसाब गर्यो भने चाहिँ मैले जम्मा जम्मी सुन्तला बगैँचामा मात्रै यति गरेँ र हालसम्म यति प्राप्त भयो भन्ने खालको चाहिँ
1: अहिले यस्तो छ। पहिलाको बोट चाहिँ हामीले लगाउँदाखेरि हामीसँग त्यति नलेज भएन, अनि जुन त्यो बोटहरूको बिच हुनुपर्ने डिस्टेन्स होइन, अनि त्यो चाहिँ पनि हाम्रो त्यति धेरै जानकारी भएन र कोही ठाउँ लगाएका बोटहरू बाक्लो भए अनि कोही फेरि हामीले त्यो बिउहरू चाहिँ छनौट गर्न जानिएन होइन, अर्कोले जे लगाउनु भएको छ त्यही लगाइयो, अनि कुन त्यहाँ माटोमा कलम बिरुवा लगाउने, कुन माटोमा बिजु लगाउने होइन, डिस्टेन्स कति राख्ने, त्यस्तो चाहिँ अलिक ज्ञान कम भयो। तर अहिले चाहिँ 60 सालमा लगाएको सुन्तला अहिले 83 भनेपछि 23 वर्ष भयो, 23 वर्षमा त्यसलाई गरेको स्याहार सुसार त्यसले दिएको प्रतिफलको आधारमा जुन पछि मैले 700 बोर्ड चाहिँ मैले विस्तार गरेँ त्यो चाहिँ तपाईँको एकदम साइन्टिफिक छ।
0: पैसाको कुरा गरौँ न, आमदानीको हिसाबले कति
1: अनि अब अहिले चाहिँ मेरो विस्तारकै फेजमा भएको भएर अहिले कृषिमा के छ भन्दा लगानी मात्रै छ अहिले हजुरले भन्दाखेरि मेरो प्रत्येक दिन खर्च हो र त्यो त्यहाँ मैले राखेको मेरो हाम्रो जुन जति काम गर्नुहुन्छ होइन रोजगार दिइरहेको छु उहाँहरूलाई पैसा दिन र मलाई त्यहाँ अवधि बगैँचा व्यवस्थापन गर्नको लागि अहिले उतापट्टिको 500 बोट बिरुवा चाहिँ पुगिरहेको छ किनभने राम्रो मौसम अनुकूल मौसम हुँदा 15-20 लाखको सुन्तला बिक्री हुन्छ त्यसबाट
0: वर्षमा
1: अनि कहिले 5 लाख पनि हुन्छ फेरि अब त्यो अब पहिला सिँचाइको सुविधा थिएन होइन अनि पानी परेन भने त गइहाल्यो सकिहाल्यो फुल्ने बेलामा पानी परेन भने सुन्तला चाहिँ फेरि उत्पादन गर्न गाह्रो हुन्छ
0: भनेपछि अहिले खरबारीलाई सुन्तला बारीको रूपमा विकास गर्ने क्रम प्रतिस्पर्धा जस्तो
1: देखियो तपाईँले कुनै दिन त्यहाँको रिपोर्ट चाहिँ त्यहाँको चाहिँ भिजुअल चाहिँ जुन तपाईँले प्राप्त गर्नुहुन्छ त्यो मलाई लाग्छ त्यो जसरी इलाममा जता गए पनि चियाबारी छ चियाका बोटहरू छन् त्यहाँ पनि जता पनि तपाईँ सुन्तला भए केही देख्नु जस्तो लाग्दैन मलाई।
0: यो राम्रो एउटा किसानको पहिचान बनाउनको लागि अथवा त्यसबाट आमदानी बढाउनको लागि मौसम कतिको महत्वपूर्ण रहेछ भन्ने तपाईँको अहिलेसम्मको अनुभव र बुझायो।
1: मलाई अहिलेसम्मको मेरो अनुभवमा एउटा त जस्तो किसानै भन्दा पनि मान्छेले पहिला हामीले पढ्दा मेरो पढ्नेवाला पालामा अब साथीहरूले मेरो बुवाले यस्तो गर्नुहुन्छ मेरो बुवाले यस्तो गर्नुहुन्छ भन्दा एकदम म गर्व हामीलाई पनि है त्यसको बुवाले त यस्तो गर्नुहुन्छ भन्ने हामीलाई पनि एकदम हुन्छ नि त हामी एक्साइटेड हुने अनि सरले तेरो बुवाले सर घर के गर्नुहुन्छ भन्दाखेरि कृषि गर्नुहुन्छ भनेर भन्दाखेरि हामीलाई अलि लाज लाग्यो जस्तो मलाई आफैले मैले भएको त्यस्तो हुन्थ्यो पहिला मैले पढ्दा विद्यालयमा र अहिले पनि कतिपय हाम्रा मित्रहरूले कृषि गरिरहनु भएको छ तर खेती किसानी गर्छु भन्न उहाँहरूलाई लाज लाग्छ त्यस्तो छ अहिले पनि हजुरले त्यो यसो सर्वे गर्नुभयो भने उहाँले अरू सामान्य व्यवसाय बताउनुहुन्छ जहाँबाट धेरै इन्कम गर्नुभएको छ त्यसलाई लुकाउनुहुन्छ भनेर भन्न चाहनुहुन्न र एउटा त के भन्दा संसारको सबैभन्दा ठूलो पद भनेको कृषक होइन सबैभन्दा ठूलो पेसा भनेको कृषि हो यो मेरो अहिलेसम्मको अनुभवमा मलाई त्यस्तो लाग्यो एउटा र अर्को चाहिँ फेरि के छ भने जुन तपाईँले चाहिँ मौसमको कुरा गर्नुभयो मौसमलाई हामीले कसरी हेर्न सकिन्छ भने अब हजुरले कुनै मरुभूमिमा हुने बोट पनि त छ नि होइन पानी नहुने ठाउँमा हुने बोटहरू पनि छ त्यो नगदे बाली छ त्यसलाई बेचेर पैसा आमदानी गर्न सकिन्छ कुनै फेरि पानीमाथि हुने बिरुवाहरू पनि छ पानीमा मात्रै लगाइदिए पनि त्यहाँ चाहिँ त्यसको चाहिँ आमदानी लिन सकिन्छ तर के छ भन्दा सबैभन्दा पहिला आफ्नो जग्गामा कस्तो प्रकारको खेती हुन्छ त्यसको बारेमा निर्गोल गर्नु पर्यो अनि त्यस पछाडि जुन खेती त्यो माटोमा सुइटेबल हुन्छ अनि त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनु पर्यो।
0: त्यसको लागि अब जस्तो तपाईँसँग तपाईँको घर परिवारमा कति अलि पाको पुस्ताको व्यक्ति हुनुहुन्छ त्यो महत्वपूर्ण हो कि तपाईँले कति प्राविधिक त्यो सिप क्षमता अथवा सहयोग गर्ने निकायलाई चिन्नु भएको छ त्यो महत्वपूर्ण कुरा हो कि तपाईँसँग कति धेरै पैसा छ भन्ने कुरा महत्वपूर्ण हो त त्यो मौसम अनुसारको खेती प्रणालीको विकास अथवा अभ्यास गर्नु
1: एउटा त तपाईँ हाम्रो सबैको घरमा हेर्नुभयो भने पहाडको कुरा गर्दा त्यहाँ सुन्तला पनि हुन्छ पहिल्यैदेखि एक दुई बोट कागती हुन्छ दुई चार बोट मौसम लगाएको हुनुहुन्छ केराको रुखहरू हुन्छ होइन कहीँ चाहिँ कफी पनि हुन्छ पहिल्यैदेखि लगाउनु भएको एक दुई बोट चाहिँ कसैले धेर लगाउनु भएको हुन्छ हाम्रो बुवाहरूले बुवा पुस्ताहरूले अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामीले त्यसबाट पनि अध्ययन गर्न सकिन्छ होइन अनि त्यसलाई विस्तारमा जान सकियो। दोस्रो कुरा अहिलेको पहाड भनेको पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन स्थानीय सरकार छ त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ उहाँहरूलाई लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ होइन त्यो त सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। र अर्को कुरा पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता हो धैर्यता नै पैसा हो
0: कुर्न सक्नु पर्यो
1: यहाँ अहिले के छ भने आज बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो त सम्भव छैन होइन नत्र भने तपाईँको कृषिमा चाहिँ अब सामान्य हिसाब गर्नु न यसलाई कसरी केरा खेती नै गर्नु उहाँहरूलाई लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ होइन त्यो त सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। र अर्को कुरा पैसा

0: होइन, अब तपाईँको 100 बोट लगायो भने तपाईँ कति कति भयो, 5000 त पऱ्यो, त 5000 लगानीलाई त हामीले त्यसो लगानी त देख्नु भएन नि त होइन। अरू क्षेत्रमा हेर्नुभयो भने एउटा कफी सप खोल्दा कति पैसा लगानी हुन्छ, सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ, एउटा सैलुन खोल्दा कति लगानी हुन्छ होइन। त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ त्यति धेरै पैसा चाहिँ खर्च गर्नु पर्दैन, तर त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो अनि निरन्तरता हुनु पर्यो। अहिले गएको छ एक वर्ष एकदम स्याहार सुसार गरेको छ, मसार्या छ होइन, उयो हामीले हुन्छ नि अहिले ब्युटिसियन जस्तो गरेर सबै गरेको छ, अनि अर्को वर्ष केही पनि छैन होइन। त्यो निरन्तरता भएन भने पनि कृषि पेसामा अगाडि बढ्न गाह्रो।
1: अघि हामीले जुन मौसमको कुरा गर्दै गर्दाखेरि हाम्रो अघिल्लो पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ यो डाँडोमा अलि भिरालो धेरै भयो अथवा चिस्यान धेरै भयो, खडेरीपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढी हासिल गर्यो, र कहाँ कस्तो खेती लगाउने, के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अलि बढी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने त्यो परम्परागत सिप कस्तो खालको मौसम, कस्तो खालको बाली भन्ने कुरा अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने, माटो परीक्षणको कुरा पनि आइसक्यो, सिंचाई कति चाहिन्छ, कति आमदानी होला, के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेका पाउनुहुन्छ।
0: अब यसमा हामीले यसरी हेर्न सकिन्छ, आजभन्दा लगभग 40 वर्ष जति पहिला हाम्रो जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो। मैले यसरी बुझ्दाखेरि उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो। त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन। तर 50-60 वर्षको अगाडि कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ, कति बिक्री हुन्छ, अहिले अकबर खोर्सानी कुरा छ त अकबर खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेछ। र त्यति बेला जसले मकै फलाउनुहुन्थ्यो उहाँले आफ्नो बालबच्चालाई बचाउनुहुन्थ्यो, अथवा जसले धान फलाउनुहुन्थ्यो उहाँले आफ्नो बालबच्चालाई पाल्न सक्नुहुन्थ्यो, र जसले त्यति बेला अकबर खोर्सानी फलाउनुहुन्थ्यो उहाँलाई त बच्चालाई अकबर खोर्सानी खानदिने कुरा भएन, आफूले अकबर खोर्सानी खाने कुरा पनि भएन, अनि त अकबर खोर्सानीको बजार बिक्री वितरण हुने कुरा पनि भएन होइन। त्यसले गर्दा पहिला र अहिले फरक के छ भने पहिला जस्तो छुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाड़ी एरियामा त्यही थियो
1: अनुभवको आधारमा
0: त्यो त्यति बेला आवश्यकता पनि त्यही
1: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भन्ने त्यस्तो खालको स्थिति।
0: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन, जस्तो बुवाले अहिले पनि घरमा ला बादल लगाएको छ आज पानी पर्छ कि भन्नुहुन्छ नि त, तर हामीले एप्समा हेर्दा त्यहाँ पानीको कुनै सम्भावना छैन होइन। कहिले कहिले टन्टलापुर घाम लागिरहेको हुन्छ अनि भोलि यति बजेदेखि राति यति बजेदेखि पानी भनेर देखाएको हुन्छ होइन। यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको जो पालामा भन्दा हामीलाई धेरै सजिलो छ अहिले
1: प्रविधिको कारणले।
0: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्न उत्पादन गर्नु पर्थ्यो, र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो, अरूले उत्पादन गरे नि त अन्न त, र तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो अनि हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक कुरा त्यहाँ जे हुन्छ उत्पादन। मैले हजुरलाई यतिसम्म भने अहिले तपाईँको त्यो अमृसो भन्ने हजुरलाई थाहा छैन, अमृसोको त्यो असारमा अमृसोको बोट मात्र राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमृसो छ भने त्यो अमृसाको बेर्ना बेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले 2-4 पैसा कमाउनै सक्नुहुन्छ।
1: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिर्नाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो?
0: अहिले यस्तो छ, एउटा चाहिँ हामी दुईटा कुरा हेर्न सकिन्छ, एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिल्यै भनिसकेँ, पहिला जो कुरा बिग्दैन थियो अहिले त्यो कुरा बिग्छ। पहिला अमृसा तपाईँको अमृसाको जंगलै भए पनि तपाईँ त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्दै बिग्दैन थियो। अनि अहिले चाहिँ तपाईँको त्यो अमृसो खोजी खोजी आउनुहुन्छ अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन, आउनुहुन्छ नि त, अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जानु पनि पर्दैन, घरै घरै आउनुहुन्छ, कुचो छ कि छैन, सबै कुरा छ कि छैन भन्दै एउटा त्यो भयो। अहिले चाहिँ त बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा, जस्तो अब आज हाम्रो मोबाइल आउनुभन्दा पहिला नेपालमा कसैको मोबाइल पसल त थिएन नि होइन, कति दोकान त थिएन त, काठमाडौँमा यस्तै चहल पहल थियो, सबै कुरा थियो। अहिले हेर्नुहुन्छ भने यहाँ कति पर्सेन्ट भाग यो मोबाइल पसलले घटेको होला, किनभने मोबाइल आयो। अब भोलि फेरि केही नयाँ कुरा आयो भने अहिले हामीलाई थाहा छैन नि त, एआई भनिन्छ, त्यो एआईको पनि सामान्य कुरा आइरहेछ, भोलि सबै कुरा आउँदा त्यसैको फेरि पसल राखेर बस्ने, सबै एआईको दोकान हुने अवस्था पनि आउन सक्छ, त्यो भोलि देखिने कुरा।
1: त्यसो भए अहिले जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार, संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ,

0: त्यो वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा त्यो राम्रै सहयोग पुगिराखेको छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव?
1: हजुरले मैले लिल सरलाई मैले के जहाँ मैले एउटा अनुरोध पनि के गरेँ भने यो अत्यन्तै तपाईँको प्रश्न अत्यन्तै राम्रो प्रश्न हो। तपाईँले एउटा रिपोर्ट के बनाउनु भने रिपोर्टै मैले हजुरलाई अनुरोध गरेँ बनाउनलाई। जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं र त्यहाँ हेर्नुहोस् सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन् किन आफ्नो काम आफै गरिरहन् नि त होइन सबै त्यहाँ भोलिरहन् र जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई यताउता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ त्यस्ता पालिका असफल पनि छन्। तपाईँले हेर्नु सक्छ नम्बरै आउँदा पनि पालिका यति नम्बरमा पर्यो उति नम्बरमा पर्यो भन्नुहुन्छ कारण त्यही नै हो।
0: तर त्यसको लगानीको जुन खालको माहौल बनाउने भनेको त्यो अध्ययन अनुसन्धान राम्रै भएर देख्नुहुन्छ कि अथवा त्यो लगानी गर्नुभन्दा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ।
1: यसमा यस्तो छ कसैको जस्तो पालिकाको अध्यक्षज्यू हुनुहुन्छ नि मेन सरकारको प्रमुख त उहाँ नै हो होइन अब उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ एमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्षज्यूहरूले त स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ टोली खटाउनु भएको छ अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उयो पशुपालनहरू गर्नुहोस् तपाईँले अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ।
0: यो मौसम बारेको जानकारी पनि स्थानीय सरकारले दिन्छ जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन?
1: छैन यो यस्तो छ आइटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर तर आइटीको सेक्टरमा मौसम मात्रै होइन उस्तै भएर सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्
0: दिनुपर्छ कि पर्दैन
1: दिनुपर्छ त धेरै राम्रो ऊ अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानीमा आश्रित छन् भनेपछि त सबैभन्दा प्रमुख कुरा के हो भन्ने त पालिकाले त्यसलाई निर्गल गर्न सक्नु पर्यो नि त होइन त्यही गर्न नसक्दाखेरि तपाईँको यहाँ असफल भइरहेको छ। एउटा पालिकाले ल तपाईँ उत्पादन गर्नुहोस् हामी तपाईँको बजारीकरणलाई हामी सहयोग गर्छौँ कर तिर्न किसानलाई केही ठुलो कुरा छैन मैले सुन्तला उत्पादन गर्छु मानव केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन अनि पालिकाले तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामीले बजारको लागि तपाईँलाई सहयोग गर्छौँ तर तपाईँले किलोको 2 रुपियाँ फेरि यहाँ के हेर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हो नि त त्यो हाम्रो अहिले तपाईँको त्यो जुन सुन्तला जुन जोन छ नि सुन्तला जोन छ पकेट एरिया छ त्यहाँ कति पैसा पालिकालाई करोड छ होला अनि किसानलाई पनि चिन्ता भएन होइन उत्पादनमा तपाईँले क्वालिटी मात्र ध्यान दिनुहोस् क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ नि।
0: अहिले सबभन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ मध्येमा पाल्पा पनि जिल्लामा त्यो पर्यो
1: पाल्पा हाम्रो पकेट क्षेत्रभित्र
0: अनि त्यहाँनिर तपाईँहरूले अहिले चाहिँ कसरी बेचिराख्नु भएको छ त फलेको सुन्तला यस्तै तपाईँले जुन परिकल्पना गरे जस्तै स्थानीय सरकार आएर ल 2 रुपियाँ हामीलाई तिर्नुहोस् हामी बजारसम्म पुर्याउँछौँ यस्तो भनिराखेको हो कि अथवा कसरी यसमा सुख दुःखहरू के छन् किसानसँग
1: यसमा अहिले चाहिँ कस्तो छ भन्दा सर अहिलेसम्म चाहिँ कोही चितवनबाट जानुहुन्छ सुन्तला खरिदने मान्छे अब ठेकेदार भनौँ उहाँलाई होइन अनि कोही बुटवलतिरबाट जानुहुन्छ अनि उहाँ जाने त्यसपछि हामीसँग किसानसँग प्रत्यक्ष उहाँहरूले भेट्नुहुन्छ अनि त्यस पछाडि अब रेट त्यही हो अब सकेसम्म किसानले बढी पार्न खोज्नुहुन्छ सकेसम्म उहाँहरूले कम दिन खोज्नुहुन्छ होइन अनि त्यो त्यसैमा अब आपसमा सम्झौता हुन्छ अनि त्यस पछाडि हामीले केजीको 80 रुपियाँ भनेपछि अनि हामीले चाहिँ मान्छे लगाएर टिप दिने अनि हाम्रो आँगनसम्म ल्याइदिने गर्छौँ अनि उहाँले ग्रेडिङ गरेर लानुहुन्छ जोखेर होइन लास्टमा पैसा हिसाब किताब हुन्छ। यसमा बिक्री वितरणमा पालिकाको स्थानीय तहको कुनै पनि ठाउँमा अब समर्थन
0: तपाईँहरूले माग गर्ने लैसो गरौँ तपाईँहरूको अलिकति नेतृत्व लिनुहोस् भन्ने टाइपको कुरा हुन्छ
1: त्यस्तो त कति छ कति उहाँहरूले चाहनु भयो भने हाम्रो त्यो जुन पकेट क्षेत्र छ नि त्यहाँ बाटो बनाउन पानी ल्याउन अरू सबै कुराहरू विकासका कुराहरू गर्नलाई उहाँहरूले पैसा विनियोजन गर्नै पर्दैन त्यो किसानतिर करबाटै त्यहाँ सबै कुरा बन्छ तर
0: त्यो खालको सुविधा अहिले किसानले पाइरहेको छैन बगैँचासम्म बाटोको कुरा होला ढोली ढुवानीको कुरा हुनसक्छ बिउ बिजनमा यो अहिले स्थानीय सरकार तिनै तहको सरकारले किसानलाई सहयोग गर्छ भनेपछि किसानले ओहो पाइन्छ कि भन्ने अलिक अपेक्षा धेरै पनि हो कि जस्तो पनि देखिन्छ किसानहरूको कुरा सुन्दा खास पाइन्छ के
1: यसलाई यस्तो छ सर, यसलाई हामीले दुई चार तरिकाबाट हेर्नुपर्छ। एउटा चाहिँ निम्न वर्ग किसान छ भने त्यसलाई सबै कुरा त्यसलाई उपलब्ध गराएर अनि त्यसको आर्थिक उपलब्धि कसरी हुन्छ होइन, अनि त्यो चाहिँ तपाईँको चाहिँ अन्य मान्छे सरह त्यसले चाहिँ आर्थिक जीवनयापन कसरी गर्न सक्छ भन्ने कुरामा पालिकाको ध्यान जानै पर्छ।
0: अहिले त यदि कसैले पाउँछ भने त्यो कुनै राजनैतिक दलको नजिकको अथवा अलिकति हालीमुहाली भएको बिचौलिया प्रकारको त्यस्तो व्यक्तिले मात्रै पाउँछ भनेर हामीले त्यो बेला बखत बजाइराख्नु पर्दैछ।
1: त्यो त हजुरले थाहा पाइसक्नु भयो नि, अब यो सरकारले चाहिँ किसानलाई सहुलियत ऋण दिने भनेर तपाईँको चाहिँ एउटा आयो पहिला होइन, अनि आइसकेपछि बिचैमा चोर्यो के अन्त किसानले। अब सबै त्यो किसानले भनेको 10% किसान लिनुभयो होला, अनि 90% त अरू सबै त्यही हजुरले भने जस्तै उहाँहरू लिनुभयो, ठुलाबडाले लिनुभयो। अनि त्यसपछि के भयो भन्दा पछि राष्ट्र ब्याङ्कले सर्वे गर्यो, अनि सर्वे गर्दा पछि चाहिँ सबै पैसा कहाँ गयो त भन्दा जो किसानै छैन त्यसैकोमा पैसा गएको छ, त्यसैले लगाएको छ, त्यसैले सहुलियत कर चलाइरहेछ।
0: यो विकृति कसरी रोक्ने त? अब नयाँ सरकार शक्तिशाली सरकार अथवा केही गर्छौ भन्ने योजना बनाएका आएका छौँ भन्नेहरू पनि सरकारदेखि संसदसम्म पुगेको अवस्थामा यो रोक्न सकिन्छ? यसमा सुधार
1: मेन कुरा यसमा उहाँहरूको सबैभन्दा ठूलो कुरा के भन्दा कुनै पनि क्षेत्रमा हामीले विकृति रोक्नको लागि त्यहाँ विज्ञ टिम गठन गर्नुपर्छ, अनि उहाँहरूको सल्लाह सुझावलाई हामीले ग्रहण गर्नुपर्छ। त्यो चाहे स्थानीय तह होस्, चाहे तपाईँको प्रदेश होस्, चाहे संघ होस् होइन, सबै कुरा मैले जानेको छु। हामीले यहाँ माथिबाट लेखेर पठाएपछि जे पनि हुन्छ भन्ने कुराले गर्दा अहिलेसम्म यस्तो भएको हो। र अर्को कुरा के छ भन्दा अहिले त धेरै सजिलो छ नि, ओडामा त्यहाँको सबभन्दा निम्न स्तरको किसानको हो तपाईँले त्यहाँ चाहिँ वर्गीकरण गरेर यहाँ पठाउनु पर्यो भन्ने बित्तिकै त त्यसलाई तपाईँको गाउँ गाउँ बैङ्क गएको छ होइन। हाम्रै तपाईँको कुरा गर्नुहुन्छ भने छहरामा, मेरो जन्मघर छहरा हो, तिनवटा ब्याङ्क छ, नेपाल ब्याङ्क छ, गोलवालायम ब्याङ्क छ, सिटिजन ब्याङ्क छ। त्यो ए गरेको हो भनौँ न, क वर्गका ब्याङ्क तिनवटा ब्याङ्कहरू छन् होइन, अनि त्यहीँबाट तपाईँको लोन त्यहीँबाट दिए भयो नि त भएन, त्यहीँबाट दिँदा सबैले त्यहीँ दिए भयो नि त, त्यो गरम भन्ने त असम्भव केही पनि छैन। तर यहाँ के छ भन्दा ठुला ठुला किसान छन्, किसान पनि ठुला ठुला छन्, अनि उनीहरूलाई बिउ पनि उनीहरूलाई चाहिएको छ फ्रीमा होइन। मलाई भनौँ न, मलाई चाहिएको छ, मैले वर्षको 1 करोडको सुन्तला बेच्छु भनेर तपाईँसँग आएर गफ लगाएको छु, यहाँ कुरा गरेको छु होइन। अनि मलाई चाहिँ के चाहिएको छ भन्दाखेरि फेरि सुन्तलाको बेर्ना मलाई चाहिएको छ फ्रीमा। जब 1 करोडको सुन्तला बेच्ने मान्छेले सुन्तलाको बेर्ना आफै किनेर ल्याउन सक्दैन, मैले ल्याउन सक्दिनँ, अनि मलाई एउटा चाहिँ तपाईँ कपर सल्फेट भन्छ निलो जुत्तो पनि यदि पाएन भनेको छ, उसैले कमेन्ट गरेको छ हेर्नु है होइन। यस्तो सबै कुराहरू जब मैले तपाईँको चाहिँ 1 करोड कमाएपछि त्यसको 20% 30% त मैले त्यो बगैँचालाई खर्च त मैले गर्नु पर्यो नि त परेन। अब त्यो छ के भन्दा पालिका अध्यक्षसँग मेरै सम्बन्ध छ होइन, त्यो प्राविधिक प्रमुखसँग मेरै सम्बन्ध छ, अनि सबै कुरा ल्याएको मैले सिधै मेरो घरमा आउँछ, अनि अरू चाहिँ तपाईँको निम्न स्तरीय किसान भर्खर गर्न खोजेको होइन, अनि स्वर साधन नभएको त्यस्ता पञ्चित हुनुहुन्छ।
0: तपाईँले कृषिमा अथवा भनौँ न सुन्तला बगैँचाको लागि यो खर्च गर्दै गर्दाखेरि अरू नजिकै भएको अर्को सामान्य किसान जसले राम्रोसँग लगानी पुर्याउन सकिरहेको छैन, पहुँच उसकोमा छैन, प्राविधिकको कुरा होला, स्थानीय सरकार संघ सरकारको होला, त्यस्ता व्यक्तिको लागि पनि मैले केही गरेको छु है, मैले आफूले मात्रै गरेको छैन भन्ने त्यस्तो सुनाउन लाग्छ किसान।
1: अहिले यस्तो छ, मलाई सबैभन्दा खुसी लागेको के हो भने मैले धेरै क्षेत्रमा हात हालेँ अनि भनिसकेँ पहिल्यै, तर अहिले सबैभन्दा सन्तुष्ट म कृषि पेसाबाट छु।
0: पैसा चाहिँ अर्को ठाउँबाट कमाएर यता कृषिमा तपाईँलाई गाह्रो नपरेर पनि तपाईँलाई त्यस्तो सन्तुष्टि अथवा राम्रो लागेको हो कि?
1: अहिले म अहिले आजकै कुरा गर्दा पनि म यो सूर्यज्योति लाइफ इन्सुरेन्सको चिफ एजेन्सी म्यानेजर हो, अनि प्रोडक्ट एम्बासडर हो, दुईवटा प्रोडक्टको म एम्बासडर हो, अनि लगभग 10 वर्षसम्म म चाहिँ एमडीआरटी विनर पनि हो, म टट पनि भएको मान्छे हो होइन। भनेको त्यहाँ सबै जति पनि त्यहाँ रेकर्डहरू हुन्थ्यो तिनी सबै रेकर्डहरू मैले कायम गरेकै मान्छे हो, अहिले पनि आजको दिनमा पनि, आजको दिनमा हजुरसँग बोल्दा पनि यो कम्पनीमा अहिलेसम्म सबैभन्दा बढी प्रिमियम सङ्कलन गर्ने आजको डेटसम्म पनि सबैभन्दा बढी प्रिमियम मेरै छ अहिले पनि, आजको दिनमा पनि मैले त्यहाँ तपाईँलाई भन्न चाहिँ त्यो छ। र विभिन्न देश विदेश सबै ठाउँ घुम्ने अवसर पनि यो कम्पनीबाट मैले प्राप्त गरेँ, अथवा मैले त्यो मैले त्यहाँ सफल भएँ, सफल भए स्वत पाउने कुराहरू पनि हुन्थ्यो, जो होस् प्लेटफर्म त कम्पनीले दियो नि त। त्यो हुँदा पनि अहिले मैले खेती किसानलाई मैले सबै कुरा छोडेर खेती किसानतिर किन लागेको छु भने, यदि म चेन्ज भएँ भने होइन, म चेन्ज भयो भने म त्यो गाउँमा बसेँ भने तपाईँले बसाइसरेको कुरा गर्नुहुन्छ भने तपाईँले त्यहाँ पछि फेरि रिपोर्ट बनाउनुहुन्छ पनि तपाईँले पाउनुहुन्छ त्यहाँ हाम्रै गाउँको। बीएससी एमएससी गरेका भाइ भतिजाहरू पनि छन् त्यहाँ मेरा होइन गाउँमा, उहाँहरूले सबै कुरा पढेर अनि अलिक खेती किसान सुन्तला खेती गर्दै बस्नु भएको छ। र यो मानेमा मलाई गर्व पनि लाग्छ कि तपाईँको यो आजको 5 वर्ष पछाडि वास्तवमै छहराको त्यो अम्लवास अथवा छहरा सेरोफेरो भनौँ समग्र छहरा हेर्न लायक पर्यटकहरू जान लायक अनि केही खेती किसानी गरौं गरौं भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ। यो कारण भनेको के भन्दा हामी जस्तै म जस्तै अरू पनि हुनुहुन्छ, अहिले त म आएपछिमै बोल्न पर्यो होइन, म जस्तै जुन पौरही किसानहरू हुनुहुन्छ र केही गर्नुपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि, त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।
0: तपाईँले अघि विभिन्न क्षेत्रमा तपाईँको संलग्नताको कुरा बताउनु भयो होइन, अब घरजग्गा कारोबारमा पनि तपाईँले त्यसै खालको लगानी गर्नुभयो, बिमा, अब धार्मिक रूपमा पनि तपाईँ आफै एक तहबाट अगाडि बढिराख्नु भएको छ। कतै यो आमदानी अथवा लगानीको अभाव नभएको कारणले गर्दाखेरि अथवा त्यस्तो नभएको व्यक्ति मात्रै खेती किसानीमा टिक्न सजिलो भएको हो कि भन्ने तपाईँको त्यो अनुभवले बताउँछ कि पैसा ठूलो कुरा होइन भन्ने तपाईँको दावी हो?
1: होइन, यस्तो छ, अहिले पनि पालिकाले केही केही कुराहरूलाई तपाईँको चाहिँ विचार पुर्याउने हो भने पैसै नभएको मान्छेले पनि खेती किसानी
0: के विचार पुर्याउनु पर्यो तपाईँले?
1: जस्तो तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँ एउटा सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन, अनि अर्को चाहिँ तपाईँको त्यो हाम्रो ज्ञान केन्द्र छ होइन, दुईवटा छ नि त, पहिलाको कृषि विकास केन्द्र त्यतातिर डिभाइड भएको दुईतिर वर्गीकृत भएको, अनि उहाँहरू सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ हेर्नुहुन्छ, खास हाम्रो सुन्तला जोनै हो, सुन्तला जोनले नै हेरिरहेको छ। के विवेक पुर्याउनु पर्यो भने जस्तो असारको बेलामा के हुन्छ भने त्यहीँ पनि चलखेल हुन्छ। कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएछ, उनीहरूले माग टिपाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले,
0: स्थानीय
1: सरकारले। तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, हेर्नु है, सल्यानबाट सुन्तला ल्याउनुहुन्छ बेर्ना, अनि त्यो तपाईँको गोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हप्ता पछाडि होइन, अनि त्यो सुन्तला सल्यानको कपुरबोटमा गढेको सुन्तला, अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भए त अर्को वर्ष बाँडे पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेको हुन्छ कि सर, अनि त्यो त्यहाँ के भयो भन्दा किसानले त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भए, उसले किनेर ल्याएको भए बरु त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने, अगाडि बढ्ने, ठूलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के व्यवस्था भन्छ नि, व्यवस्था बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेको हुन्छ, अन्त उहाँहरूको लगानी पानी भएन, त्यहाँ लगा के अरे बाहुलामा लगानी भन्छ नि, बाहुलामा पानी हाले जस्तै भयो नि त, किनभने अब उहाँहरूले खाएर त उहाँ किसानले नै खन्नुहुन्छ, मल हाल्नुहुन्छ, सबै गर्नुभयो भने शरम दिनुभयो, तर त्यो एउटा बेर्नाको लागि पालिकासँग भर पर्दा यस्तो पनि छ। यो धेरै ठाउँमा छ, तपाईँहरूले यो पनि हेर्न सक्नुहुन्छ कि सम्बन्धित नर्सरीबाट गोडेको बिरुवा किसानले कति दिनपछि पाउँछ भनेर पनि तपाईँहरूले रिपोर्ट बनाउन सक्नुहुन्छ।
0: अहिले अलि बढी चर्चा हुने भनेको यो किसानको बीचमा चाहिँ बिचौलिया आइपुग्यो, पैसा खाइदियो, किसानलाई पनि घाटामा पारिदियो, आफू चाहिँ अलि हुने खाने भयो भनेर हामी धेरै किसानबाट सुन्छौँ। अब यो बीचमा सरकारले यो हटाउने बिचौलिया हटाउने कोसिस नगरेको पनि होइन, अब कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारे बगैँचाबाट उत्पादन उठाएर बजारसम्म पुर्याइराखेका पनि छन्। यो बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नको लागि अब सरकारले कठोर कदम चाल्नुपर्छ?
1: मलाई त यस्तो लाग्छ सर, यो संसारमा बिचौलिया नभएको संसार देश छ जस्तो मलाई लाग्दैन। हाम्रो देशमा के छ भन्दा अब तपाईँले अहिले कुरा गर्दा भर्खर कुरा आरम्भ, अहिले हिजोसम्म मालपतमा के भन्छ कानून तथा कि लेखापढी व्यवसायी भन्ने थियो होइन हामी जाँदाखेरि, अनि उहाँहरूले अब सरकारले दिएको क्राइटेरियाभित्र बसेर अनि त्यो आफ्नो लाइसेन्स निकालेर, लेख्न पाउने लाइसेन्स निकालेर, अनि त्यसपछि बाहिर बसेर उहाँहरू एउटा परामर्शदाताको रूपमा होइन एउटा काम गरिरहनु भएको थियो हिजोसम्म, अनि अहिले फेरि के भयो भन्दा तिनीहरू बिचौलिया हुन् भन्ने कुरा हो होइन, तिनीहरू भित्र जान नपाउने भन्ने कुरा हो। र तपाईँले अहिले पनि त्यहाँ गएर रिपोर्ट तपाईँले बनाउनु
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
3: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
7: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले त
6: अब त म त बचेँ भनेको छ नि। म
7: सुमाया सुधारे रामराजीपुर कलिम्पुर भन्छ न, टिटनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बस्ने, यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चौक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चौक कीर्तिपुर काठमाडौँ 9855249334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

94 दशमलव 6 मेगा हर्ट्ज रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 मेगाहर्ज दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिरिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलंगवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

राजमिति 2083 साल जेठ महिनाको आज 6 गते तदनुसार ईस्वी सन 2026 मई 20 तारीख शक संवत्सर 1948 नेपाल सम्बत 1146 अनलाथ रोदो नामक संवत्सर उत्तरायण ग्रीष्म ऋतु आज बुधबार रहेको छ। अधिक ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज चतुर्थी। नक्षत्रमा रहेको छ आद्रा नक्षत्र। योगमा रहेको छ शूल योग। करणमा रहेको छ वणिज करण रहेको छ। चन्द्रमा आज मिथुन राशिमा, श्री सूर्यनारायण सिंह वृष राशिमा। आनन्दादि योगमा आज मुसल योग रहेको छ। आज बिहान सूर्योदय 5:15 भयो भने सरसूर्यास्त 6:47 हुनेछ र आजको दिनमान घड़ी 13:32 रहनेछ। यी तथा आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। आजको काल बेला रहेको छ यानि कि अशुभ समय बिहानको 8:36:25 विशेष गरी बिहानको 10:18:26 काल बेला रहेको छ भने आजको लागि लाभ बेला रहेको थियो। बिहानको विशेष गरी 5:12:25 बिहानको 6:54:25 लाभ बेला रहेको थियो भने अब अहिले देखेर भने शुभ बेला रहेको छ। विशेष गरी बिहानको 10:18:26 दिउँसोको 12:26 चाहिँ शुभ बेला रहनेछ। लाभ बेलाको लागि तपाईँ पर्खाउँदै हुनुहुन्छ भने लाभ बेला साँझको 5:06:27 साँझको 6:48:28 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि आउनेछ मिथुन राशि। आद्रा नक्षत्रको चौथो चरण नाम आउँछ छविलाल अथवा छत्र नाम आउँछ। आदिनली नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पाला रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्र तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल समेत प्राप्त हुने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन तार्किक क्षमता बढ्दै जानेछन् भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्दै जानेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुँदै जानेछन् भने सानो परिवर्तनले ठूलो काम बन्दै जानेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिया काम सम्पादन हुँदै जानेछन्। मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन रमाइलो दिन रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने पनि समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। विश्वका परिवर्तनसँग भेटघाट हुने समय रहेको छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् तर अवसरका साथ केही चुनौती पनि देखा पर्ने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन आकस्मिक खर्च बढ्नाले आमदामीको स्रोत कमजोर हुन सक्छ। विशेष गरी पछिको लागि लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बन्ने देखेकाले होसियारीका साथ काम लिनुपर्ला। भविष्यको लागि केही वस्तु त्याग्नु पर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन पनि सक्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आयस्रोत बढ़ाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जानेछन्। भविष्यको लागि रुचिको विषयमा लगानी बढ़ाउन सकिन्छ। राम्रो फाइदा भए पनि काममा अनुमान भन्दा बढ़ी लगानी र समय लाग्ने योग रहेको छ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यापार व्यवहारमा ध्यान पुर्याउनु होला। केही रकम बाहिरिने समय पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन नयाँ कामले नामदाम इनाम दिलाउनेछन्। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुँदै जानेछन्। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा पनि फाइदै फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन चुनौती भित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयता विषय ध्यान पुर्याउनु होला। सामाजिक कामको जिम्मेवारी समेत प्राप्त हुने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भएले सताउनेछ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। पहिलेका समस्या दोहोरिन सक्छ। सानो घरेलु कामले उल्झन बढाउन सक्छन्, आलोचकहरू बढ्दै जानेछन् भने वाद विवादले समस्या निम्त्याउन सक्छ। लेनदेन सम्बन्धी हिसाबमा अलि सजग रहेर अगाडि बढ्दा राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछन्। मन मिल्ने साथीसँग भेट हुँदै जानेछन्। कामको चापबाट फुर्सद पाइन्छ। व्यवसायले मनका आमदामी दिलाउनेछन्। विभिन्न सहयोग र उपहार हात लागि हुने समय रहेको छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिको रूपमा मान सम्मान प्राप्त होला। प्रेम र मित्रको बन्धन कसिलो भएर जाने समय रहेको छ। टाढिएका साथीभाइ पनि नजिकिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि आजको दिन सहयोग नजुट्ने पनि आर्थिक लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्दै जानेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिन्छ। दिगो काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
2: कुम्भ राशि
0: उनीहरूका लागि आजको दिन कामको मेष नमिल्दा पछि परिन्छ। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रत्याशित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। अवसर र व्यवधानको बीचबाट कर्मयोग अघि बढ्दै जानेछन्। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। शुभचिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
2: मीन राशि
0: उनीहरूका लागि आजको दिन छातीको समस्याले स्वास्थ्य कमजोर रहन सक्छ। हताएको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्ला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूको लागि उपाय भइनेछ। विश्वमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहार र सानो असमझाते आफन्तजन टाढिन सक्छन्। रोकिया काम दोहार प्रार्थना गर्नुपर्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिथि पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु क्या। अब आफूले कति जानेको छु मैले त्यति कुराहरू सिकाउँछु मैले, हो कि होइन? त्यसले गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ, होइन? के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन्? होइन, पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन्? है, उपनिषद कति हुन्छन् भन्ने विषयमा पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिरहेको छु। विशेष गरी चाहिँ वेद विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँलाई खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषय पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासकीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग ब्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो, वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यस्तै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सत् विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रको मित्रताको महिमा पनि यसले सिकाउँछ। मन, वचन, कर्म शुद्ध रहनु पर्दछ भनेर भनेको छ। पूजा पाठ गर्दैमा हुँदैन, मन, वचन, कर्म र शुद्ध रहनु पर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालन गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त? समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व। जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। काम भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ? लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँलाई म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको
जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी शुरू भयो ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ मैले तपाईँलाई यो कुरा भनिसकेको छु हो कि होइन यस्तै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो सबै ज्ञानको आधार यहीबाट उत्पत्ति भएको छ ऋग्वेदबाट अब यजुर्वेद शुक्ल यजुर्वेद शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा के सिकाउँदछ शुक्ल यजुर्वेदले भन्दा जीवनमा कसरी अनुशासन राख्ने पूजा संस्कार कसरी गर्ने समाज कसरी चलाउने यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले यसमा अलिकति तपाईँसँग कुरा गर्नु पर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ कुन यज्ञ कहिले गर्ने कुन आहुति के भनेर चढाउने मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ स्वर संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ यस्तै गरी जन्म नामकरण उपनयन विवाह श्राद्ध सबै विधिहरू यसमा पढ्ने गर्दछन् स्वर संस्कारहरू पर्ने गर्दछ स्वर संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है यो स्वर संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु आज अहिले यतिखेर भने हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ अनि त्यसपछि तपाईँहरूसँग हामी कुराकानी गरौँला स्वर संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ कर्तव्य धर्म मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ कर्मयोगको बिउ यही वेदमा छ फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ यो अस्ति दिन गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर फलको आश नगर धान त रोप्नु पर्यो कति फल्छ अनि आश गर्नु भएन फल्छ र जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो कर्मको आधारमा हो कि होइन राजा समाज परिवार चलाउने नियम पनि रहेको छ राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ असत्य अन्याय दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले असत्य नबोल्नु असत्य गर्नु हुँदैन सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ अन्याय गर्नुहुन्न कसैलाई पनि दुराचार पनि गर्नुहुन्न दुराचारहरूबाट असत्यबाट हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ समाजमा सहकार्य दयालुता सत्य शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म पूजा विधि संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ अब हाम्रो सामवेद संगीत स्वर ज्ञान भक्ति र योगको वेद हो यो के सिकाउँदछ भन्दाखेरि सामवेदले संगीतको पिता पनि मानिन्छ सामवेदलाई चाहिँ भारतको शास्त्रीय संगीत राग ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ मन्त्रको शक्ति स्वरमा छ मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकेन लय मिलाउन सकेन भने त्यो मन्त्र काम लाग्दैन मन्त्रहीन हुन्छ शक्तिहीन हुन्छ भनेर भनेको छ सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँ एउटा भनेर मन लागिहाल्यो एउटा सुनाउँछु है त म तपाईँलाई हरे

अथवा कन्या यस्तो खालको मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे

यो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन। अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोल्या जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन, कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ। विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँले भनिसकेको छु। ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ, ध्यान एकाग्रता र भक्ति बढाउँछ, ध्यानले एकाग्रता भक्ति बढाउँदछ। मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ। कसैलाई मानसिक तनावहरू धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस्। बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्। यसले पनि तपाईँलाई भक्ति बढाउँछ, मानसिक यसले चिन्ताहरू कम गराउँछ, मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस्ट गराउँछ। अब भक्तिको उत्कर्ष साम्वेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ। ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पूजा पनि हुने गर्दछ। विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारणमा मन्त्र उच्चारण गर्दाखेरिका नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ। उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्। सामवेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ। आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट नै बनेका छन्। विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ। मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेद पनि रहेको छ। वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन्, हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो। यस्तै गरी चाहिँ अथर्वेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ। अथर्ववेदलाई जीवन व्यवहारको वेद भनिन्छ। स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ। विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ। रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ। मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ। आजभोलि त धेरैलाई रोग लागेको छ। खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ। यस्तै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ। खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारा खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने। त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ। वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ। घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ। रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ। नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन्, जस्तै कसैलाई लागू भएको हुन्छ नि हो त्यसमा पनि वेदका मन्त्रद्वारा फुक्नु भयो भने ती लागू भएको सञ्चो हुन्छ। तर वेदका मन्त्र कण्ठस्थ बनाउनु पर्यो, त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ, जप गरेर सिद्ध गर्नुपर्दछ। जस्तै सूर्य ग्रहण लागे बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्र ग्रहण लागे बेलामा सिद्ध गर्न सकिन्छ। जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि रोगीलाई फुकिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ। जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु, सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ। गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँले दैनिक रूपमा जप पनि गर्नुपर्छ। गायत्री बिहान बेलुका सकिन्छ 1098 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ। गायत्री मन्त्र भनेको महामन्त्र हो। यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ। तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ। आध्यात्मिक शक्ति कसरी प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ, मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ। विशेष गरी चाहिँ
त्यस्तै गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भनेको थिएँ नि तपाईँलाई, वास्तु जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू, तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनु पर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरुङको सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा चाहिँ कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ, होइन? जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो, जस्तै ऊर्जा, जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भयो भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसले ऊर्जा उत्पत्ति गर्दछ, र सोलर प्यानल चौबिसै घण्टा बाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन? हो, त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ, स्वास्थ्य, सुरक्षा, जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो। विशेष गरी अथर्ववेद भनेको चार वेदको मुनै वर्णन तपाईँलाई गरे। अब यी चारै वेदको विशेष गरी सारांश के छ त, विशेष गरी ऋग्वेदमा प्रकृति, ब्रह्माण्ड, दर्शन, गहिरो सार भनेको चाहिँ सत्य, ब्रह्म, ज्ञान, जीवनको मूल भन्ने सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म, संस्कार, पूजा विधि, कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत, भक्ति, ध्यान, स्वर, शक्ति, मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या, उपचार, वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार, सुरक्षाको विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई, विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ, वेद पढ्नाले असाध्य राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामी तपाईँ हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अहिले भनेको थिएँ, सोह्र संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म सोह्र संस्कार हुने गर्दछ, हो कि होइन? सोह्र संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्व आचार्यहरूले मानव जीवनमा सोह्र प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ सोह्र संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ, है? अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातक कर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामकरण पर्दछ, छ नम्बरमा पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञोपवीत पर्दछ, अनि एघार नम्बरमा वेदारम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो सोह्र संस्कार मध्येमा पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेजाग्नि संग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो सोह्र संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ भनेको वेद पढ्नु पनि हाम्रो सोह्र संस्कार मध्येमा पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह।

है एउटा गर्भदान भन्ने कुरा बुझ्नु भएको छ, अनि अर्को चाहिँ तपाईँको चाहिँ नामाकरण त्यसपछि नडान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसपछि अन्न प्राशन भनेको भात खाइ गर्ने कुरा बुझ्नु भएको छ होइन त, त्यसपछि कर्णभेद भनेको कान छेन्ने हो त्यो चाहिँ है, त्यो पनि तपाईँलाई थाहा छ, तर कर्णभेद भन्ने कुरा थाहा थिएन, कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो हो कि होइन, जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो है, चुडाकरण पनि तपाईँलाई थाहा थियो, एक कपाल खौरिने चुडाकरण गर्ने छेवर गर्ने पनि थाहा थियो तपाईँलाई हो कि होइन, त्यसपछि यज्ञपवित जैन लाउनुपर्छ व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई हो कि होइन, अब वेद पढ्नुपर्छ जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ क्या बटुकेहरूलाई, तर एउटा दुईवटा मात्रै पढेर होइन, अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा ल माताजी म त अब काशी जानु पर्यो बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ भन्दा काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ, ल भान्जा बाबु म बिहा गरिदिन्छु यहीँ बस्नुपर्छ दुरीले मिठो मिठो पकाएर खान दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भनेर मामा श्रीले फकाएर लिएर आउनुहुन्छ नि, त्यो त तपाईँलाई थाहा छ नि हो, यसको अर्थ त्यो हो, तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ, त्यो मैले भनिदिएँ है, जस्तै गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, अनि त्रेताग्नि सङ्ग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आयो हामीले, तर त्यो त्रेताग्नि संस्कार होइन कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी यो तपाईँलाई स्वर संस्कारको विषयमा पनि जानकारी, स्वर संस्कारमा के पर्दछन्, स्वर संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्यमेव गरेर सुनाउनेछु, विशेष गरी चाहिँ स्वर संस्कारमा के पर्दछ, स्वर संस्कार भनेको के हो विशेष गरी पनि यो पनि म तपाईँलाई जानकारी गराउँछु, विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो स्वर संस्कारको विषयमा पनि विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ मैले भनेको थिएँ, पति पत्नीले पवित्र मन स्थिति र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले स्वर चाहिँ गर्भधान भनिन्छ, शुद्ध विचार उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ, त्यस्तै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस् बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ, यसमा चाहिँ विशेष गरी मातृ रक्षा भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ, यो पनि गर्नुपर्दछ हामीहरूले चाहिँ, अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ, अर्थात् सीमनामा रक्षा गर्ने गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ, यस्तै गरी जातक कर्म संस्कार भनेको चाहिँ शिशु जन्मिएपछि तुरन्तै हुने संस्कार, बच्चालाई शुद्धता र रक्षा दीर्घायु ज्ञानको आशीर्वाद दिने जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातक कर्म संस्कार पनि भनिन्छ, नामाकरण भने तपाईँलाई थाहा छ गरे शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने नाम बच्चाको नाम राख्ने जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामाकरण भनिन्छ, यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ 3 अथवा 4 महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ, विशेष गरी उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो, अन्न प्राशन भनेको चाहिँ 6 महिना मा खीर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति शुरू भएको सूचक, भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्न प्राशन भनिन्छ, चुडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवसर हट्छ भन्ने मान्यता हो, पहिलो पटक कपाल काट्ने मुन्डन गर्नेलाई विशेष गरी चाहिँ चुडाकरण भनिन्छ, कर्णभेद भनेको चाहिँ कान छेर्ने संस्कार भइहाल्छ, शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन् वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ, उपनयन संस्कार भनेको चाहिँ यज्ञपवित धारण बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो, गुरु शिष्य परम्परामा प्रवेश गराउने आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने, वेद अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित आध्यात्मिक ज्ञान प्रारम्भ, जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ, किसान्ता भने गोदान संस्कार भनेको चाहिँ किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ, यसमा विशेष गरी चाहिँ समावर्तन संस्कार भनेको विद्या चाहिँ तपाईँको

आदि गुरुबाट शिक्षा लिने संस्कार, विशेष गरी गुरुकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा, अब समाज र परिवारमा जिम्मेवारी पूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा र सहयताको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि वानप्रस्थ संस्कार, गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवारमा नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ नि विवाहग्नि परिक्रमण भनेको थिएँ नि मैले, हो यो हो विशेष गरी चाहिँ अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार। शरीर पाँच तत्वमा विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु, पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्व संस्कारको सार एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्व संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराएँ, तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ है भनेको थिएँ मैले, स्वर संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसले गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन, त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी भने गराएको छु। कुनै पनि जिज्ञासाहरू रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको विषयमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजेमा फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाज सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता पवित्र परमेश्वर येशु ख्रिस्टको उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। र आजको बाइबल खण्ड यहाँहरूको बीचमा मैले मर्कुसको सुसमाचार भन्ने पुस्तकबाट एक अध्यायको एकदेखि आठ पदसम्म पाठ गर्नेछु र आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, म यसरी पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, बप्तिस्मा दिने युहन्ना मार्ग तयार पार्छन्। परमेश्वरका पुत्र येशु ख्रिस्टको सुसमाचारका आरम्भ। यसैया अगमवक्ताका पुस्तकमा यसरी लेखिएको छ, हेर म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, उहाँको पथ सोझा बनाऊ। बप्तिस्मा दिने युहन्ना पाप मोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे। समस्त यहुदिया देश र यरूसलेमका सबै बासिन्दाहरू तिनीहरूका निस्कि आए र तिनीहरूले आआफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। युहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे र सलाह र वन मह खान्थे। तिनले यसो भन्दै प्रचार गरे, जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँको जुत्ताका फिता फुकाउने लायकको म छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। यो खण्डमा परमेश्वरले हामी सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। र यो खण्डलाई मुख्य गरेर चारवटा बुँदाहरूलाई मैले तपाईँहरूको बीचमा उल्लेख गरिरहेको छु। एक नम्बरमा बप्तिस्मा दिने युहन्नालाई प्रयोग गर्ने बारेमा भएको भविष्यवाणी दुई र तीन पदहरूमा हामी पाउँछौं। र यहाँ हामीले के देख्छौं भने यीशुको मार्ग तयार पार्नलाई बप्तिस्मा दिने युहन्नालाई अगाडि नै, यीशु प्रभु आउनुभन्दा अगाडि नै उहाँलाई पठाउने कुरा भविष्यवाणी गरिसकेको थियो। यसैया अगम वक्ताद्वारा परमेश्वर बोलिसक्नु भएको थियो धेरै वर्ष अगाडि। यीशु प्रभु आउनुभन्दा, यीशु प्रभु यो संसारमा मानव चलामा जन्मनुभन्दा धेरै वर्ष अगाडि नै, यीशु प्रभु भन्दा अगाडि बप्तिस्मा दिने युहन्नालाई विशेष गरेर अगाडि अगाडि पठाउने योजना परमेश्वरले गर्नुभएको थियो र यसमा यीशुको मार्ग तयार पार्नलाई बप्तिस्मा दिने युहन्नालाई अगाडिबाटै प्रयोग गर्नलाई भविष्यवाणी गरिएको देखिन्छ र परमप्रभुको मार्ग तयार पार भनेर यहाँनिर भविष्यवाणीमा लेखिएको छ र त्यसपछि यहाँ उहाँको पथ सोझा बनाऊ भनेर यसरी पनि सम्बोधन गरिएको छ। यीशु ख्रीष्ट भन्दा पहिले बप्तिस्मा दिने युहन्नाको जन्म भएको हो र उनले यीशु ख्रीष्टको बारेमा बाटो तयार गर्ने काम गरे। हरेकले पहिले यीशुलाई विश्वास गर्नुपर्छ र अरूहरूलाई पनि यीशु कहाँ डोर्याउनु पर्छ। आदरणीय श्रोता, यो बुँदामा हामी के देख्छौ भन्दाखेरि परमेश्वरले मानिसलाई आफ्नो काम गर्नलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले आफ्नो काम गर्नलाई मानिसलाई नै प्रयोग गर्नुहुन्छ भन्ने कुरा यो खण्डहरूमा हामी स्पष्ट देख्न सक्छौ र बप्तिस्मा दिने युहन्नालाई प्रयोग गरेको हामी देख्छौ र उनी यीशु भन्दा अगाडि नै 6 महिना अगाडि नै जन्मेर यीशु ख्रीष्ट भन्दा अगाडि नै यीशुको बारेमा प्रचार गर्नका लागि परमेश्वरले उनलाई प्रयोग गर्नुभएको छ। त्यसरी नै आज हरेक व्यक्तिहरू जो यीशु प्रभुलाई विश्वास गर्छन्, जसले यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छन् र उनीहरूको लागि परमेश्वरको पूर्व योजना नै हामी देख्छौ कि परमेश्वरले मानव जाति जन्मिन भन्दा अगाडि नै परमेश्वरको योजनामा जन्मेको हुन्छ र परमेश्वरले उनीहरूलाई आफ्नो कामको लागि तयारी गर्नुहुन्छ र यसरी जसरी बप्तिस्मा दिने युहन्नालाई प्रयोग गर्नुभयो परमेश्वरले, आज हरेक व्यक्तिलाई पनि परमेश्वरले प्रयोग गर्नुहुन्छ, उहाँको योजनामा हुन्छ। र आज जतिजना चर्चमा मण्डलीमा आउनुभएको छ, यीशुलाई विश्वास गर्नुभएको छ, तपाईहरूलाई परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ। त्यसको लागि तपाईँलाई परमेश्वरले पहिले नै तयारी गरिराख्नु भएको हामी देख्छौ र जोहरू यीशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन उहाँहरूलाई चाहिँ परमेश्वरले यीशुलाई विश्वास गर्नका लागि विशेष अवसर दिनुहुन्छ। यीशु प्रभुलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछन् र आनन्द जीवन पाएका मानिसहरूले प्रभुको काममा प्रयोग हुन थाल्छ र त्यसकारणले आज यहाँहरू जतिजनाले यो प्रवचन सुनिराख्नु भएको छ यहाँहरूलाई पनि परमेश्वरले आफ्नो काममा प्रयोग गर्न चाहनुहुन्छ। यसरी नै उहाँको योजना त्यो व्यक्तिमा छ र आज जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ तपाईँले आफूलाई प्रयोग गर्नका निम्ति परमेश्वरको हातमा सुम्पिनु पर्छ, जसरी बप्तिस्मा दिने युहन्नाले आफूलाई अगाडि सुम्पिनु भएको हामी देख्छौ। र दोस्रो बुँदामा चाहिँ यहाँ के देख्छौ भन्दा बप्तिस्मा दिने युहन्नालाई कसरी प्रयोग गर्नुभयो त परमेश्वरले र उहाँलाई प्रयोग गर्नका निम्ति हामीले 4 र 5 पदमा हामी हेर्न सक्छौ। यहाँ यसरी लेखिएको छ, बप्तिस्मा दिने युहन्ना पाप मोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे। समस्त यहुदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनी कहाँ निस्किआए र तिनीहरूले आ आफ्नो पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। यहाँनिर पाप मोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे। बप्तिस्मा दिने युहन्नाले आफ्नो काम गर्दाखेरि पाप मोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे र यहुदिया देश र यरुसलेमका सबै बासिन्दाहरूले उनको प्रचार सुने र सुनिसकेपछि उनीहरूले विश्वास गरे र यर्दन नदीमा उनीहरूले बप्तिस्मा लिए। उनले सारा यहुदिया र यरुसलेमका बासिन्दाहरूलाई प्रचार गरेर विश्वास गर्नेहरूलाई यर्दन नदीमा बप्तिस्मा दिने काम गरे। हरेकले सुसमाचार प्रचार गर्नलाई प्रभुले भन्नुभएका सबै आज्ञाहरू पालन गर्न सिक्नु पर्छ। आदरणीय श्रोता, बप्तिस्मा दिने योहन्नाले आफ्नो काम जुन तरिकाले गर्नुभयो यो काम एउटा एकदमै आशिषमय ढंगले उहाँले सम्पन्न गर्नुभयो, प्रचार गर्नुभयो र मानिसहरूको भीड उहाँको प्रचार सुन्नमा आए र प्रचार सुनिसकेपछि विश्वास गरे, उनीहरूले बप्तिस्मा पनि लिए। र यसरी आज तपाई र मैले पनि जब प्रभुको काममा हामी प्रयोग हुन्छौं, जब हामी सुसमाचार प्रचार गर्छौं, जब हामी पाप मोचनको लागि पश्चातापको बप्तिस्माको प्रचार गर्छौं र येशू ख्रीष्ट नै मुक्तिदाता हुनुहुन्छ भनेर हामी प्रचार गर्छौं, तब मानिसहरूले सुन्छन्। सुनिसकेपछि उनीहरूले विश्वास गर्छन्। विश्वास गर्नेहरूलाई हामीले बप्तिस्मा पनि दिनुपर्छ। यो जिम्मेवारी चर्चको प्रत्येक क्रिश्चियनहरूको लागि यो महत्वपूर्ण छ र ज जसले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन तपाईहरूले पनि यीशु प्रभुलाई विश्वास गरिसकेपछि फेरि परमेश्वरले तपाईलाई पनि यसरी नै प्रभुको काम गर्नलाई प्रयोग गर्नुहुनेछ। र यहाँ अर्को बुँदा पनि यहाँ मैले ल्याएको छु यही खण्डमा बप्तिस्मा दिने युहन्नाको जीवनशैलीलाई पनि उहाँले प्रयोग गर्नुभयो। पद छलाई हामीले हेर्दाखेरि उहाँ यहाँ यसरी लेखिएको छ, युहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे र सला र मह खान्थे। यसरी बप्तिस्मा दिने युहन्नाको एउटा साधारण जीवनशैली, सामान्य जीवनशैली र सुहौँदो जीवनशैली, एउटा सान्दर्भिक जीवनशैली हामी यहाँ देख्छौ र ऊँटको लुगा र कम्मरमा छालाको पटुका बाँध्ने र सला र वनमह खाने, उनको जीवनशैली सामान्य र देश अनुसारको भेष नै थियो भन्ने कुरा हामी बुझ्छौ। हरेकले आफ्नो जीवनशैली सान्दर्भिक रूपमा जिउने गर्नुपर्छ किनभने परमेश्वरले मानिसहरूलाई सामान्य र सान्दर्भिक रूपमा जिउनेहरूलाई नै उहाँले प्रयोग गर्नुहुन्छ। आज हामी चर्चका प्रत्येक व्यक्तिहरूले आफ्नो देश सुहाउँदो, आफ्नो माटो सुहाउँदो जीवनशैली हामीले बिताएर प्रभुको काममा प्रयोग हुनु आवश्यक छ। र यदि कतिजनाले येशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन भने तपाईहरूलाई पनि परमेश्वरले आह्वान गरिराख्नु भएको छ, निमन्त्रणा गरिराख्नु भएको छ, विश्वास गर्नुहोस्, उहाँबाट प्रयोग पनि हुनुहोस्। र अर्को अन्तिममा यहाँ यसरी लेखिएको छ, अन्तिम बुँदामा मैले यसरी लेखेको छु, बप्तिस्मा दिने योहन्नालाई नम्रतामा सेवाकाय गर्नलाई प्रयोग गर्नुभयो र 7 र 8 उहाँले यसरी भन्नुभयो, तिनले यसो भन्दै प्रचार गरे, जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ अनि निहुरेर उहाँको जुत्ता फित्ता फुकाल्ने लायकको म छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। र यहाँनिर हामी के देख्छौ भन्दाखेरि बप्तिस्मा दिने युहन्नालाई यो कुरा स्पष्ट रूपमा उहाँलाई प्रयोग गर्दाखेरि उहाँ नम्रतामा उहाँ आउनुभयो। उहाँले यसरी भन्नुभयो, म पछि आउनुहुने म भन्दा शक्तिशाली हुनुहुन्छ। बप्तिस्मा दिने युहन्नाले आफूलाई होच्याएको कुरा देखिन्छ अनि यो पनि भन्छ निहुरेर जुत्ताको फित्ता फुकाउने लायकको म छैन भनेर आफ्नो बारेमा यसरी नम्रता देखाइराखेको छ। उनले पानीको बप्तिस्मा दिएको कुरा स्पष्ट पार्दछन् तर उहाँले येशूको बारेमा भन्नुहुन्छ उहाँले पवित्र आत्माले तिमीहरूलाई बप्तिस्मा दिनुहुनेछ। उनले आफूलाई नम्रतामा होचिएर यीशुलाई उचाल्ने काम गरेको देखिन्छ। हरेकले आफूलाई लुकाएर ख्रीष्टलाई देखाउनु पर्छ। यसरी माथि उल्लेखित बुधाहरूले परमेश्वरको सुसमाचार प्रचारको लागि मानिसलाई नै प्रयोग गर्नुहुन्छ भन्ने सत्यतालाई बुझाउँछ। पहिलो बुँदाले मानिसलाई प्रयोग गर्नका लागि परमेश्वरको पूर्व योजना हुन्छ र दोस्रो बुँदाले कसरी सुसमाचारको काम गर्ने भन्ने बारेमा सिकाउँछ। तेस्रो बुँदाले परमेश्वरको सेवक सेविकाहरूले आफ्नो पनि ख्याल गर्नुपर्छ भन्ने कुरालाई सिकाउँछ र चौथोले आफू घटेर यीशुलाई उचालेर सेवा गर्नुपर्छ भन्ने कुरालाई सिकाउने काम गर्छ। यसकारण हरेक मानिसले यीशुको सुसमाचार प्रचार गर्नलाई मानिसलाई नै प्रयोग गर्नुहुन्छ भन्ने सत्यतालाई बुझेर प्रभुको सुसमाचार प्रचारमा प्रयोग हुनुपर्छ। हरेक मानिसको जीवन परमेश्वरको योजनामा सृष्टि भएको हुन्छ। उहाँले हरेकलाई प्रयोग गर्न चाहनुहुन्छ। के तपाईँ पनि सुसमाचार प्रचार जस्तो महान जिम्मेवारीमा आफूलाई प्रयोग गर्नुभएको होस् भन्ने इच्छा गर्नुभएको छ? आउनुहोस्, आफूलाई समर्पण गरौं र यीशुको सुसमाचार प्रचार गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ राख्न चाहन्छु। यदि प्रभुले फेरि मौका दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउनेछु। तपाईँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: बुढा आज इन्टरभ्यू थियो के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
6: होइन के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
8: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने नाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764। गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स इयरफोन स्पीकर सीसीटीभी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
5: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
9: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
9: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98510-63802 98510-63802।
10: नमस्कार सेनसेविका दिदी।
11: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
11: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाहिँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क। आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियम

0: 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ओ मेजू, नमस्कार है।
2: नमस्कार, नमस्कार मेजू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
1: है मेजू। म त बिहेमा आउँदिन होला।
2: ल मेजू, मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेजू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेजू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन B12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249034।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के तोजिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल।

0: अब हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपीएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सो समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 0557-5216 टोल फ्री नम्बर 1660-5152-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 उन्नाइस भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसनाङ्गी गाइडको भन्नुमा 10 हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बसेँ भनेको छु। नि म
6: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
7: खरो विषयमा सरो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसलाई डिजिटल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा राजनैतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौं र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा आज हामी उठाउन चाहन्छौं न्यायालयको नेतृत्वमा डाक्टर मनोज कुमार शर्मा आउनु भएको छ। शपथपछि कार्यभार सम्हाल्न सर्वोच्च अदालत पुगेका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई न्यायाधीश मुख्य रजिस्ट्रार लगायत कर्मचारीहरूले स्वागत गरेका थिए। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन, पुराना भक्यौता मुद्दाहरूलाई शीर्ष फर्स्योटका लागि विशेष कार्ययोजना तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने र न्याय परिषद थप प्रभावकारी र सक्रिय बनाउँदै नियमित रूपमा बैठक बस्ने संस्थागत अभ्यासको विकास गर्ने डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशमा नियुक्त भइसकेपछि वाचा गर्नुभएको छ र न्यायालय सुधारका लागि उनका कार्ययोजना पनि छन्। मेरिटोक्रेसीबाट न्यायाधीश नियुक्ति गर्ने, अदालतमा कार्यबोझका आधारमा दरबन्दी मिलान गर्ने, फैसलाको पुनपाठ 22 दिनभित्र तयार गर्न, सूचना प्रविधिको उपयोग गर्ने, न्याय प्रशासन ऐनमा अवरोध पहिचान गर्नका लागि समिति गठन गर्ने र सूचना प्रविधि मैत्री अदालत मुद्दाको सुनवाई, प्रत्यक्ष प्रसारण र अदालतको काम कारवाहीमाथि निष्पक्ष रूपमा अनुगमन गर्ने उहाँको कार्ययोजना रहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ शपथ र पदभारमा कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानको भने उपस्थिति रहेन। नवनियुक्त प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोह र पदभार ग्रहण कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान उपस्थित रहनु भएन। शपथ लगतै बेलुका पदभार ग्रहण गर्न सर्वोच्च अदालत पुगेका शर्मालाई न्यायाधीश कुमार रेग्मी र सर्वोच्च प्रशासनका कर्मचारीले गेटमै स्वागत गरेका थिए। अन्य न्यायाधीशहरूले पद बहाली गर्दा स्वागत गरे। संवैधानिक परिषदले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि उनी सन्तुष्ट थिइन्। संसदीय सुनवाई प्रक्रिया जारी रहेकै बेला सोमबार मात्रै मल्लले शर्माको परिषदको सिफारिश विरूद्ध परेको रिट दर्ता गर्ने समय तोकेरै आदेश समेत दिएकी थिइन्। अब न्यायालयमा डाक्टर मनोज कुमार शर्मा आइसके पछाडि सुधार आउँछ त, न्यायालय सुध्रिन्छ, न्यायालयमा भएका सेटिङ, न्यायालयमा हुने बिचौलिया तन्त्र, न्यायालयमा हुने घुसखोरी र न्याय सम्पादनमा हुने अनुहार हेरिने प्रवृत्तिको अन्त्य हुन्छ त। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ र पछिल्लो समय नेकपा एमालेमा विद्याको कमब्याक पछि ओली रणनीति, पुनर्गठनको मुद्दा पछाडि ढकेल्ने र विकल्पमा वाम एकताको कोर्समा जाने त्यो बाटो खुलेको छ, अब विद्याको भूमिका के हो त, नेकपा एमालेमा आज हामी चर्चा गर्न चाहन्छौ। सोमबार केन्द्रीय सचिवालय बैठकमा ओलीले समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्दै अहिले आफूले पद छाड्नुपर्ने कुनै पनि कारण नरहेको भन्दै संस्थागत प्रक्रिया बाहिर गएर अराजक रूपले प्रस्तुत नहुँदा नेताहरूलाई समेत सचेत गराएका थिए र पद छाड्ने मूडमा अझै पनि केपी ओली छैनन् र नेकपा एमालेको नेतृत्व आफैले गर्ने उनले यतिखेर दावी गरिरहेका छन्। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ सामुदायिक विद्यालयमा विद्यार्थीको संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको बताइएको छ, गाभ्ने योजनामा मन्त्रालय पनि रहेको बताइएको छ र देशभर 27,020 सामुदायिक विद्यालय झण्डै 50,00,000 विद्यार्थीहरू छन्। एक विद्यार्थी बराबर सरकारले खर्च गर्छ वार्षिक 30,000। कुनै पनि विद्यालयको आफ्नै अस्तित्व र महत्व छ, त्यसलाई बन्द गर्नुभन्दा पनि सञ्चालन गर्नेतिर सरकारको ध्यान रहनुपर्ने र न्यून विद्यार्थी भएका विद्यालयका सम्बन्धमा विद्यार्थीलाई असहज नहुने गरी सरकारले आगामी वर्षमा सोच विचार गर्ने गरी शिक्षा मन्त्रालयले काम गरिरहेको पनि बताइएको छ। एकमुष्ट 25,000 र 3 महिनासम्म मासिक 15,000 खर्च दिइने भनिएको छ। उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई राहत घोषणा पनि गरिएको छ र महालेखाले चौथो पटक भन्यो उद्योगीबाट विद्युतको बेक्यौता असुल गर्नु र तर अब महालेखाले भन्दै गर्दाखेरि धेरै बेरुजु छ यो देशमा, बेरुजुका चाङ छन् र बेरुजु उठाउनका निम्ति सरकार सक्षम हुन्छ कि हुँदैन भन्ने विषयमा पनि आजको हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। कंग्रेसमा गुटबन्दी तीव्र छ, एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्ष छन् र नेपाली कंग्रेस अब फुटको संहारमा गएको हो त। नेपाली कंग्रेसलाई देउबा पक्षले नयाँ कंग्रेस गठनको तयारी गरेका हुन्। अनामनगरमा पार्टी कार्यालय सम्पर्क कार्यालय खोलिएको हो, राष्ट्रिय कंग्रेस बनाउन खोजिएको हो, संघ चुनाव चिन्ह राख्न खोजिएको पार्टीको चिन्ह आजको हामी नेपाली बसमा बस गर्न चाहन्छौ। किन नेपाली कंग्रेस आज दुई चिरामा जान खोजिरहेको छ? किन नेपाली कंग्रेसलाई आज कमजोर बनाइँदैछ? पूर्णबहादुर खड्का नेतृत्वको इतर पक्षले कंग्रेसलाई फुटाउन, विभाजन गर्न, कंग्रेसलाई तितर भितर पार्न खोजिरहेका छन् त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहस समसामयिक राजनैतिक घटनाक्रमकै विषयमा छलफल र बहस गर्ने कार्यक्रम हो र समयमै सुधार नभए नेपाल पनि कालो सूचीमा पर्ने निकै ठूलो गम्भीर खतराहरू छन्। एपीजीको गम्भीर चेतावनी पनि आइसकेको छ। चार महिनाको समयमा ठूलो चुनौती छ। राजनैतिक परिवर्तन र सरकारको प्राथमिकता मुद्दाको संख्या कम भएकोमा असन्तुष्टि लगायतका विषयहरू पनि सँगसँगै जोड़िएका छन् र विस्थापित सुकुम्बासीहरूलाई प्रति परिवार 25,000 दिने सरकारले घोषणा पनि गरेको छ। आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौ र सरकारसँग सत्ता पक्षकै पनि असन्तुष्टि आइरहेको विषयलाई पनि आज हामी जोड्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
5: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता कुन्दन राज काफले हुनुहुन्छ। काफलेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: नमस्कार।
0: अहिलेको परिस्थितिमा नेपाली कंग्रेसको अवस्था कस्तो छ? नेपाली कंग्रेसको इतर पक्षले, पूर्णबहादुर खड्का पक्षले साक्षीबारीमा बसेर नेपाली कंग्रेसलाई राष्ट्रिय कंग्रेस बनाउने, संघ चुनाव चिन्ह राख्ने र अब समानान्तर गतिविधिहरू चलाउने भन्ने गरी छलफल अगाडि बढाएछ होइन?
6: नेपाली कंग्रेसभित्र पक्ष विपक्षको आन्तरिक रूपले छलफल हुने, अन्तर्क्रिया हुने काम स्वाभाविक हो। हाम्रो डेमोक्रेटिक पार्टी हो र तपाईँले भनेको जस्तो राष्ट्रिय कांग्रेस बनाउने, संघ चिन्ह बनाउने भन्ने विषयमा चाहिँ म जानकार छैन, होइन, वा आफूले जानकार नभएको विषयमा तपाईँलाई कसरी धारणा राख्नु?
0: तर तपाईँको उपस्थिति छैन उतातिर यो विषयमा,
6: होइन, मलाई जानकारी नै छैन भनेपछि त उपस्थिति कसरी भयो? जानकारी नै छैन, मैले तपाईँले भनेको कुरा सुनेर त मलाई त अचम्म लाग्यो।
0: जोबा समूहको त सम्पर्क कार्यालय अनामनगरमा बसिसकेछ नि त, त्यहाँ कार्यालय नै लिइसकेको कुरा तपाईँले जानकारी छैन, कंग्रेसले जानकारी छैन, हामीलाई जानकारी आइसक्यो।
6: सुन्नुहोस्, त्यो चाहिँ तपाईँहरूको भाषा, तपाईँहरूको ऊ फरक ढङ्गले गर्नुहुन्छ. कस्तो भने हामी नियमित महाधिवेशन पक्षधरका युवाहरूले अब तपाईँहरू काहीँ देउपा भनिदिनुहुन्छ, काहीँ पूर्णबहादुर भनिदिनुहुन्छ, काहीँ सिटौला भनिदिनुहुन्छ, काहीँ शेखर भनिदिनुहुन्छ, तपाईँहरूलाई मन लागेको कुरा जे भन्दा नि छुट्छ भन्नुभएन.
0: त्यो घर खोज्ने त तपाईँ नै त हो नि होइन कुन्दनाथ काफले जी, सम्पर्क कार्यालय खोज्ने तपाईँको काम त हो नि.
6: म तपाईँलाई भन्दछु काम कसको हो तपाईँलाई त्यो पनि भन्नुहोला.
0: पहिला
6: एउटा प्रश्नको उत्तर दिन दिनुहोस् के भने हामी नियमित महाधिवेशनका अब जसले चाहिँ नियमित महाधिवेशनको पक्षमा ओकालत गर्ने हामी युवाहरू छौं देशभरिका, ती युवाहरूले खोलेको कार्यालय हो अनाम नगरको कार्यालय होइन. त्यो कार्यालयमा मेरो इन्भल्भमेन्ट छैन, मैले भनेको छैन, मेरो इन्भल्भमेन्ट छ. कहिले कार्यालय खोल्ने इन्भल्भमेन्ट होला, कहिले कार्यालय सफा गर्ने होला, कहिले कार्यालयमा बस गर्ने होला, कहिले नेतृत्व गर्ने होला, कहिले पछाडि बसेर सुन्ने होला. त्यो अवस्था अनुसारको मेरो भूमिका फरक फरक हुन सक्ला होइन.
0: तपाईँले सोच्नु भएको थियो होला, हामीलाई थाहा छैन तपाईँको सक्रियताको बारेमा भनेर होइन, हामीलाई त सब एकै थाहा छ नि त कुन्दनजी, तपाईँले के गर्नु भएको.
6: मेरो मैले भनिहाल्ने मेरो सक्रियता छैन मैले भनेकै छैन, तर तपाईँहरूले जुन लेपन लाउँदै हुनुहुन्छ नि त्यो लेपन चाहिँ गलत हो मात्रै भनेको
0: होइन. अब सानेपामा पार्टी कार्यालय हुँदा हुँदै होइन नेपाली कंग्रेसको सक्रिय एउटा क्याडरको हिसाबले, सक्रिय नेताको हिसाबले तपाईँहरूले फरक फरक गतिविधि गर्न थाल्यो भने कंग्रेसको भविष्य के हुन्छ, कंग्रेस कहाँ जान्छ, लोकतन्त्र के हुन्छ, पार्टी के हुन्छ भनेर आम नेता कार्यकर्ताको चिन्ता छ नि त यतिखेर.
6: तपाईँ मलाई बोल्न दिनुहोस् है, बीचमा अर्को केही कुरा नभन्नुहोस् ल. सुन्नुहोस् के भने काङ्ग्रेसभित्र वाद प्रतिवाद हुन्छ, हुनुपर्छ. हामी कुनै पनि हाम्रो पार्टी स्थापना कालदेखि नै बीपी कोइरालाले मलाई प्रश्न गर्नु भएन भनेर तपाईँहरू जस्तो मिडिया खोलेको त्यो खोल्ने पार्टीको संस्थापक नेताको कार्यकर्ता हो म. त्यही भएर हामीभित्र पक्ष विपक्षका बोस गर्ने डबलीहरू फरक फरक हुन सक्छन्, हुन्छन्, स्थापना कालदेखि नै छ त्यो प्र्याक्टिस छ. यो पार्टी कमजोर बनाउने होइन, यो पार्टी बलियो बनाउनको लागि गरेको यो काम हो.
0: बलियो त हुन्छ नि, पार्टी समानान्तर गतिविधिहरू गर्दै गयो भने पार्टी बलियो हुन्छ होइन.
6: म तपाईँलाई भन्दैछु त पार्टीभित्रका फरक विचार फरक दृष्टिकोणको बस चलाउनै नमिल्ने हो भने हामी लोकतान्त्रिक पार्टी नै भएनौ. लोकतन्त्र हो हाम्रो, राष्ट्रियता हो, समाजवाद हो, त्यतातिर हाम्रो लक्ष्य हो. त्यही भएर तपाईँले भनेको प्रश्नले चाहिँ हामीलाई छुँदैन. हामीभित्र स्थापना कालदेखि बीपी कोइरालादेखि सुवर्ण शमशेरजीदेखि गणेशमानजीदेखि किशुनजीदेखि गिरिजाबाबुदेखि के अरे हाम्रो हुँदै हुँदै अहिले गगन थापासम्म आइपुग्दा पनि हाम्रा गगन कार्यालयहरू फरक फरक धेरै ठाउँमा भएको कुरा
0: तपाईँलाई नै थाहा छ. तर तपाईँहरूले स्तरीय भेला पनि गरिरहनु भएको छ प्रदेशमा होइन, सुदूरपश्चिमबाट नेपाली कंग्रेसको संस्थापन पक्षले भेला गर्दै गर्दाखेरि तपाईँले कोशीबाट चाहिँ भेला शुरू गर्नु भएको छ, प्रदेश भेला जारी छ. यसरी कंग्रेस बलियो हुन्छ र भने कुन्दनजी
6: होइन, कंग्रेसभित्र तपाईँले एउटा कुरा तपाईँले बुझ्नुपर्ने कुरा के हो भने कांग्रेसभित्र अस्तिको विशेष महाधिवेशन पछि विशेष महाधिवेशनमा नजाने उहाँहरूको दावा छ हाम्रो 54% भन्ने
0: हो.
6: अनि त्योबाट 54% भयो भने पनि 54% बाहेक इतर पक्षको 54 बाहेकका साथीहरूको फरक दृष्टिकोण हुन्छ त्यो छ. त्यो कुरा चाहिँ त्यसलाई समायोजन गर्नुपर्छ, त्यसलाई पनि मेन स्ट्रिममा ल्याउनु पर्छ भन्ने काङ्ग्रेसभित्रको बक्स त तपाईँले पहिल्यैदेखि यो विशेषदेखि नै भइरहेको हो. त्यसको सही रूपले निराकरण निवारण हुनुपर्छ भन्ने कुरा त स्वाभाविक छ त
0: होइन. निर्वाचन आयोगले मान्यता दिइसकेको छ होइन, हुँदाहुँदा सर्वोच्चमा रिट पर्यो, सर्वोच्च अदालतले समेत वैधानिकता दिइसकेको छ. गगन थापा सभापतिकै हस्ताक्षरित टिकट लिएर निर्वाचनमा लडी पनि सकिएको छ. अझ फेरि चाहिँ भाग खोज्दाखेरि यो कस्तो खालको लडाई हो भन्ने प्रश्न छैन अहिले.
6: सुन्नु न, कसले भाग कसले चाहिँ तपाईँलाई म भन्छु, पहिला अदालतले पार्टी सञ्चालन गर्ने अदालतले त टुङ्गाइदिने हो, पार्टी सञ्चालन गर्ने नि अदालतले नि होइन, निर्वाचन आयोगले अदालतले विवाद टुङ्गाइदिने
0: हो,
6: पार्टी सञ्चालन गर्ने पार्टी कार्यालयले सानेपाले हो, नेतृत्वले हो। तपाईँले यो कुरा बुझ्नुपर्ने आवश्यकता छ एउटा कुरा, र दोस्रो कुरा तपाईँलाई के भन्यो भने गगन थापा सभापति हुनुहुन्न भनेर आज कसैले नि भनेको छैन तपाईँले, र अर्को कुरा तपाईँहरू जस्तो संचार माध्यमले गलत अपवाद नफैलाइदिनु, यहाँ कसैले भाग खोजेको छैन, कसले भाग खोजेको
0: भाग खोज्ने कुरामा सम्मानजनक उपस्थिति चाहिने कुरामा
6: आदरणीय मित्र पहिला मेरो कुरा सुन्नु, तपाईँले एकजना कुनै व्यक्ति भनिदिनुहोस् या नेता भनिदिनुहोस् या कार्यकर्ता भनिदिनुहोस् एउटाले यो भाग खोजेको भनेर एकजनाको नाउँ भनिदिनुहोस्,
0: अध्यक्ष मण्डल बनाउने भनेर प्रस्ताव भएको होइन, पूर्णबहादुर खड्का पक्षबाट सभापतिलाई नस्वीकार्ने भनिया होइन, कंग्रेस विभागको डेलमा छ भनेर सुर्खेतमा गएर चाहिँ पूर्णबहादुर खड्काजीले भाषण गरे होइन,
6: होइन पहिला होइन होइन, तपाईँले यसको चाहिँ हामीले अब हुने महाधिवेशन 15 महाधिवेशनको सुनिश्चितता निष्पक्षताको कुरामा र काङ्ग्रेसको चलाउने को काङ्ग्रेस कसरी 15 महाधिवेशनसम्म जाने, 15 महाधिवेशनसम्म चाहिँ कसरी अगाडि बढ्ने भन्ने विषयमा आफ्नो दृष्टिकोण छ हुन्छ रहिरहन्छ होइन, त्यो कुरा चाहिँ भोलि नै रहन्छ फेरि, किनकि चलायमान संगठनमा स्वाभाविक रूपमा रहन्छ होइन, हाम्रो कुनै राप्रपा जस्तो या कुनै अरू नाउँ नभनौ अरू दल जस्तो पनि होइन, धार्मिक संस्था पनि होइन, यो परबाट एउटाले श्रीरामचन्द्र कि भन्ने सबैले जय भन्ने त्यस्तो चाहिँ धार्मिक संस्थामा हुन्छ, पार्टीमा लोकतान्त्रिक पार्टीमा मत विमत स्वाभाविक प्रक्रिया हो, यो हुन्छ हुनुपर्छ, तर तपाईँले भनेको के हो भने ती विषयमा होलान्, तर हामीले भाग खोजेको यो चाहियो भनेको ऊ चाहियो भनेको चाहिँ मैले सुनेको छैन,
0: होइन अब त्यसो भए त मिल्नुपर्ने हो नि त, गगन थापाजीले यत्रो प्रयास गर्दै हुनुहुन्छ, कंग्रेस सभापतिले चाहिँ होइन सक्रियता देखाउँदै हुनुहुन्छ, ल आउनुहोस् होइन, अब सदस्यता नवीकरणको कुरामा डिजिटलाइजेसन गरौं, प्रविधिमा लैजाउँ सदस्यताहरू होइन, नम्बरहरू राखौं, एकमुष्ट नथी के अरे भनौँ न यसलाई चाहिँ नथी गरेर राखौं भन्दै गर्दाखेरि सदस्यता नवीकरणकै विषयमा पनि त पखेडा भइरहेछ नि त कंग्रेसमा होइन,
6: सदस्यता नवीकरणको विषयमा सदस्यताको यही त मैले भने केही साथीहरू अब कारवाही गर्नुपर्छ भनेर अगाडि बढ्नु भएको छ, काङ्ग्रेसको क्रियाशील सदस्य भनेको एउटा जनप्रतिनिधि, क्रियाशील सदस्य नलिकन नि काङ्ग्रेसले टिकट दिन सक्छ, क्रियाशील सदस्य चाहिँ काङ्ग्रेसको स्थानीय रूपमा नेतृत्वको रूपमा परिभाषित गरिन्छ विधानले, काङ्ग्रेसमा स्थानीय रूपमा नेतृत्वको रूपमा परिभाषित गरेको व्यक्ति यदि गलत दलमा लाग्छ या फरक दलमा लाग्छ त्यसले फरक पार्टीको गतिविधिभन्दा फरक एक्टिभिटिज गर्छ भने ती क्रियाशील सदस्यको बारेमा चाहिँ फरक दृष्टिकोणका साथ अगाडि बढ्नु पर्यो हो, या उहाँहरूले चाहिँ किन तपाईँहरू चाहिँ काङ्ग्रेसको क्रियाशील सदस्य लिएर भने काङ्ग्रेससँगलाई नगरी अरू दलमा चाहिँ किन मतदान गर्नुभयो या सहयोग गर्नुभयो भन्ने कुरा चाहिँ बस सञ्चालन गर्नुपर्ने आवश्यकता छ, या छलफल गर्नु तल अन्तर्क्रिया गर्ने तलको दृष्टिकोण तलको जमिनको दृष्टिकोण चाहिँ सानेपाले थाहा पाउनु पर्ने आवश्यकता छ भन्ने एक थरी साथीको कुरा छ, एक थरीको साथीको यिनीहरू आए अब यिनीहरूलाई निकालिदिनुपर्छ भन्ने दृष्टिकोण छ, यो पक्ष विपक्ष हो, यो सैद्धान्तिक मतभेद हो, यो भन्नु भएन क्या, यो मतभेद त छँदैछ, यो मतभेद छैन मैले भनेको छैन, र तपाईँले अर्को कुरा गरे अहिले पार्टी अस्तिको यो 14-15 अधिवेशन हुनेको सिलसिलामा हो, बीचमा विशेष महाधिवेशन भयो, 14 महाधिवेशनबाट 15 महाधिवेशनमा जाँदा क्रियाशील सदस्य चाहिँ रिन्यू गरिसकेको अवस्था छ, रिन्यू गरिसकेको क्रियाशील अध्यावेदि त योभन्दा पहिला अहिले को तत्कालीन महामन्त्रीद्वय के अरे गगन कुमार थापा र विश्वप्रकाश शर्माकै पालामा डिजिटलाइजेसन त त्यतिखेरै भइसकेको अवस्था छ, त्यतिखेर भइरह त्यतिखेर चाहिँ उहाँहरू दुईटाले क्रियाशील सदस्य चाहिँ सहजीकरण गर्नुपर्छ, घर घरमा पुर्याउ, विदेशबाट आउने कसरी बनाउन सकिन्छ, विदेशबाट आउनेलाई कसरी क्रियाशील सदस्य बनाउन सकिन्छ भन्ने अनि आज फेरि उहाँहरू सभापति र उपसभापति हुँदा उहाँहरू विदेश कामी आउनु पर्यो, ओडामा जानु पर्यो, घर घरमा ओडामा जानु पर्यो, टोलमा जानु पर्यो, नत्र क्रियाशील सदस्य पाइँदैन भन्ने तपाईँले सात आठ महिनामै फरक फरक दृष्टिकोण राखेको कुरामा त स्वाभाविक रूपमा पार्टीमा मतभेद छ त त्यो त त्यो त छ अहिले नै छ यसको अर्थ
0: पार्टी विभाजनकै सङ्घारमा पुगिसके हो कि यो सम्पर्क कार्यालयहरू खोल्नेदेखि लिएर समानान्तर गतिविधिहरू गर्ने यो बार्गेनिङ टुल मात्रै हो
6: यो बार्गेनिङ पनि होइन यो पार्टी समानान्तर खोल्ने दिशामा गएको पनि होइन यो पार्टीभित्र भएका आफ्नो दृष्टिकोणहरूको छलफल गर्ने
0: गुटलाई बलियो बनाउने होइन यो एउटा गुटलाई बलियो बनाउने फेरि
6: डबलीको रूपमा विकास भएको छ त्यो हिजोको दिनमा राणा ढाल्न पनि काङ्ग्रेसले विभिन्न डबलीहरूको प्रयोग गरेको
0: थियो
6: पार्टी शुद्धिकरणको लागि नै काङ्ग्रेसमा विभिन्न किसिमका डबलीहरूको प्रयोग भएकै थियो आज पार्टीभित्रका गफ गर्न पनि विभिन्न किसिमको डबली 46 सालदेखि विभिन्न किसिमको आफ्नो छलफलको लागि आफ्नो विचारको लागि मन्थनको लागि र त्यो विचार फरक फरक विचारको मन्थनको लागि चाहिँ विभिन्न ठाउँमा छलफल केन्द्रहरू स्वाभाविक प्रक्रिया हो यो लोकतन्त्रको सुन्दर पक्ष हो यो कसैलाई ढाल्न या कसैलाई फुटाउन या कसैलाई सिद्ध्याउन भन्दा नि लोकतन्त्र राष्ट्रियता बलियो बनाउन बीपीको चिन्तनलाई बलियो बनाउन राजनीतिकमा राजनीतिक चरित्रलाई चाहिँ व्यवहारमा उतार्नको लागि चाहिँ निर्माण गरेका छलफल केन्द्रहरूको रूपमा तपाईँहरूलाई सोच दिन अनुरोध गर्छु
0: अब समानान्तर गतिविधिहरूले पार्टी बलियो हुने कुरा पार्टीलाई चाहिँ एक ढिक्का बनाउने कुरा त सम्भवत मिल्दैन होला होइन त्यो अलिक गाह्रो होला तर तपाईँहरूले चाहिँ अब सानेमा नगाएको कति भयो काप्लेजी तपाईँ
6: सानेपा त अब यता सुन्नुहोस् अब मैले म प्रदेशको सांसद पनि होइन होइन मैले राजीनामा दिएँ म केन्द्रीय सदस्य नै होइन होइन मलाई मिटिङ सिटिङ परेको नि छैन मलाई बोलाएको नि छैन काहीँ कतै होइन मेरो मैले क्रियाशील सदस्य लिएको दोलखा जिल्लाबाट हो मैले नागरिकता लिएको दोलखा जिल्लाबाट हो होइन म दोलखा जिल्लाको म महाधिवेशन प्रतिनिधि चाहिँ मेरो गएको छैन अहिलेसम्म म दोलखा जिल्लाको महाधिवेशन प्रतिनिधि पनि हो होइन त्यो कारणले म दोलखाको पार्टी कार्यालय चाहिँ म गएको गइछु हेर्नुहोस् होइन सानेपामा त मेरो काम परेको नि छैन मिटिङ
0: परेको केन्द्रीय कार्यालयमा जानु पर्दैन भने
6: त्यही त हाम्रो हाजिर लाउन के तलब खानी भत्ता केन्द्र हो र भने काङ्ग्रेस हामीलाई त्यहाँ आवश्यकता पर्यो म सानेपामा
0: घरमा जानु पर्दैन भने घरमा चाहिँ जानुपर्छ भेटघाट गर्नुपर्छ घरका सदस्यहरूसँग छलफल गर्नुपर्छ होइन
6: बुझ्यो त त्यो मैले भने त्यो आवश्यकता परेको छैन के आवश्यकता पर्यो मिटिङमा अब म केन्द्रीय सदस्य होइन होइन म मिटिङमा गएको परेको छैन त्यही भएर म सानेपा कार्यालय गएको छैन
0: अब कंग्रेसलाई कसरी मिलाउनुहुन्छ तपाईँहरू त्यसो भए
6: काङ्ग्रेस त मिलाउनुपर्छ सबैको विचार काङ्ग्रेसले देशको नागरिकलाई त मिलाउनुपर्छ काङ्ग्रेसले त तमाम राष्ट्रिय अन्तर्राष्ट्रिय लोकतन्त्र प्रेमीहरूलाई त एक ढिक्का गर्नुपर्छ आन्तरिक रूपले भएका पक्ष विपक्षका साथीहरूलाई त स्वाभाविक रूपमा मिलाउनै पर्छ यो त न त नमिलाइ त धरै छैन अब कसरी मिलाउने भन्ने कुरा चाहिँ नेतृत्वको विभिन्न किसिमका मोडलहरू तयार पारेर नेतृत्वले यसमा काम गर्नुपर्छ
0: कसरी काम गर्ने नेतृत्वले अब कंग्रेसले त कसरी अब गगन थापाजी सक्रिय नै हुनुहुन्छ आउनुहोस् वार्तामा मिलेर जानुपर्छ भन्दै हुनुहुन्छ फेरि इतर तपाईँहरू चाहिँ जनशक्तिशाली रूपमा चाहिँ समानान्तर गतिविधिहरू गर्दै हुनुहुन्छ यसको मूल एउटा पोइन्ट कहाँनिर गएर चाहिँ मिल्न सक्ने सम्भावना देख्नुहुन्छ
6: होइन अब कस्तो गगन पार्टी गगन थापाजीले पनि आउनुहोस् छलफल गर्नुहोस् अन्तर्क्रिया गर्नुहोस् भन्दा नि उहाँले मोडल तयार पारेर अगाडि बढाउँदा हुन्छ छलफल गर्ने विभिन्न अब कस्तो भने नेपाली काङ्ग्रेसले त्यत्रो शान्ति प्रक्रिया त गरेको राजतन्त्र नेपालमा रहेको राजतन्त्र त ढालेको माओवादीलाई त बढाएको वार्ता गर्ने काङ्ग्रेसभित्रका आन्तरिक कुराहरूमा त यस्तो कुरा त नेतृत्वले बुझ्नुपर्छ बुझ्छ अब तपाईँले भने कसरी मिलाउने भनेर भन्दा त अब मैले यसरी मिलाउने त मैले भन्नलाई उको छैन अब नमिलेका कुराहरूमा आन्तरिक रूपले छलफल गरेर प्रक्रिया अगाडि बढाउनु नै उचित हुन्छ नमिलेका कुराहरूमा को बुदा नम्बर एक दुई तीन चार पांच भनेर नमिलेका कुराहरुमा छलफल गर्दा हुन्छ त तपाईहरुले जसरी पार्टी फुट्छ यहाँ गर्छ वहाँ गर्छ भन्दा नि अब पार्टीमा फुट्नु पर्ने अवस्था त निर्वाचन भन्दा पहिलै थियो बरु हैन त्यतिखेर त विभिन्न किसिमका अवस्था थियो तर निर्वाचनको त्यो अवस्थामा त नफुटेको पार्टी मलाई चाहिँ लाग्छ पक्ष विपक्ष हुनु यहाँ भित्रका कुरा हुनु त छन् त्यो चाहिँ समस्याको समाधान भइसकेको अवस्था चाहिँ छैन सबैको आफ्नो दृष्टिकोण त छ यो सबैको पार्टीलाई एकबद्ध गर्नको लागि पन्ध्रौं महाधिवेशनको चाहिँ विश्वसनीयता र सुरक्षित अवतरण नै यसको सम्पूर्ण निकास हो जस्तो मलाई लाग्छ त्यो दिशामा नेतृत्व अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ
0: हस् यहाँको महत्वपूर्ण समय र सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कुन्दनराज काफ्लेजी नमस्कार
6: नमस्कार
0: धन्यवाद नेपाल कंग्रेसका नेता कुन्दनराज काफ्ले आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौं
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
8: बुढी हेर त लाऊ
9: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
8: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
9: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
8: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ
0: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि भूषाल हुनुहुन्छ भूषालजी नेपाल हेर्ने धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको नेतृत्व गरिरहेको छ चैत 13 गते क्याबिनेट विस्तार भएको पनि अब दुई महिना करिब करिब 52-53 दिन बेसी भइसकेको छ संसदीय गतिविधिहरूमा तपाईँ आफै पनि सन्तुष्ट हुनुहुन्छ
10: एकदम हामी जनताले प्रत्यक्ष महसुस गर्ने गरी सरकारले आफ्ना गतिविधि अगाडि बढ़ाएको छ एउटा संसदको रूपमा जनप्रतिनिधिको रूपमा पार्टीको अगुवाको रूपमा सरकारले गरिरहेका काम संसदले खेलिरहेको भूमिकाप्रति म सन्तुष्ट छु
0: तर सरकारले चालेका एक्सनहरू होइन सरकारले गरिरहेका कामहरू सरकारले चाहिँ पछिल्ला समय गरिरहेका गतिविधिहरूमा आलोचनात्मक टिप्पणीहरू त बग्रिल्ती आउन थाले नि त भूषालजी
10: आलोचनात्मक टिप्पणी खेन्ती विपक्षीहरूबाट जो सरकारले राम्रो गरोस् सरकारले जनपक्षीय काम गरोस् भन्ने चाहनुहुन्न जो सरकार असफल बनोस् सरकार असफल होस् भन्ने चाहनुहुन्छ उहाँहरूले गरेका टिप्पणीहरू मात्रै हुन् आम जनता जुन देशभर रहनुभएका आम जनताहरू चाहिँ सरकारले गरेको काम सरकारको व्यवहार सरकारको शैलीबाट चाहिँ सन्तुष्ट हुनुहुन्छ त्यसमध्ये म पनि एउटा हुँ
0: होइन हरि भूषालजी तपाईँ त संसदमा पनि हुनुहुन्छ तपाईँलाई थाहा छ होइन नयाँका नाममा सबै परम्परा भत्काउने होइन भनेर अमरेश कुमार सिंह बोल्नुभयो होइन जगदीश खरेलले भन्नुभयो सरकारले जनसरकारका विषय व्यवस्था गर्न मिल्दैन देवराज पाठकले भन्नुभयो सुकुम्बासीमाथि सृजना गरिएको त्रासको वातावरण अन्त्य होस् आफ्नै पार्टीका सांसदहरूले पनि त धारयात लाउन थालिसके नि
10: धारयात लगाएको चाहिँ होइन त्यो उहाँको
6: सकारात्मक सुझाव मात्रै हो किनभने
0: जनताको सरकारको होइन एउटा कुरा उठाउने मुद्दा उठाउने थलो नै आज सरकारको आलोचना गर्न व्यस्त छ।
6: सरकारको आलोचना चाहिँ होइन, जस्तो हिजो अमरेशजी बोल्दै गर्दाखेरि त्यहाँ अर्थमन्त्री हुनु पर्थ्यो भन्ने कुरा स्वाभाविक हो होइन। अर्थमन्त्री अर्को जरुरी मिटिङमा भएको भएर बाटोमा आउँदै गर्नु भएको हुनाले अलिक ढिला भएको हुनाले त्यो प्रश्न उठेको
0: अर्थमन्त्री नहुँदा
6: बैठक स्थगित उहाँको बाटोको म्याद मात्रै पर्खेको हो क्या। 10-15 मिनट उहाँलाई बैठकमा आउन लाग्थ्यो त्यही मात्र समय मात्रै पर्खेको हो। बैठक स्थगित भएको भन्ने चाहिँ अब बैठक स्थगित केही समयलाई छोट्याएर उहाँलाई चाहिँ कुरेको मात्र स्थिति हो। त्यसैले जनताले नै चित्त नबुझ्ने गरी, जनता नै असन्तुष्ट बन्ने गरी, पार्टी नै असन्तुष्ट बन्ने गरी पार्टीले काम गरिरहेको, सरकारले काम गरिरहेको भन्ने होइन। भलै नयाँ काम सुरुमा काम गर्दा गर्दै गर्दा पार्टीले जनताको पक्षमा काम गर्दै गर्दा केही मान्छेलाई टाउको दुख्नु, केही मान्छेहरूलाई चित्त नबुझ्नु, त्यसलाई स्वाभाविक रूपमै मान्न सकिन्छ, स्वाभाविक रूपमै लिन सकिन्छ होइन। तर समग्रतामा हेर्ने भने चाहिँ सरकारले क्रमगता गर्दै अगाडि बढेको छ, सरकारले दिन गरेर काम गरिरहेको छ। यो कुरा कसै कसैलाई पचेको छैन, कसै कसैलाई रुचेको छैन, स्वाभाविक नै हो। केन्द्री
0: होइन, हिजो त विदेशी महिलालाई सांसदले गर्भवती बनाएर अलपत्र पारेको विषय पनि त संसदमा उठेछ नि होइन हरिजी।
6: यो फेसबुकमा आएको कुरा, फेसबुकमा आएका कुरालाई संसदमा उठाइहाल्ने यो कस्तो भाष्य सिर्जना भयो मैले बुझ्न सकेको छैन। तर पनि यो वास्तविकता हो कि होइन,
0: भिडियोहरू आइसक्यो, गाडी ड्राइभिङ गरेको, गाडी सिकाएको होइन, अङ्गालो हालेको, चुम्बन मारेको सबै भिडियोहरू आइसक्यो नि त सञ्जालतिर।
6: ठिक छ ठिक छ ठिक छ, यस विषयमा पार्टीले अर्थ पार्टीले पनि पार्टी गाउँ शासन आयोगले पनि छानबिन गर्दैछ। वास्तविक बाहिर आउला, बाहिर आएपछि छलफल भयो होला नि यस विषयमा।
0: तर हर्क साम्पाङले पनि त बैठक छोडेर हिँडे हिजो,
6: त्यो उहाँको कुरा होला होइन। मैले अहिले पनि भने कति कतिपय मान्छेहरूलाई सरकारले राम्रो काम नगरिदिए हुन्थ्यो, सरकार फेल भइदिए हुन्थ्यो, यो असफल भइदिए हुन्थ्यो भन्ने खालको चाहनाहरू छन् होइन। त्यसैले विपक्षीहरूले गरेका कुराहरूमा धेरै तर्क गर्नुपर्ने, धेरै छलफल गर्नुपर्ने स्थितिमा म चाहिँ छैन।
0: तपाईँहरूलाई छुट छैन नि त, जनताले त यत्रो म्यान्डेट दिएर पठाएको छ, सरकारले सुशासनको क्षेत्रमा काम गर्नु पर्यो, सबैलाई मिलाएर लैजान सक्नु पर्यो होइन। अधिनायकत्वतर्फ चाहिँ सरकार अगाडि बढ्नु भएन भनेर त जनताले खबरदारी गर्दैछन्। आज सुकुम्बासी बस्तीको डोजर हेर्नुहोस्, उहाँका आँसुहरू हेर्नुहोस् होइन, कतिपयका किताबहरू पुरिए, कतिपयका सपना पुरिए, कतिपयका टहरा पुरिए, कतिपयका चाहिँ सर्टिफिकेट हराए, हामीसँग कतिजना सम्पर्कमा आउनु भएको छ, हाम्रा सर्टिफिकेटहरू हराए, हामी विदामा घरमा गएका थियौँ ढोका बन्द गरेर भन्दै गर्दाखेरि यस्तो खालको काम गर्दा आलोचना नहोला र भने।
6: होइन होइन, त्यो सुकुम्बासीलाई नै त्यसरी अप्ठ्यारो पर्ने गरेर, असहज हुने गरेर होइन, दुःख पाउने गरेर सरकारले गतिविधि गरेको होइन। उहाँहरूले चाहिँ हेर्नुहोस् न, वर्षा सुरु हुँदैछ, अब केही दिनमै भीषण पानी पर्न सक्छ, वर्षा लाग्न सक्छ, होइन, ठुलो पानी पर्यो भने खोलाको किनारमा बसेका मान्छेहरू, जो आम मानिसहरू, तल्लो स्तरका मान्छेहरू अथवा आर्थिक रूपमा अलिकति कमजोर अवस्थाका मान्छेहरू, सुकुम्बासी बस्तीमा बसेका मान्छेहरूलाई चाहिँ अप्ठ्यारो नहोस् भन्ने मनसाले सरकारले अलिकति पूर्व तयारी मात्रै गरेको, अलिकति अगाडि नै जनताले राहत दिन मात्रै खोजेको, यसलाई गलत ढङ्गले व्याख्या गर्ने, सुकुम्बासी माथि डोजर चलायो भनेर व्याख्या गर्ने, अनि भरम छर्ने, दुःख दियो भनेर भरम छर्ने खालका यिनी भरम मात्रै हुन्। सरकारले जनताको जीव ज्यानको रक्षाका लागि सरकार प्रतिबद्ध छ, सरकार सचेत छ, सरकार जिम्मेवार छ होइन। कम्तीमा भने विगतका वर्षहरू तपाईँ हामीले पनि देख्यौँ, काठमाडौँमा वर्षाले कैयौं घण्टा बाटोमा के अरे छतमा कुर्दाखेरि पनि ज्यान नबचेका कुराहरू, जनताको जीव ज्यानको रक्षाको लागि सरकारले पटक चल्न नसकेको कुराहरू हामीले पटक पटक देखेका छौँ, भोगेका छौँ होइन। त्यसैले सरकारले जनताको रक्षाको लागि गरेको कुरालाई चाहिँ गलत ढङ्गले अपव्याख्या गरेर विपक्षीहरूले, हुन त यो विपक्षीको धर्म पनि होला जस्तो लाग्छ होइन। त्यसैले यसमा चाहिँ अलमल लिनुपर्ने, भ्रममा पर्नुपर्ने, झुक्किनु पर्ने स्थिति छैन। सरकार चाहिँ जनताको जीव ज्यानको रक्षाको लागि चाहिँ यो कदम चालेको, यस बाहेकका कुरा सबै भ्रम हुन्छ।
0: सरकारले जीवधनको रक्षा गर्दो हो त प्रक्रिया मिलाएर, लगत संकलन गरेर, केही समय सीमा दिएर आफ्ना चाहिँ पदाधिकारीहरू सुकुम्बासी बस्तीमा खटाएर, को सुकुम्बासी को हुकुम्बासी पहिचान गरेर उनीहरूलाई व्यवस्थापन गर्नुपर्नेमा एकाएक गएर एका बिहानै डोजर आतंक फैलाउँदाखेरि देशभरका सुकुम्बासीहरू त त्रसित छन् नि त, उनीहरूले पनि त आलोचना गरिरहेका छन्। हिजो हामीले घण्टी छाप भन्यौं, आज हाम्रै पत्ता साफ हुने स्थिति आयो भन्दैछन् उनीहरू।
6: सरकार चाहिँ सुकुम्बासीलाई सडकमा ल्याउने अवस्थामा सरकार छैन, सरकारले त्यो चाहिँ गर्दैन। सरकारले वास्तविक सुकुम्बासीहरूको पहिचान गर्ने हो, वास्तविक सुकुम्बासीहरूलाई लालकुटा दिने कुरा सरकारले सुरु गरिसकेको छ। अब उहाँहरूले पूर्जा पाउनुहुन्छ, आएसम्म उहाँहरूको नाममा राजनीति गरियो, उहाँहरूलाई भजाइयो, उहाँहरूलाई भरममा पारियो, केवल भोट बैङ्क रूपमा मात्रै सुकुम्बासीहरूलाई उपयोग गरेको स्थितिमा चाहिँ सरकारले अब उहाँहरूलाई वास्तविक रूपमा
10: पहिचान गरेर पूर्जा दिँदैछ, उहाँको समस्या वास्तविक रूपमा समाधान गर्दैछ सरकारले, होइन? त्यसैले यसलाई चाहिँ सरकारले गर्दै गरेको यो सकारात्मक कामको चाहिँ बरु सब ढङ्ग सकारात्मक रूपमै प्रचार गर्नुपर्छ केएमजी, किनभने मैले अहिले पनि भने यो हामी समाधान गर्न चाहन्छौँ कि हामी यो समस्या अल्झाइराख्ने बल्झाइराख्ने उहाँको नाममा राजनीति गराइराख्ने उहाँहरूलाई भोट ब्याङ्कको रूपमा प्रयोग गरिराख्ने होइन, उहाँहरूलाई स्थायी समाधान गर्नुपर्छ, ढिलो जानु गर्नुपर्छ, यो सरकारले अगाडि बढ्यो त्यतिमध्ये फरक कुरा हो, अरू त्यस बाहेकका कुराहरू चाहिँ
0: यो सरकारको सरकार होइन, यो सरकार जनताको सरकार हो, जनताको पीडामा मलम लाउनका निम्ति दुईटै को नजिकको चाहिँ मत पाएको सरकार हो, होइन? यो सरकार, यो सरकारका प्रधानमन्त्री जनताका हुन्, संसद जनताका आवाजहरू मुखरित गर्ने थलो हो, तर आज प्रधानमन्त्रीज्यू 500 मिटर कार्यालयमा चाहिँ एकदमै व्यस्त हुनुहुन्छ, तर संसदमा उहाँको अनुहार हेर्न बहुत गाह्रो भयो नेपाली जनतालाई, किन होला?
10: जनताले प्रधानमन्त्रीको अनुहार हेर्न खोजिरहेका छैनन् केमजी, जनताले काम खोजिरहेका छन्, जनतालाई रिजल्ट चाहिएको छ, जनतालाई सेकेन्ड सेकेन्ड गरेर अनुमति गर्ने गरेर काम चाहिएको छ, त्यसैले सरकार परिणाम देखिने गरी काम गर्नुपर्छ भन्ने कुरामा उहाँ त्यो पक्षमा पनि हुनुहुन्छ प्रधानमन्त्री, सम्भवतः उहाँको चाहना पनि त्यो हो, त्यसैले
0: प्रधानमन्त्री
10: बोल्यो कि बोलेन भन्दा पनि प्रधानमन्त्री बोल्यो कि बोलेन भन्दा पनि प्रधानमन्त्रीले काम गर्यो कि गरेन, प्रधानमन्त्री जनताबाट सचेत चिन्तित भयो कि भएन, उसले जिम्मेवारी पूरा गरे कि गरेन भनेर ध्यान दिनु पर्ला केएमजी, प्रधानमन्त्री बोल्यो कि बोलेन, सदनमा आयो कि आएन, घन्टो कुर्यो कि कुरेन, दिनभरि बस्यो कि बसेन भन्ने कुरा भन्दा सरकारले काम गर्यो गरेन भनेर ध्यान दिनुपर्ने होला, तपाईँ हामी जस्ता अलिकति बुझेका सञ्चारकर्मीहरूले पनि यस्ता विषयहरूलाई चाहिँ त्यही ढङ्गले नै उठान गर्नुपर्ने हो कि,
0: संसारले हेर्ने थलो हो संसद, होइन? ड्रेस कोडमा ध्यान, ड्रेस कोडमा ध्यान दिनुपर्ला, लोकतन्त्रको एउटा सुन्दर पक्ष, ब्युटी पक्ष, सांसदसँग प्रश्नोत्तर पनि गर्नुपर्ला, ना कि सामाजिक सञ्जालमा मात्र ट्रक चाहिँ होइन एकदम स्मार्ट फोटोहरू मात्रै राखेर सामाजिक सञ्जालमा मात्रै सक्रिय भएर होइन यसको चाहिँ एउटा ब्युटी लोकतन्त्रको नदेखिएला भनेर चाहिँ आज आलोचना पनि भइरहेको छ, यो कारणले गर्दाखेरि प्रधानमन्त्रीमा लोकतन्त्रप्रति, जनताप्रति उत्तरदायी हुने, जनताको संसदप्रति उत्तरदायी हुने होइन उहाँको भूमिका अलिकति फरक भयो, उहाँ अधिनायकवादतर्फ जान खोज्नुभयो, सर्वेसर्वामय हो भन्ने ढंगले जान खोज्नुभयो, उहाँ अन्तर्मुखी हुनुभयो भन्ने खालको आलोचना छ क्या?
10: त्यस्तो होइन, त्यस्तो होइन, अधिनायकतर्फ जान खोजेको, सरकार संसदलाई नोटेदिएको व्यवस्था गरेको भन्ने चाहिँ होइन, समय क्रममा समय अनुसार संसदमा आउनुहुन्छ, छलफलमा सहभागी हुनुहुन्छ, तर अहिलेको प्राथमिकता, तत्कालको प्राथमिकता चाहिँ जनताको, जनताले महसुस गर्ने गरेर, जनताले अपनत्व गर्ने गरेर, जनताले जुन चाहना गर्नुभएको छ, जुन चाहना अपेक्षाका साथ भोट दिनुभएको छ, त्यसलाई निष्कर्ष पुर्याउने कुरा नै प्राथमिकता भएको हुनाले तत्काललाई चाहिँ उहाँ अलिक आफ्नो काममा बढी व्यस्त हुनुभएको होइन, संसदै अभिभावक के अरे नोटाकतर्फ जान खोजेको, सरकार संसदलाई नोटेदिएको व्यवस्था गरेको भन्ने चाहिँ होइन, समय क्रममा समय अनुसार संसदमा आउनुहुन्छ, छलफलमा सहभागी हुनुहुन्छ, तर अहिलेको प्राथमिकता, तत्कालको प्राथमिकता चाहिँ

0: कुरा थाहा छ नि त हरिजी, हुन त अब के गर्ने, तपाईँहरूलाई बचाउ गर्नुपर्नेछ। भेट्नु भएको छ प्रधानमन्त्रीज्यूसँग?
1: होइन, कहीँबाट भेट भएको छ, हाम्रो कहीँबाट भेट भएको छ,
0: वान टु वान भएको छैन होला प्रधानमन्त्री त भेट्नै मान्नु हुँदैन तपाईँलाई?
1: कहीँबाट कुराकानी पनि भएका छन्, सबै कुराकानीहरू फेसबुकै हाल्नुपर्छ, सबै कुराहरू फोटोहरू फेसबुकै पोस्ट गर्नुपर्छ भन्ने पनि नहुन सक्छ। होइन
0: प्रधानमन्त्री भेट्नलाई चाहिँ अब क्याबिनेटका मन्त्रीहरू सस्मित पोखरेल र एकजना अर्को हाम्रो के अरे सुनिल लम्सालजी बाहेक अरूलाई त भेट पनि दिनुहुन्न भनेर आइरहेछ।
1: होइन, यस्तो हुन्छ नि, प्रधानमन्त्रीलाई भेट्ने कुरा जति बेला चाहे त्यति बेला भेट्ने कुरा भन्ने नहुन सक्छ, उहाँको पनि समय हुन्छ, व्यस्तता हुन्छ, उहाँको आफ्नै
0: हुन्छ,
1: त्यसैले भेट्ने गाह्रो भेट्ने असम्भव भन्ने चाहिँ होइन, तर विभिन्न प्रकारले कुरा गर्नु पर्दैन नि त। प्रधानमन्त्रीलाई भेट्ने मन लाग्यो भन्दा ठ्याक्क टक्क अहिलेको तपाईँ हामी अहिले गएर गेटमा बस्यौँ भने त सरसरी भेट्नु नहुन सक्ला नि त, एउटा विधि होला, समय होला, तरिका होला, तालिका होला, होइन,
0: त्यसैले
1: भेट्ने
0: जाँदा जाँदै हरिभूषालजी। अब हेर्नुहोस् न, अहिले यो पछिल्लो समय चाहिँ दुर्गा प्रसाईजी पक्राउ पर्नु भएको छ, होइन, तपाईँ सत्ता पक्षको एउटा सांसदको नाताले मैले यो प्रश्न गर्नुपर्छ, किनभने उहाँ चाहिँ पक्राउ पर्नुभन्दा दुई घण्टा अगाडि चाहिँ मेरो एउटा कार्यक्रममा उहाँले अन्तर्वार्ता दिनुभएको थियो, होइन, त्यो अन्तर्वार्ता प्रसारण भएको करिब करिब दुई घण्टापछि उहाँ पक्राउ पर्नु भएको छ। उहाँलाई चाहिँ सार्वजनिक रूपमा गलत अभिव्यक्ति दिएको, सरकारको आलोचना गरेको, राष्ट्रपतिका नेताहरूको चाहिँ लाई गाली गलौज गरेको भनेर सरकारले पक्राउ गरेको छ भन्दा एउटा लोकतन्त्रमा एउटा नागरिकमाथि धरपकड गर्न खोज्या हो सरकारले?
1: राष्ट्रपतिकै नेतालाई गाली गरेर गलत गरेका कारणले पक्राउ परेको भन्ने चाहिँ होइन होला, होइन,
0: त्यहाँ छ व्यक्ति आइसकेको छ, प्रहरीले किन पक्राउ गर्यो भन्ने कारणबारे कुराहरू आइसकेका छन्।
1: कम्तीमा त्यो लेभलको मान्छेले कुन कुरा बोल्ने, कुन कुरा नबोल्ने, कसरी प्रस्तुत हुने भन्ने कुरा पनि ख्याल गर्नुपर्ने होला, कसरी चरित्र हत्या गर्न पाइँदैन होला, संविधानले पनि के कुरा बोल्ने, के कुरा नबोल्ने भन्ने कुरा निर्दिष्ट गरेको छ, होइन, त्यसैले धरपकड गर्न खोजेको, दुःख दिन खोजेको, जबरजस्ती गर्न खोजेको, तर्साउन खोजेको भने चाहिँ होइन, विधिमा चाहिँ सबै मान्छे बस्नुपर्छ, त्यो सबै मान्छे बस्नुपर्छ, सबैभन्दा सिस्टममा बस्नुपर्छ, सिस्टम मिल्ने, सिस्टमलाई अस्वीकार गर्ने, विधिलाई नमान्ने अधिकार कसैलाई पनि छैन।
0: तर दुर्गा प्रसाईलाई बोलेकै भरमा चाहिँ पक्राउ पर्ने, यातना दिने, कारागारभित्र राख्ने, होइन, यो चाहिँ त अधिनायकवादी कदम भयो नि त, त्यसो
1: कारागारमा राखिहाले होइन, त्यो अध्ययनको क्रममा एक दुई दिन हिरासतमा रहने कुरा होला, त्यसो
0: बन्द गर्ने काम त तपाईँहरूको सरकारले गरिरहेछ नि त, होइन?
1: होइन होइन होइन होइन, उहाँको अध्ययन हुन्छ, सरकारले हेर्छ, प्रहरीले अनुसन्धान गर्छ, यदि निर्दोष हो उहाँलाई सजाय दिनुपर्ने चाहिँ होइन भने त निस्किहाल्नुहुन्छ नि, गाह्रो छैन।
0: हस्, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार हरिभूषालजी।
1: एकदम धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिभूषाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम, विश्रामपछि पुनः उपस्थित गर्नेछौ।
2: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी,
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो, हजुर
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो बिहानी 97.6 MHz।
1: यतिखेर हाम्रो बीचमा राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। पण्डितजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ।
2: गुड मर्निङ छेमजी।
1: होइन डाक्टर साहब, अब न्यायालयले न्यायपालिकाले सर्वोच्चले प्रधान न्यायाधीश पायो होइन, हिजै चाहिँ उहाँले शपथ ग्रहण पनि गर्नुभयो, पदभार ग्रहण उहाँले पदभार चाहिँ हिजो ग्रहण गरिसक्नु भएको छ शपथपछि। अब न्यायालयमा ड्रास्टिक चेन्ज हुन्छ, जनताले न्याय पाउँछन्, जनताले चाहिँ बराबर न्याय पाउने कुरामा अब दुईमत छैन होइन।
2: जुन नीति प्रक्रियामा मीडिया, राजनीतिक कर्मी, विश्लेषक सबैको जुन ध्यान आकर्षण भयो, केही के त्यहाँ चाहिँ खटपट पनि देखिए, तर अहिले जुन डाक्टर मनोज कुमार शर्मा जो सम्मान्य प्रधान न्यायाधीश आज हिजो नियुक्तिबाट पदभार पनि ग्रहण गर्नुभयो, उहाँ केवल उहाँ मात्रै नियुक्ति हुनुभएको होइन कि उहाँको नीतिमा आम नागरिकको पनि स्वामित्व सिर्जना भएको जस्तो मलाई लागेको छ। कारण किनभने 30 वर्षदेखि भएका व्यक्ति अदालतमा भएका 22,000 मुद्दाको धानको मिलाउनु पर्ने राजनीतिक हस्तीबाट थलथल भएको न्यायालयलाई र राजनीतिक र भागभण्डाको राजनीतिबाट चाहिँ प्रभावती न्यायपालिका त्यहाँ राजनीतिक हस्तीबाट मुक्त गराउने जुन जिम्मेवारी छ उहाँलाई अवसर पनि त्यत्तिकै छ। किनभने दुई चाहिँ सरकारले संविधान सम्मत काम गरिदियो भने उहाँलाई पनि काम गर्न सकेको हुन्छ, तर चुनौती पनि त्यतिकै छन्। उहाँलाई बारको विरोध हुन सक्छ, राजनीतिक भागभण्डाबाट उठेका न्यायाधीशहरूलाई त्यो व्यवस्थापन गर्ने समस्या छ। त्यसैले यो ठूलो गाह्रो काममा अहिले आउनुभएको छ, तर हामी विश्वास गरौं यो न्यायपालिकालाई स्वतन्त्र, सक्षम र उत्तरदायीपूर्ण तरिकाबाट उहाँले नेतृत्व दिनुहुनेछ।
1: वरियतामा क्रम भङ्गता भयो, हिजो चाहिँ कायम कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल स्वागत समारोहमा जानु भएन, कुमार रेग्मीजीलाई मात्र मैले त्यहाँ देखिरहेको थिएँ। न्यायालयमा अब भित्रभित्रै अलिकति यो वार जस्तो होइन, कोल्ड वार जस्तो, यो स्याडो बक्सिङ जस्तो प्रक्रिया सुरु भयो,
2: के हुन्छ मलाई थाहा छैन। त्यहाँ न्यायालय बस्ने न्यायाधीशहरू एकचोटि नियुक्त भएपछि कुनै दल वा कुनै पक्षको न्यायाधीश हुँ भनेर आफूलाई चाहिँ देखाउनु हुँदैन। न्यायाधीश जसले पनि नियुक्ति हुन्छ, नियुक्ति भएपछि ऊ स्वतन्त्र हुन्छ। त्यसैले न्यायाधीशको कर्तव्य अब केवल प्रधान न्यायाधीश बनिसक्यो, बनिसक्नुभयो, एउटा संवैधानिक प्रक्रियाबाट कुनै निर्विवाद रूपबाट उहाँ निर्वाचित भयो, उहाँ नियुक्त भइसक्नुभयो, संसदीय छानबिन सम्पूर्ण छानबिन गरेर उहाँलाई एउटा अनुमोदन गरिसकेको अवस्थामा अब यदि सहयोग गर्दैन भने यो मनोज कुमार शर्मा प्रधान सम्मान्य प्रधान न्यायाधीशलाई मात्र सहयोग गरेको होइन कि न्यायालयको सहयोग चाहिँ सशक्त बनाउने कुरामा पनि विरोध गरेको हुन्छ। त्यस्तो गर्यो भने त दुई त्यहाँको सरकारले यो न्यायालयलाई सक्षम स्वतन्त्र बनाउनु र त्यो सक्षमता स्वतन्त्रता अवरोध गराउनु पर्ने कुनै न्यायाधीश छ भने त महाभियोग ल्याएर पनि अगाडि बढाउन सक्छन्। त्यो परिस्थिति नआओस्, महाभियोग प्रयोग गर्नु पनि राम्रो होइन।
1: प्रधान न्यायाधीश सपना मल्ल प्रधान चाहिँ त्यहाँ उपस्थित हुनुपर्ने होइन भने त्यो
2: उहाँले किनभने उपस्थित नहुने बाटोमा त उहाँ आफैले बनाउनु भयो। किनभने केही दुई दिन अगाडि सोमबारे जुन किसिमको आदेश उहाँले जारी गर्नुभयो, संविधान त कानून त उहाँलाई आदेश जारी गर्ने अधिकार छैन। च्याम्बरमा बसेर नेपालको संविधानले कुनै पनि न्यायाधीशलाई आदेश जारी गर्ने अधिकार दिएको छैन। उहाँ च्याम्बरमा बसेर आफ्नो प्रशासनिक कामको लागि निर्देशन दिनुपर्ने
1: हो, इजलासबाट दिएको होइन।
2: होइन होइन होइन, इजलास दिनलाई पेशीमा चढेको हुनुपर्छ, पेशीमा चढिसकेपछि इजलास गठन हुन्छ र निवेदन परेको त्यो हुँदै होइन। उहाँले
1: मुद्दा दर्ता हुनुपर्नेमा, रेट दर्ता हुनुपर्नेमा दरपेट मात्र भएपछि र कर्मचारीहरूले जुन किसिमले चाहिँ सहयोग गरिसके पछाडि सिधै इजलास बस्न पाउने पनि त अधिकार हुन्थ्यो नि उहाँलाई त होइन।
2: होइन हो, इजलास त बस्नु पर्यो नि त, इजलास बसेको छैन। इजलास बस्ने एउटा प्रक्रिया छ, किनभने सर्वोच्च अदालत नियमावलीकोले पनि यी कसरी इजलास बसिन्छ, कसरी पेशीमा राखिन्छ, एउटा व्यस्त यो कानुनी पद्धतिमा चलेको न्यायालयमा एउटा प्रधान न्यायाधीशलाई सम्पूर्ण अधिकार दिएको छैन कि। प्रधान न्यायाधीश दुईटा भूमिका हुन्छन् खेमजी, एउटा न्यायिक भूमिका हुन्छ, न्यायिक भूमिका हुँदाखेरि उहाँ अन्य न्यायाधीश सर प्रधान न्यायाधीश भए पनि त्यही बेन्चमा बसेपछि इजलासपछि उहाँ र जुनियर न्यायाधीशको बराबर मत हुन्छ। जब यता प्रशासनिक काममा आउँछ, प्रशासनिक काम गर्दाखेरि चाहिँ उहाँ चाहिँ सर्वोच्च निकायको र उहाँले प्रशासनिक निकायमा चाहिँ संविधानको धारा 136 अनुसार न्यायालयलाई प्रभावकारी शुद्धिकरण गराउनलाई चाहिँ उहाँको जिम्मेवारी छ। एकचोटि त्यो न्यायालयलाई प्रभावकारी शुद्धिकरण र न्यायिक सुशासन कायम गर्नलाई त्यो दायित्वलाई उहाँले न्याय प्रशासन ऐन 2073 दफा 35 अनुसार उहाँले निर्देशन दिन सक्नुहुन्छ। त्यसैले जुन बेलामा उहाँले निर्देशन दिन
1: विश्वनाथ उपाध्यायजीको वा कसको पालामा चाहिँ एकताका भएको थियो होइन यस्तै
2: त्यो थियो मलाई त्यति भएको थियो यस्तो चाहिँ भएको छैन सिधै चाहिँ थियो
1: कुनै पत्रिकामा चाहिँ उहाँको बारेमा सञ्चार माध्यममा आइसके पछाडि चाहिँ त्यो दर्पित हुँदाखेरि त्यो रिट दर्ता नहुँदाखेरि सिधै इजलास बसाएर आदेश गरेको कुराहरू भएको थियो जस्तो लाग्छ मलाई
2: आज आज इजलास त बस्नु पर्यो नि त इजलास त बस्नुपर्छ इजलास भन्ने कुरा हिजोको दिनमा र आजको न्याय प्रशासन यो चाहिँ सुरक्षित चाहिँ ऊ चाहिँ ऐन नियम त बनिरहेको नयाँ नियम बनेको छ सर्वोच्च अदालत नियमले पेशी व्यवस्थापन सूचक के हेरिङको व्यवस्थापनको लागि भिन्नै व्यवस्था गरेको छ त्यसलाई उल्लङ्घन गर्नु भएन नि कुरा के छ भने हो दर्पित भएको निवेदनलाई त्यही त्यो दर्पित बदल गरी पाउँ भनेको निवेदन जानुपर्ने नदिनु गलत होला प्रशासनिक रूपले रजिस्ट्रारका या त न्यायिक प्रशासनमा भएका व्यक्तिले कहिले गरे होला त्यो गलत कामलाई सच्याउनुको लागि न्यायाधीशले पनि गलत गरेको ठिक छ भन्नु भएन नि एउटा गलतलाई राख्नको लागि अर्को गलत गर्नु र त्यो गरेको ठिक छ किनभने यो गलतले हिजोको गलती सुध्रियो भन्न पाइयो र गल्ती जहिले पनि गल्ती दुईवटा गल्ती तेस्रोमा आएर सही हुँदैन गल्ती जहिले पनि गल्ती हुन्छ त्यसमा पनि सम्मान्य प्रधान न्यायाधीश भएको जस्तो व्यक्तिले आफ्नै रिट उहाँकै बारेमा उहाँ नै प्रधान न्यायाधीश हुनुपर्छ उहाँको वरिष्ठता चाहिँ उल्लङ्घन भयो भने उहाँकै विषयमा गरेको रिटमा उहाँ नै आफू उपस्थित हुन त जनता त हाँस्ने भएन त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट होइन
1: न्यायालयमाथि कम अङ्गता भयो होइन न्यायालयमा चाहिँ जुन किसिमले वरिष्ठता मिचियो त्यसले गर्दाखेरि अब न्यायालयमाथिको यो हस्तक्षेप यो प्रहार अहिलेको सरकारले पनि कम्फर्टेबल खोज्यो भन्ने खालका आलोचनाहरू त व्यापक आयो नि त गान्धीजी
2: त्यो एकदम गलत हो गलत के हो भने सर्वप्रथम वरिष्ठताको अर्थ बुझेको छैन नेपालमा वरिष्ठता कायम हुने भनेको कुनै पनि न्यायाधीशलाई सर्वोच्चमा नियुक्त गर्दाखेरि कर्म संख्यामा जे नाम पर्छ त्यही वरिष्ठता भयो कि वरिष्ठताको अर्थ योग्यता काम पर्फर्मेन्स देखाएर ऊ आज नियुक्त भएपछि माथि बढेको होइन कर्म संख्यामा बढेको हुनाले आउँछ सेकेन्ड कुरा आज क्रम संविधानको धारा 129 उठोको धारा 3 कहीँ पनि वरिष्ठ न्यायाधीश भने लेखेको छैन सबै न्यायाधीश 3 वर्षभन्दा बढी त्यो सर्वोच्चमा काम गर्ने प्रत्येक न्यायाधीश प्रधान न्यायाधीश हुन योग्य छन् लेखियो जहाँ तक उहाँको नियुक्तिमा कार्यपालिकाको प्रभाव पर्यो ठायमा पारो गरेको गलत इन्फर्मेसन छ किनभने उहाँको नियुक्ति या अहिले चाहिँ यो मनोज शर्माको नियुक्ति कुनै सरकारले गरे हो भारतीय सरकारले गरेको संवैधानिक परिषद भनेको उच्च स्तरको चाहिँ संवैधानिक निकाय हो हेर्नुहोस् त त्यो संवैधानिक निकायमा सबैको प्रतिनिधि छ न्यायपालिकाको प्रतिनिधि छ कार्यपालिकाको प्रतिनिधित्व छ त्यहाँ व्यवस्थापिकाको प्रतिनिधित्व छ त्यति मात्र होइन प्रतिपक्षको नेताको पनि प्रतिनिधि छ त्यस्तो समग्रमा भनेको सर्व निकायले नियुक्ति गरेकोलाई त्यो नियुक्ति भएपछि यो कार्यपालिका हो भन्नु पाइयो यो नियुक्ति गरेको त्यसैले फेरि नियुक्ति गरेर प्रत्येक न्यायाधीश त्यो पछिमा आबद्ध हुने हो त एकदमै दलीय राजनीतिमा नेपाली कङ्ग्रेसमा नियुक्ति भएका केही न्यायाधीश छन्
1: अहिले चाहिँ यो सरकारको आलोचना व्यापक रूपमा किन बढ़िरहेको छ गान्धी पण्डितजी सरकारले केही कुरामा सुधार्नु पर्नेछ सत्तापक्षकै सांसदहरूले पनि सरकारप्रति होइन आलोचना व्यक्त गरिरहेका छन् हिजो अमरेश कुमार सिंहले पनि नयाँका नाममा सबै परम्परा भत्काउने होइन भन्नुभयो होइन जगदीश खरेलले पनि सरकारले जनसरकारका विषय चाहिँ व्यवस्था गर्नै मिल्दैन भनेर भन्नुभयो त्यसै गरी चाहिँ देवराज पाठकजीले सुकुम्बासीमाथि सिर्जना गरेको तराशको वातावरण अन्त्य हुनुपर्छ भनेर बोल्नुभयो कतै यो अधिनायकता बाटोमा त गएनन् बालिनजी
2: अहिले संसदीय व्यवस्थाको सबभन्दा राम्रो पक्ष र ब्युटी भनेको नै यही हो प्रत्येक दुईटै बहुमत भए पनि यो सरकारलाई खबरदारी गर्नुपर्छ प्रजातन्त्रमा कुनै सरकार शक्तिमा बस्यो भने कहिले काहीँ मात्रिन सक्छ मात्रिन सक्छ नजानेर या जानेर उसले शक्तिको दुरुपयोग पनि गर्न सक्छ र त्यसबाट संसद एउटा यस्तो फोरम हो जहाँ प्रतिपक्षको रूपमा भूमिका लिने आफ्नै दलको मान्छेले पनि होसियार गर्न पाउनुपर्छ जुन गरिएको छ प्रतिपक्षले त बोलेकै छ त्यसैले मैले जे कुरा प्रतिपक्षले बोलेको छ म सम्मान गर्छु प्रतिपक्षले यदि यो लौरो उठाएन भने कतिपय कुरा प्रतिपक्षले राम्रा पनि होलान् नराम्रो होलान् तर सरकारले प्रतिपक्षको कुरालाई आँखा चिम्लिनु हुँदैन तर मेरो पनि विनम्र अनुरोध के छ भने यो हामी एक्लै आकारलाई गाली गरी दिने होइन दुई चाहिँ बहुमत ल्याएको सरकारले परिवर्तनको लागि आएको कुनै सत्तामा बस्नुको लागि रोजगार गर्नको लागि आएको सरकार
1: दुर्गा प्रसाईमाथि धरपकड भयो भनेर वीरगन्जमा र्याली हुँदैछ जुलुस हुँदैछ होइन दुर्गा प्रसाईले पक्राउ गरियो केही समय हिजो छोडेर अस्ति मात्रै मसँगै नै उहाँको अन्तर्वार्ता भएको थियो टेलिभिजनमा त्यसको 3 घण्टापछि उहाँ चाहिँ पक्राउ पर्नु भएको छ लगायतका अन्य अभिव्यक्तिकै कारण चाहिँ पक्राउ गरियो भन्दाखेरि लोकतन्त्रमा बोल्ने अधिकार छैन जनतालाई?
2: एकदम एकदम मलाई लाग्छ, म त झन् सुन्नु पहिला सुन पछि छुन भन्ने मान्छेले भनेको होला, त्यत्तिकै मान्छेलाई घुम्न गएको मान्छेलाई समात्नु राम्रो होइन। यो परिपाटीलाई त अब अदालतमा बन्दी पक्षीकरण या अरू निवेदन पनि लिएर जाउँला, धेरै मान्छेलाई धरोने छोडेको हुनाले हुनसक्छ प्रशासनले एक दिन 24 घण्टा तक सबैले राख्न सक्छ,
1: त्यसपछि
2: सबैको छ। तर यदि साथी अब के गरौँ भने छुन्न पनि हुँदैन, स्वतन्त्र रूपमा बोल्नु पाउनु पर्यो, तर अनुसन्धान गर्दा गम्भीर प्रति कुनै अपराध भयो केही चिज छुन्नै पर्ने अवस्था छ कि छैन भन्ने कुरा त भोलि अदालतमा पेश भएपछि आइहाल्छ त्यो कुरा। तिन दिन थप भयो, तिन दिनपछि अदालतले के हेर्छ भने मेकानिकल रूपान्तरणबाट है म्याप थपेर अर्को डेट थप्दा के भयो किन छुट्टै तिन दिन त हामीले अनुसन्धान गर्ने काम दियौँ, के प्रमाण देख्यो कि उसलाई नछोडिक थुनामै राख्नुपर्ने, थुन्दाखेरि या त तारिखमा राखेर त अनुसन्धान गरेर के मिल्दैन भने अदालतले सोधिहाल्छ अब। तर हिजो जस्तो अब छैन, केही होला सकेसम्म पहिलो काम त थुन्नु नै हुँदैन सोध्नु, तर शान्ति सुरक्षा अमन चयन काम गर्ने कुरा हाम्रो पनि दायित्व हो। त्यो सन्दर्भमा त्यो उसलाई थुनेको चाहिँ शक्तिको दुरुपयोग होइन कि न्यायिक मन प्रयोग गरेर थुनेको छ भने पनि चाँडोभन्दा चाँडो उसलाई चाहिँ बाहिर धरोटीमा राखेर नै अनुसन्धान गर, होइन थुन्नै पनि बाध्यात्मक अवस्था पनि स्पष्ट देखिनुपर्छ, त्यो जनताले थाहा पाउनु पनि पर्छ, अन्यथा स्वतन्त्र व्यक्तिगत संगठनले अधिकारलाई संविधानले सुनिश्चित गरेको अधिकारलाई सरकार
1: हुनुहुन्थ्यो राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबमलाई बिदा दिनुहोस्, नमस्कार।

6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
7: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: आज हामी के विषयमा छलफल गर्छौं?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
10: होइन, के भन्छ, कसरी नि?
11: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
12: मैले गहना लिएर आएको
13: थिएँ, त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
12: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
13: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
14: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
12: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
14: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।
15: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
16: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
17: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
16: जनरल मेडिसिन सेवा,
17: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
16: बाल रोग सम्बन्धी सेवा,
17: स्त्री रोग सम्बन्धी सेवा,
16: मुटुको इको र भिडियो एक्सरे सेवा,
17: ल्याब टेस्ट,
16: भिटामिन डी,
17: भिटामिन बी 12,
16: आइरन प्रोफाइल
17: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
16: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
17: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
16: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
16: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
18: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
19: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
20: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
21: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
2: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
2: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
2: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ।
4: मेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म

0: फालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बाबा बाबा म टाढो स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
13: 98167045 47।
14: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
15: छैन सर, के सोचिरहनु भएको छ?
14: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
15: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
16: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
17: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनचाती पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9161602611 र 010-520-542

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com मा जानकारी दिनुहुन अनुरोध छ साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
1: न टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0957-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764।
3: लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बालरोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
2: भिटामिन डी,
6: भिटामिन B12,
2: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँछ।
6: सेवा:
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
2: भिटामिन डी,
6: भिटामिन B12,
2: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।

0: 283 र 0-10-525-563
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: बाबा म चाँडै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
6: 9861705454।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकेश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको पुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
5: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
5: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
6: बाबा बाबा म चाँडो स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
10: 9861-7045-47
11: राष्ट्रको लागि बक्सिङ स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
11: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
11: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छारसूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतु, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015-2436-45 र सम्पर्क मोबाइल नम्बर 98-5-11-74-102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
3: ओहो, होइन, के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-1915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल, टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसी में ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। यस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब

0: टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउँ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: बाबा, म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो, बलियो, भरपद्रो, टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ

0: साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छर बजार थारिङ एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861705544।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 9850509034 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124034।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाग्ने भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका केटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोही को टुप्पी तान्छ।
0: ल

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, हेयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईँको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार।
7: श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ आठ सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल, प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98510-63802 98510-63802।
8: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपी भिस्तिर अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाहिँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550 5934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512 40934
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 98511782, गल्छी बजारको लागि 0104031116 र 920 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
9: बाबा बाबा म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ काई हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
14: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
13: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
14: 98167045 47।
15: कार्यक्रमको तयारी त सबै सकियो। साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
16: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
16: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
14: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
13: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
14: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
16: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यौ त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
14: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
16: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98607-2161।
17: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
18: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
19: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 0557-5216 टोल फ्री नम्बर 16605-52107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर

0: कुराहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9832337354।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915519।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
1: राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841665649 9841665649।

0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसीमा ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गति को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। इस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट
1: छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447 घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
13: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
1: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
7: र 920 बजारको लागि 9851209990 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका ३ मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हार चोर्ने, घरिको के हो के यो ज्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त, अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ, त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक घर गरौं।
5: वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।

0: बनाप छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ व्यक्ति सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका तीन विश्वजा धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छेयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: बाबा, म चाहदै स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो।

0: बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
1: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705454

0: जी हाँ गो
1: लेट्स गो 6.9 इंच को शानदार डिस्प्ले एआई पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
2: शरीर फुलेर जागृता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमाने फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
3: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: रणमा खाने पानी र विद्युत महसुल छोड्दिन उपभोक्ताको दबाव। फिर्के खोला मिचेर बनाइएका संरचना जेठ 9 गते भित्र हटाउन पोखरा महानगरको अल्टिमेटम। बुद्ध एयरको नेपालगंज पोखरा सीधा उडान स्थगित। रोल्पाको बाघमारामा फेला परेको शंकास्पद वस्तु डिस्पोज। रूस युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मर्केलले कुरा गर्न सक्ने। प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसङमा तलब विवाद छर्कियो। श्रमिक युनियनद्वारा 18 दिने हड़तालको चेतावनी। र ओडीआई अलराउण्डर वरियतामा दिपेन्द्र सिंह ऐरीको 3 स्थान सुधार। एसियन गेम्सको अभ्यास खेलमा मलेसियामाथि नेपालको जित। विश्वकप लिग टूमा स्कटल्याण्डद्वारा अमेरिकालाई 170 रनको चुनौती।

0: रतिन्मा क्रॉम्पटन को मिक्सचर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ स्क्यानिङ अनि

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट, प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन सम्बन्धी दुईवटा संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली पहिलो संशोधन विधेयक सदनमा पेश गर्नुभएको हो। विधेयकमा 2078 को जनगणना अनुसार समानुपातिक प्रतिनिधित्वको कोटा परिमार्जन गर्ने र मतदाता नामावलीको पूर्व संशोधनलाई कानूनी रूप दिने उल्लेख छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहिबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। यसै गरी सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। आजको बैठकमा सो पार्टीका अध्यक्ष हर्कसाम पाङ सहितका सांसदहरूले प्ले कार्ड देखाएर विरोध गरेपछि सभामुखले सदनको मर्यादा कायम राख्न निर्देशन दिनुभयो। यता सांसद साम्पाङले भने सरकार संसदप्रति जवाबदेही नभएको र नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री बालेन शाहले जवाफ नदिएको भन्दै विरोध जारी रहने बताउनु भएको छ। नेपाली कंग्रेसका नेता विश्वराज आङदेम्बेले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा रिक्त पदाधिकारीहरू तत्काल नियुक्त गर्न माग गर्नुभएको छ। संसदमा बोल्दै नेता आङदेम्बेले राजनीतिक स्वार्थ का कारण आयोगहरू ठप्प भएको र द्वन्द्व पीड़ितले अझै न्याय नपाएको बताउनु भएको छ। नेकपा एमाले सुकुम्बासीहरूलाई प्रति परिवार मासिक 15,000 रूपियाँ राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। एमाले सांसद गुरू प्रसाद बरालले बिना तयारी सुकुम्बासीलाई उठीवास लगाइएको र हाल तोकिएको राहत रकम काठमाण्डुमा जीवन धान्न अत्यन्तै न्यून भएको दावी गर्दै राहत रकम बढ़ाउन र स्थानीय बसोबासको स्थायी बसोबासको व्यवस्था गर्न माग गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले असार 7 देखि 9 गतेसम्म चितवनमा हुने पहिलो महाधिवेशनका लागि देशभर केन्द्रीय प्रतिनिधि तोकेको छ। ओडा पालिका र जिल्ला तहका भेला तथा अधिवेशन सम्पन्न गराउन शीर्ष नेता सांसद र विभागीय प्रमुखहरूलाई जिम्मेवारी सहित जिल्ला जिल्लामा खटाएको हो। कार्यतालिका अनुसार जेठ 16 ओडा, जेठ 17 पालिका र जेठ 23 र 24 गते जिल्ला अधिवेशन हुनेछ। नेपालले भारतसँग झण्डै 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्ने भएको छ। परराष्ट्र मन्त्री सुशीर खनालले मल खरिदको कार्य अहिले प्रक्रियामा रहेको जानकारी दिनुभएको हो। आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले मल आपूर्तिका लागि भारत सरकारसँग सम्वाद भई खरिद प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ। यो खरिद कार्यमा कृषि सामग्री कम्पनी संलग्न रहेको छ। समयमै मल भित्र्याएर किसानलाई उपलब्ध गराउन सरकारले तयारी गरिरहेको मन्त्री खनालले बताउनु भएको छ। खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महसुल छूट दिन माग गर्दै उपभोक्ताहरूले दवाब दिएका छन्। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको नेतृत्वमा आज काठमाण्डुको माइती घरमा प्रदर्शन भएको हो। महासंघले खानेपानी उपभोक्ता समितिहरूमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिएर विद्युत महसुलमा सहुलियत उपलब्ध गराउन तथा अधुरा खानेपानी आयोजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग गरेको छ। सरकारले देशभरका 46,000 खानेपानी उपभोक्ता समितिमाथि 25% कर लगाएर धराशयी बनाउन खोजेको महासंघको आरोप छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्टोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
4: Happy New Year, make it sweet, Beko.

0: मेको का विभिन्न होम अप्लायंसर को खरीद में कैशबैक तथा स्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ 9 गते भित्र आफै हटाउन अन्तिम सार्वजनिक सूचना जारी गरेको छ। महानगरको वडा नम्बर 18 को अँधेरी कुनादेखि वडा नम्बर 6 गाईघाटसम्म बहने फिर्के खोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचनाहरू निर्माण गरिएका छन्। यसअघि महानगरको सूचना विरूद्ध उच्च अदालत पोखरामा मुद्दा परेकामा अदालतले महानगरको कदमलाई सदर गरेपछि अतिक्रमण हटाउने कानूनी बाटो खुलेको हो। तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाई महानगर आफैले डोजर चलाएर भत्काउने र त्यसरी भत्काउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने चेतावनी महानगरले दिएको छ। चितवनमा वैदेशिक रोजगारीबाट फर्किएका 13 जनामा औलो अर्थात मलेरिया रोगको संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सालो आर्थिक वर्षमा 3093 जनाको नमूना परीक्षण गर्दा यो संक्रमण देखिएको हो। एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने र जाडो भई कम्पन छुट्ने लक्षण देखिन्छ। जनस्वास्थ्य कार्यालयले रोगबाट बस्न घर वरिपरि सफा राख्न, लामखुट्टेको वासस्थान नष्ट गर्न र सुद्धा अनिवार्य रूपमा झोलको प्रयोग गर्न आग्रह गरेको छ। बुद्ध एयरले करिब 5 वर्षदेखि सञ्चालन गर्दै आएको नेपालगंज पोखरा सीधा उडान केही समयका लागि स्थगित गरेको छ। भारतीय धार्मिक पर्यटकको संख्यामा कमी र इन्धनको मूल्य वृद्धिका कारण उडान स्थगित गर्नु परेको कम्पनीले जनाएको छ। उडान बन्द भएसँगै 35 मिनटको हवाई यात्राको विकल्पमा यात्रुहरू फेरि 14 घण्टाको सकसपूर्ण सड़क यात्रा गर्न बाध्य भएका छन्। रोल्पामा फेला परेको एक शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। परिवर्तन गाउँपालिका 3 बाघमारा स्थित सड़क मरमत गर्ने क्रममा फेला परेको उक्त शंकास्पद वस्तुलाई सूर्य दल गढ़बाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरी नष्ट गरेको सेनाले जनाएको छ। शंकास्पद वस्तु डिस्पोज गरेसँगै अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। रूस युक्रेन युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने बारे युरोपका राष्ट्रहरू छलफल गर्न थालेका छन्। पुटिनसँग वार्ता गर्न युरोपियन युनियन ईयूले जर्मनीकी पूर्व चान्सलर एंगेला मर्केल वा युरोपेली केन्द्रीय बैंकका पूर्व अध्यक्ष मारियो द्राघीलाई पठाउन सक्ने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। सन् 2022 पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि केही युरोपेली नेताहरूद्वारा गरिएका छिटफट सम्पर्कका प्रयासहरू बाहेक ईयूले रूससँगको औपचारिक सम्पर्क पूर्ण रूपमा बन्द गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गरे पनि सफल हुन भने सकेको छैन। यता दक्षिण कोरियाको प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसङ इलेक्ट्रोनिक्समा तलब सम्बन्धी विवाद चर्किँदै गएको छ। व्यवस्थापन र श्रमिक युनियन बीच आज भएको अन्तिम चरणको वार्ता निष्कर्षविहीन भएपछि हड़तालको सम्भावना बढ़ेको हो। करिब 74,000 कामदारको प्रतिनिधित्व गर्ने युनियनले माग पूरा नभए बिहिबारदेखि 18 दिनसम्म हड़तालमा उत्रिने चेतावनी दिएको छ। श्रमिक पक्षले कृत्रिम बौद्धिकता एआई प्रविधि सम्बन्धी विश्वव्यापी मागका कारण कम्पनीको नाफा उल्लेखनीय रूपमा बढ़े पनि कर्मचारीलाई त्यस अनुसारको सुविधा र क्षतिपूर्ति नदिएको आरोप लगाएका छन्। अब खेलकुद। नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसीको नयाँ ओडीआई अलराउण्डर वरियतामा तीन स्थान सुधार भएको छ। आईसीसीले आज अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र तीन स्थान सुधार गर्दै 25 स्थानमा पुगेका हुन्। लीग टू श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरिरहेका दिपेन्द्रको रेटिङ अंश 159 पुगेको छ। यस्तै सन्दीप लामी छाने 68, ललित राजवंशी 76 र गुलशन झा 87 स्थानमा पुगेका छन्। यता एसियन गेम्सको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियामाथि 2 विकेटको जीत दर्ता गरेको छ। घरेलु टोली मलेसियाले दिएको 68 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाउँदै 71 रन बनाएर लक्ष्य पूरा गर्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरहरूको घातक बलिङ सामु टिक्न नसकी 16 ओभर 5 बलमा मात्र 67 रनमा अल आउट भएको थियो। र आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी आजको खेलमा स्कटल्याण्डले अमेरिकालाई जीतका लागि 170 रनको चुनौती दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 43.2 ओभरमा सबै विकेट गुमाउँदै 169 रन बनायो। उसका लागि मार्क वाटले सर्वाधिक 66 रन जोड़े। बलिङतर्फ अमेरिकाका रुसिल उगारकरले 4 र सौरभ नेत्रावलकरले 3 विकेट लिए। अहिले जवाफी ब्याटिङमा अमेरिका उत्रिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभामा 2 निर्वाचन संशोधन विधेयक पेश। श्रम संस्कृति पार्टीका सांसदलाई संसदमा व्यवहार सच्याउन सभामुखको चेतावनी। संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा तत्काल पदाधिकारी नियुक्त गर्न कंग्रेसको माग। सुकुम्बासीलाई दिने रकम बढ़ाउन एमालेको आग्रह। असारमा हुने महाधिवेशनका लागि राष्ट्रपतिले देशभर केन्द्रीय प्रतिनिधि खटायो। सरकारले भारतबाट 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्ने। खरिद प्रक्रिया अन्तिम चरणमा। खानेपानी र विद्युत महसुल छोड़ दिन उपभोक्ताको दबाव। फिर्के खोला मिचेर बनाइएका संरचना जेठ 9 गते भित्र हटाउन पोखरा महानगरको अल्टिमेटम। बुद्ध एयरको नेपालगंज पोखरा सीधा उडान स्थगित। रोल्पाको बागमारामा फेला परेको शंकास्पद वस्तु डिस्पोज। रूस युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मर्केलले कुरा गर्न सक्ने। प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसङमा तलब विवाद चर्कियो। श्रमिक युनियनद्वारा 18 दिने हड़तालको चेतावनी। र ओडीआई अलराउण्डर वरियतामा दिपेन्द्र सिंह ऐरीको 3 स्थान सुधार। एसियन गेम्सको अभ्यास खेलमा मलेसियामाथि नेपालको जीत। विश्वकप लीग टूमा स्कटल्याण्डद्वारा अमेरिकालाई 170 रनको चुनौती। हौस्ता साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: ओ मिजु, नमस्कार है।
5: नमस्कार नमस्कार मिजु, नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मिजु। अनि बधाईले मात्रै त पुग्दैन है मिजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: है मिजु, म त बिहेमा आउँदिन होला।
5: ल मिजु, मेरो बिहेमा किन नआउने नि?
4: किन हुने नि मिजु, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
5: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलगण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 मा फोन गरेर जानुहोस् है।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू, अनुभवी गार्मेन्ट मास्टरद्वारा

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसी में ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। इस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: हैन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै। होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त। के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने। ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0957-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01052470 9851887882, गल्छे बजारको लागि 01041316 र 9200 बजारको लागि 9851209590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।

0: त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 0।

0: 10 40 21 16 र 920 बजारको लागि 9851 20 49 90 ओम 24 इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम 24 इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: बाबा बाबा म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544।
0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल? अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867664 9141867664।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।

0: ದವಾ
1: ಲ್ಯಾಬ್ ಟೆಸ್ಟ್
0: ಭಿಟಾಮಿನ್ ಡಿ
1: ಭಿಟಾಮಿನ್ ಬಿ ಟುವೆಲ್
0: ಐರನ್ ಪ್ರೊಫೈಲ್
1: ರ ಟಿಎಫ್ಟಿ ಲಗಾಯತ್ಕಾ ಸಂಪೂರ್ಣ ಲ್ಯಾಬ್ ಪರೀಕ್ಷಣ
0: ಚೌಬಿಸೈ ಘಂಟಾ ಚಿಕಿತ್ಸಕ ದ್ವಾರಾ ಆಕಸ್ಮಿಕ ಸೇವಾ ಉಪಲಬ್ಧ ಛ
1: ಅತ್ಯಾಧುನಿಕ 4D ರಂಗೀನ್ ಮೆಷಿನ್ ದ್ವಾರಾ ಜಿಲ್ಲಾ ಮೇ ಪಹಿಲೋ ಪಟಕ ಕಲರ್ ಡೋಪ್ಲರ್ ಕಾಲೇಜೋ ಫೈಬ್ರೋ ಸ್ಕ್ಯಾನ್ ರ ವಿಡಿಯೋ ಎಕ್ಸ್ರೇ ಸೇವಾ
0: ಹರೇಕ ಶನಿವಾರ ಕಾಠ್ಮಂಡು ಬಾಟ ವಿಶೇಷಜ್ಞ ಚಿಕಿತ್ಸಕ ಟೀಮ್ ದ್ವಾರಾ ಸ್ವಾಸ್ಥ್ಯ ಸೇವಾ ಸುಚಾರು ಗರಿಯೇಕು ಸಹರ್ಷ ಜಾನಕಾರಿ ಗರಾಉದಛೌ
1: ಥಪೋ ಜಾನಕಾರಿ ಕಲಾಗಿ ಸಂಪರ್ಕ ನಂಬರ್ 01052283 ರ 01052563
0: ಶಹೀದ್ ಮೆಮೋರಿಯಲ್ ಅಸ್ಪತಾಲ ನೀಲಕಂಠ ನಗರಪಾಲಿಕಾ 3 ಧಾದಿಂಗ್ಬೇಸಿ ಧಾದಿಂಗ್
2: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
3: कहाँ हुनु नि सर हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
4: सानोदेखि ठूल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
5: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723
6: राष्ट्रको लागि बक्सिङ
7: स्वास्थ्यको लागि बक्सिङ
6: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाड़ीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
7: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटारतर्फ ओम शान्ति भवन नजिकै
6: समय बिहान र बेलुका
7: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 98415649 98415649
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
8: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसीमा ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। यस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठीक अगाडि रहेको छ। विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
1: 98-511-87-882, गल्छी बजारको लागि 0104-3116 र 920 बजारको लागि 98-51-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
1: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठा नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98 60 24 58 43,
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरीकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो दिनमा अयुबका साथीहरूले अयुबलाई दोष लगाएको कुराहरू हेर्दैथ्यौं भने आजको दिनमा हामी के यही कुरालाई निरन्तरता दिँदै जानेछौ कि अन्य केही फरक कुरालाई लिएर आजको अध्ययनमा हामी प्रवेश गर्नेछौं।
3: भाइ, आजको दिनमा हामीले अयुबका साथीहरूलाई अयुबले दिएको उत्तर र सोपर जो दोस्रो पटक फेरि अयुबलाई दोष लगाएका कुराहरूको बारेमा रहेर यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ।
2: भनेपछि दाई, अघिल्लो अध्ययनमा हामीले सोपरले अयुबलाई भनेको कुराहरूलाई हामीले हेरेका थियौं भने कि आजको अध्ययनमा फेरि सोपरले अयुबलाई चाहिँ अयुबको दुःखको कारण उनको पाप नै हो भन्ने कुरालाई चाहिँ अझै दोहोर्याउनुहुन्छ कि केही फरक छ?
3: अयुबका साथीहरूले निरन्तर रूपमा अयुबलाई सान्त्वना होइन तर अयुबको पीड़ा उनको आफ्नै कारणले भएको हो भन्ने कुरालाई नै भनिरहेका छन् र अयुबलाई परमेश्वरबाट टाढा लाने कुराहरू नै गरिरहेका छन्। तर पनि हामीले देखेका छौ कि अयुबले यी सबै हुँदा पनि परमेश्वरमा पूर्ण भरोसा गर्नुभयो र विश्वासलाई दृढ गर्नुभएको छ। यही कुरा आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामीले थाहा गर्नेछौ। त्यसैले आउनुहोस् हाम्रो यो दैनिकी अध्ययनको यात्रालाई सुरु गरौं।
1: जय मसीह। प्रिय श्रोता मित्रहरू, आज हामी बाइबल अध्ययन अयुब 19 र 20 अध्यायबाट देख्न गइरहेका छौं र यहाँ हामी सबभन्दा पहिले 19 अध्यायमा देख्नेछौ बिल्दतलाई अयुबको उत्तर। मित्र, तपाईँ देख्न सक्नुहुन्छ कि अयुबले भूल गर्न गइरहेका कुरो यो हो, ऊ जान्दछन् कि उसका साथीहरू गलतमा छन् तर तिनीहरू गलत हुने कुराले उसलाई सही बनाउँदैन। यस समयमा अयुबसँग परमेश्वरको बारेमा गलत धारणा संकल्पना छ, यद्यपि सत्यताको ज्योति समय समयमा प्रकट भए तापनि। अयुब 19:1-2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब अयुबले जवाब दिए, कहिलेसम्म तपाईहरू मलाई थकित तुल्याउनुहुन्छ र वचनहरूले मलाई आघात गर्नुहुन्छ? अनि 3 पदमा भन्छन्, बारम्बार तपाईहरूले मलाई अपमान गर्नुभयो, निर्लज भएर मेरो खराबी गर्नुभयो। अमित्र, निश्चय नै आफ्नो बहसको वचनमा ती उसका साथीहरू भनाउँदाहरू सही थिएनन् तर अयुब नै सही थिए। अयुबले सोचे कि तिनीहरूको बहसका कुरा गलत भएकोले, झुटो आरोप भएकोले निश्चय नै उसको कुरा चाहिँ सही छ। यदि अयुबको विवेक र उसको जीवन परमेश्वरको उपस्थितिमा खुला भएको भए, प्रकट भएको भए, उसले कस्तो स्थानको लिनेछन्? मेरो विचारमा उसले कति पनि आफ्ना ती साथीहरूको सवालको जवाब दिने थिएनन् आफूलाई बचाउ गर्नलाई। अभाग्यवश हामी धेरैजना सोच्दछौ कि हामीले आफैलाई बचाउन गर्नै पर्छ। म परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले मलाई प्रचारकको र शिक्षा दिने को वरदान दिनुभएको लागि। तर म तपाईसँग खुलाम खुला तरिकाले भन्नेछु कि यस्तो वरदान पाउने कुरा कहिले कहीँ खतरनाक पनि हो, किनभने यसले तपाईलाई त्यस्तो स्थानमा राख्छ, खडा गर्छ जहाँ तपाई निशाना बन्न सक्नुहुन्छ। र तपाईलाई आलोचना गरिन्दछ। मानिसहरूले मलाई सोध्ने गर्दछन्, किन तपाई आफैलाई बचाउ गर्नुहुन्न, किन तपाई आफैलाई बचाउ गर्न पुस्तक लेख्नुहुन्न? उत्तर यो हो, मलाई त्यो गर्न आवश्यक छैन। कसैले यो भनेका छन्, तिम्रो साथी जसले तिमीलाई जान्दछ स्पष्टीकरणको सफाईको आवश्यक छैन, तर तिम्रा शत्रुहरूले कुनै पनि हालतमा तिमीलाई विश्वास गर्ने छैनन्। मैले यो कुरा सिके र मलाई यो लाग्दैन कि कुनै व्यक्तिले यस मामलामा आफैलाई बचाउ गर्न आवश्यक छ। मेरो सल्लाह यो छ कि अय्युबले उसका साथीहरूलाई सवालको जवाब नलिनुपर्ने आफ्नो बचाउको निम्ति। उसले केवल तिनीहरूको कुरा सुन्नु मात्र पर्ने थियो, त्यसपछि तिनीहरूलाई गुड बाई गरेर बिदा दिनुपर्ने थियो। तर अय्युब आफैलाई सिद्ध न्यायोचित ठहराउन बचाउ गरिरहेका थिए। साल्वेसन आर्मीका संस्थापक विलियम बुथलाई अति नै निर्दयी तरिकामा आरोप लगाइएको थियो। उसले आफैलाई बचाउ गर्न खोज्यो तर उसले त्यो गरेन, अनि पछिबाट समयले खास सत्यताको देखायो। अनि स्वर्गीय डाक्टर एमआर दिहानलाई अति नै कठोर गरी आलोचनाले आक्रमण गरिए जब तिनी एक चर्चमा पादरी थिए, अनि त्यहाँ कोही कोही थिए जसले उसलाई बचाउ गर्न पनि प्रयास गरे, तर वास्तवमा उसलाई कति पनि बचाउको आवश्यक थिएन। समयले उसको कार्यहरूको व्यवहारको सही उचित यानि ठिक ठहराइदियो र यो तथ्यको प्रकट गराइदियो कि उसको विरूद्धमा बनाइएका अभियोग दोषहरू वास्तवमा गलत झुटा थिए। म व्यक्तिगत रूपमा सोच्दछु कि अय्युब चुपचाप रहेका भए हुने थिए र उसले बहसमा आफ्नो बचाउ नगर्नुपर्ने थियो। यदि ऊ चुपचाप रहेको भए उसले तिनीहरूबाट सयौं अपमान तिरस्कारको उपहासका झुट्टा आरोपका वचनहरू सुन्नु पर्दैनथ्यो, अनि यो स्पष्ट छ कि उसले ती कुराहरू देख्दैन। पद पाँच र छमा भनिएको छ, पद पाँच र छमा, तर यदि साँच्चै तपाईहरू म उपर अख्तियार चलाउनुहुन्छ भने र म माथि लगाइएको दोषलाई साँचो साबित गर्नुहुन्छ भने म यो तपाईहरूलाई भन्दछु कि परमेश्वरले नै मलाई अपराधी तुल्याउनु भएको हो र उहाँले मेरो चारैतिर जाल फिजाउनु भएको हो। मित्र, बिल्दतले भनेका थिए अय्युब आफ्नै अधर्मको पासोमा फसे, तर अय्युब भन्छन् कि परमेश्वरले यो गर्नुभएको छ, यसको निम्ति परमेश्वरले कुनै स्पष्टीकरण दिनुभएको छैन। के यो हुन सक्दैन कि परमेश्वर त्यो कुनै कारणको लागि गर्नुभयो जुन उहाँले यसको अय्युबलाई स्पष्टीकरण दिनुहुन्न? निश्चय नै, तर उसका साथीहरूले तय गरेका तिनीहरूको स्पष्टीकरण नै सत्य स्पष्टीकरण हो भन्ठाने। अहिले अय्युब उसका आफ्ना साथीहरूसँग विन्ती गर्दछन्। सातदेखि एघार पदमा भन्छन्, यदि हत्या भयो भने म कराए भने कसले जवाब दिँदैन? सहायताको निम्ति विन्ती गरे भने पनि म न्याय पाउँदिन। उहाँले मेरो बाटोमा पर्खाल लाउनुभयो र म निस्कन सक्दिन। मेरो अघि जाने बाटोमा उहाँले बार लाउनुभयो। उहाँले मेरा जम्मै मान खुसी लानुभयो। उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो। उहाँले चारैतिरबाट मलाई हिर्काउनुहुन्छ र म त खत्तम भए। रुख उखेली झैं उहाँले मेरो आशा टुटाइदिनुभयो। उहाँको रिस ममाथि साह्रै परेको छ। उहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ। आयु भन्छन् कि परमेश्वरले उससँग अति नै कठोरपूर्वक व्यवहार गरिरहनु भएको छ र यसको लागि त्यहाँ स्पष्टीकरण हुनै पर्छ। परमेश्वरको उद्देश्य उसलाई आफ्ना ती साथीहरूद्वारा दिइने स्पष्टीकरणबाट अलग बेग्लै हुनुपर्छ। तर अयुबले स्वीकार गर्दछन् कि त्यो उद्देश्य के हो त्यसको ऊ जान्दैन। अयुब निरन्तर आफ्नो भनाईलाई जारी राख्छन् कि उसका दाजुभाइहरूले उसलाई त्यागेका छन्, उसका साथीहरूले उसलाई बिर्सेका छन्, उसका दासीहरूले उसलाई बिराना झैं व्यवहार गर्दछन्, उसका दासहरूले उसको बोलावटलाई सुन्दैन र उसका पत्नी पनि बिराना भएकी छिन्। अरू त के साना नानीहरूले उसलाई घृणा गर्दछन्, उपहास गर्दछन्। ऊ यति धेरै कमजोर भएका छन् कि हड्डी र छाला मात्र भएका छन्। अहिले अयुब आफ्ना ती साथीहरूलाई तिनीहरूको दयाको विन्ती गर्दछन्। पद 23-24 भन्छन्, 19:23-24, मेरा वचनहरू शिलामा लेखेका भए ता, ती शिलामा कुदेर लेखेका भए ता, फलामको हतियारले खोपेर सिसाले भरिदिए ता, संगमरमरमा सधैँको निम्ति साक्षी हुनलाई राखिएता हुने थियो। अयुब कामना गर्छन् कि उसका ती वचनहरू लेखिएर पुस्तकमा राखिए हुने थियो र ऊ इच्छुक छ कि आफ्ना सबभन्दा खराब शत्रुले ती वचन लेखेको, ऊ चाहन्छ कि तिनीहरूले ती वचन पत्थरमा लेखेको, ताकि उसले भन्न सक्थे, हेर यही नै मेरो शत्रुले मेरो बारेमा भन्छन् र उसले मलाई महिमा गर्नु पर्दछ। के तपाईँ चाहनुहुन्छ कि तपाईँको सबभन्दा भयानक शत्रुले तपाईँको जीवन कहानी लेखेको? अरू त के, मलाई यो कुरामा त निश्चय छैन, मेरो सबभन्दा उत्तम साथीले मेरो जीवन कहानी लेखेको। म आफ्नो जीवन कथा परमेश्वरको पुस्तकमा लेखिएकोमै सन्तुष्ट छु, जहाँ यो बिल्कुल सत्य हुन्छ, जुन महत्वपूर्ण कुरा हो। अहिले अयुब आफ्नो महान विश्वासको व्यक्त गर्छन्। उसका साथीहरू उसलाई गिराउन कोशिश गरिरहेका छन्, जुन वास्तवमा शैतानको चलाक धूर्त प्रयास हो। उसका साथीहरूद्वारा शैतानले अयुबलाई त्यस स्थानमा ल्याए जहाँ ऊ कति पनि नम्र छैनन्, तर अझै परमेश्वरको सामने आफैलाई न्यायोचित सिद्ध उचित ठहराउन कोशिश गरिरहेका छन्। तर अयुब अहिलेसम्म पूर्ण रूपमा गिरिसकेका छैनन्। उसका यी साथीहरूले उसलाई पूर्ण रूपमा गिराएका छैनन्। उससँग अझै परमेश्वरमा जीवित र सत्य विश्वास छ र यहाँ ऊ बाइबलमा एक महान कथनको भन्छन्। केवल त्यो कथन मात्र महान छैन, तर यो महान छ किनभने यो कथन भन्ने मानिस बिमारी अवस्थामा छन् र झण्डै झण्डै मृत्यु शयामा छन्। उसले हरेक कुरा गुमाइसकेका छन् आफ्नो जीवनबाट, आफ्नो परिवार, आफ्नो धन सम्पत्ति, आफ्नो शारीरिक अवस्था पनि। ऊ सर्वशक्तिमान परमेश्वरको अनुशासन मुनि छन्, ताड़ना मुनि छन्, तर पनि ऊ आफैले यो भन्न सक्छन्। सुन्नुहोस् 25-27 भन्छन्, तर मेरो भित्री हृदयमा म जान्दछु कि मलाई साँचो ठहराउनु हुने जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ नै मेरो पक्षमा बोल्नुहुनेछ, म मेरो गवाहीलाई मेरो छेउमा उभिरहनु भएको देख्नेछु, म मेरो गवाहीलाई मेरो छेउमा उभिरहनु भएको देख्नेछु, मेरो पक्षमा बोल्नुहुने स्वयं परमेश्वरलाई नै म देख्नेछु, जसलाई म आफ्नै आँखाले देख्नेछु, म आफैले औ अरू कसैले त होइन। जब अयुब बिरामी भए र उसका तमाम समस्या कष्टको पीरमा उसले भने कि ऊ मर्न चाहन्थे, ताकि ऊ सारा कष्ट समस्याहरूबाट टाढा हुन सकुन्। उसले जान्दथे कि ऊ फेरि जी उठ्नेछ, उसले जान्दथे उसको शरीरमा परमेश्वरलाई देख्नेछ, उसले जान्दथे यद्यपि मृत्युपछि किराहरूले उसको शरीरलाई नष्ट गरे पनि खाए पनि उसको शरीरमा उसले परमेश्वरलाई देख्नेछ, उसले मृतकहरूको पुनस्थानमा मृतकहरूको पुनरुत्थानमा विश्वास गरे। मित्र, हाम्रा यी शरीरहरू माटोमा मिल्न गइरहेको छ कुनै दिन। ख्रिस्टमा मृत्यु शरीरहरू चिहानमा सुत्न जान्छ, तर आत्मा तत्कालै ख्रिस्टसँग हुनलाई जानेछ। ओ, यो कति सुन्दर कुरा हो। अयुब फेरि आफ्ना साथीहरू कहाँ विन्ती गर्छन् यो महान कथनको प्रयोग गर्दै। 28-29 भन्छन्, जब तपाईँहरूले मलाई यसो भन्नुभयो, तिनले आफैमाथि कतिको दुःख ल्याएका छन्, दुःखका जड तिनी आफै हुन्, तब मेरो हिम्मतले हरेस खायो। तर तपाईहरूलाई ताकिरहेको तरवारदेखि होशियार रहनुहोस्। यो तरवार जसले सारा अधर्मलाई काटेर नाश गर्दछ, तब तपाईहरू जान्नुहुन्छ कि एउटा न्यायकर्ता हुनु हुँदो रहेछ। अर्को शब्दमा भन्छन्, तिमीहरूले मेरो विरूद्धमा भनेका झुट्टा आरोपको लागि परमेश्वरको दण्डको के तिमीहरू डराउँदैनौ? तिनीहरूका सारा दोष र आरोपहरूमा अय्युबले आफ्नो विश्वास थामी राखे। उसले आफ्नो उद्धारकर्ता आइरहनु भएको छ भन्ने कुरामा र उहाँ पनि उद्धार पाएकाहरूसँगै गनिएका छन् भन्ने कुरामा विश्वास गर्छन्। यसपछि २० अध्यायतिर लागौ। यहाँ हामी देख्छौ सोपर बहसको क्रममा फेरि दोस्रो बार बोल्न थाल्छन्। मित्र, यो कुराको याद राखौं, सोपर व्यवस्थावादी व्यवस्थामा आस्था राख्ने व्यक्ति हुन् र ऊ विश्वास गर्दछन् कि परमेश्वर व्यवस्था यानि नियम अनुसार काम गर्नुहुन्छ। निश्चय नै यो सत्य हो, तर दण्डमा त्यो व्यवस्था यानि नियमको सिंहासन अनुग्रहको सिंहासन भइसकेको छ। सोपरलाई त्यसको बारेमा कति पनि थाहा छैन। अनि सोपर पहिलेको भन्दा धेरै आफ्नो वचनमा झन् धेरै कठोर र क्रूर बन्दछन् र त्यस्तो कठोर क्रूर वचनले अय्युबमाथि आक्रमण गर्दछन्। उसले हुन त कति पनि नयाँ कुरा आफ्नो भाषमा बताउने छैनन्। उसले यस्तो सिद्धान्तको पकड्छन् कि अय्युब अति नै धेरै दुष्ट थिए र व्यवस्थाको कारण दुष्टले निश्चय नै दण्ड पाउँदछ। त्यही नै यहाँ उसको मुख्य जोड हुनेछ, प्राथमिक कुरा हुनेछ। २० अध्याय १ देखि ३ पदमा भन्छन्, तब सोपर नमाकीले जवाब दिए, मेरो मनको पीड़ले गर्दा जवाब दिनु मलाई करै लाग्छ, यसै कारण बोल्नलाई म हतारिरहेछु। मलाई निन्दित तुल्याउने भाषहरू मैले सुनेको छु, मेरो समशक्तिको आत्माले मलाई जवाब दिन्छ। सोपर राजनीतिज्ञ जस्तो देखाइ पर्दछन्। ऊ भन्दछ कि उत्तर जवाब दिने काममा ऊ पूर्ण योग्य छन्। मैले कुनै राजनीतिज्ञहरूले आफ्ना विरोधी भन्दा कम योग्यवान छु भनेको सुनेको छैन। ऊ हरेक कुरामा आफ्ना विरोधी भन्दा धेरै योग्य छु भनी दावी गर्दछन् र धेरै र राम्ररी विकास गर्दछु भनी दावी गर्दछन्। अहिले सोपर राजनीतिज्ञ जस्तै आफ्नो बहस लिएर आउनेछन्। उसले आफ्नो मुद्दाको उही किसिमको तर्कसँग पेश गर्दछन् जुन उसले पहिले नै प्रयोग गरिसकेका थिए। उसले भन्छन् कि युगौंदेखि स्थापित तथ्यको दोहोर्याउन गइरहेका छन्। त्यो के हो? २० अध्यायको ४ पदमा सुन्नुहोस्, भन्छन्, तपाईंलाई निश्चय यो कुरा थाहा छ कि यस्तो त समयको सुरुदेखि नै भएर आउँदैछ, मानिसलाई पृथ्वीमा राखेका समयदेखि नै। त्यो यहाँ छ। यहाँ उसको विशेष निष्कर्ष छ जुन उसले भूतकालको परीक्षण ट्युबमा हालेर जाँचेर सत्य भएको पत्ता लगाए। अनि ५ पदमा भन्छन्, दुष्टको विजय थोरै दिनको निम्ति मात्र हो, ईश्वरहीन मानिसको आनन्द क्षणभरको निम्ति मात्र हो। यो उसको युगौंदेखिको स्थापित तथ्य हो। म तपाईंलाई भनौं, थोरै कति थोरै हो, लामो कति लामो हो, पाखण्डीको दुष्टको क्षण कति लामो छ? कहिले कहीँ यो यस्तो देखिन्छ, दुष्टको आनन्द कुशलता सफलता अति नै लामो समय स्थिर भएको देखिन्छ। तर यो सत्य हो कि अन्तिममा तिनीहरू पतन हुनेछन्, परमेश्वरको इन्साफ तिनीहरूमा खस्दछन्। यही नै यहाँ सोपरको भनेको तात्पर्य हो। अनि पद ६ र ७मा भन्छन्, त्यो आकाश जतिकै अग्लो भएर उठे तापनि औ त्यसको शिरले बादलहरूलाई छोए तापनि त्यो आफ्नै मल जस्तै बिल्कुलै खतम भएर नष्ट हुन्छ र त्यसलाई देख्ने सबैले भन्नेछ, त्यो कहाँ गयो खोइ। पद ६मा भन्छन्, त्यो आकाश जतिकै अग्लो भएर उठे तापनि औ त्यसको शिरले बादलहरूलाई छोए तापनि। भाषा यो पुस्तकमा भयानक छ। अन्तिममा दुष्टहरू पतन हुनेछन्, तिनीहरू नाश हुनेछन्, चाहे तिनीहरू कति महान उच्च समृद्धवान व्यक्ति भए पनि यो सर्वव्यापी सत्यता हो र यसको निम्ति इतिहास साक्षी छ। अनि 8-10 पदमा भन्छन्, त्यो सपना झैं बिर्सिहालिन्छ र हराइहाल्छ, रातको दर्शन झैं त्यो लोप भइहाल्छ, त्यसलाई देख्ने आँखाले त्यसलाई फेरि कहिले देख्ने छैन र त्यसलाई त्यसको ठाउँमा फेरि कहिले देख्ने छैन। त्यसका छोराहरूले कंगालीहरूको निगाह खोज्नेछन् र त्यसका धन सम्पत्तिहरू त्यसका छोराहरूकै हातबाट दिइनेछन्। मित्र सोपरले अयुबलाई खालि दुष्ट मात्र भनिरहेका छैनन्, तर पाखण्डी बोक्रे पनि भनिरहेका छन्। उसका यी सम्पूर्ण कथनले दुष्ट मानिसको पतनको वर्णन गर्दछ। उसले भन्दछ कि दुष्ट मानिसले प्रतिष्ठा र सफलता प्राप्त गर्न सक्छ, तर उसको पतन अन्तिममा अझ धेरै गरेर भयानक हुनेछ। सुपरको तात्पर्य यही हो कि त्यही नै अयुबलाई भएको थियो। मतलब सुपरको दृष्टिकोणमा अयुब दुष्ट मानिस भएकोले गर्दा यद्यपि ऊ अति नै धनी सफल सम्पन्न व्यक्ति बने तापनि अहिले आखिरमा त पतन अवस्थामा आउनु पर्यो, कारण ऊ दुष्ट मानिस थिए। जुन फेरि म भन्दछु कि सोपरको आरोप कति पनि अयुबमा सत्य छैन। अनि पद 11, पद 15 अनि पद 19-21 भनिएको छ, म पढिदिन्छु। पहिले 11 पद पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, युवा अवस्था र बल त्यसको हड्डी हड्डीमा भए तापनि ती त्यससँगै धुलोमा पड़ी रहनेछ। अनि 15 पदमा भन्छन्, त्यसले धन सम्पत्ति निल्छ र फेरि बमन गरेर निकाल्छ, अथवा परमेश्वरले त्यसलाई त्यो उकाल्न लाउनु हुन्छ। त्यसपछि 19-21 पदमा, किनभने त्यसले गरीबको खेदो गरेर त्यसलाई सताएको छ, आफूले नबनाएका घरहरू त्यसले बलपूर्वक अधिकार गरेको छ, किनभने त्यसको भोग शान्त भएन र आफ्नो इच्छा त्यसले मार्न सकेन, खानालाई त्यसको निम्ति केही पनि रहेन, यसैले त्यसको सुदिन धेरै दिनसम्म रहँदैन। मित्र, सुपर भन्दछन्, दुष्ट मानिस इन्धन जस्तो हो जुनको नष्ट हुनेछ। दुष्ट मानिस खराब सपना दर्शन जस्तो हो जुन लोप विलीन हुनेछ। अर्को शब्दमा सुपरको तात्पर्य यही हो कि अयुब जति धनवान प्रतिष्ठित सफल सम्पन्न व्यक्ति भए तापनि ऊ वास्तवमा दुष्ट थिए। उसको जीवनमा गोप्य पापहरू थिए। यद्यपि बाहिरी चाहिँ धर्मी देखा परे तापनि यसकारण अयुब अन्त्यमा पतन भए, परमेश्वरको दण्ड उसमाथि खस्यो। यही नै सोपरको तात्पर्य हो। अनि त्यस पदमा भन्छन्, परमेश्वरले आफ्नो क्रोध त्यसमाथि पोखाउनुहुनेछ र त्यसमाथि कड़ा मुक्का बर्साउनुहुनेछ। त्यसपछि पद 26-28 भन्छन्, नहट्ने अन्धकारले त्यसलाई पर्खिरहनेछ, प्रचण्ड आगोले त्यसलाई भस्म पार्नेछ, त्यसको पालमा बाँच्नेलाई धिक्कार, स्वर्गीयले त्यसको दोष खुलस्त देखाउनेछ, त्यसलाई दोष लाउनलाई पृथ्वी खड़ा हुनेछ, त्यसको घरलाई भलले क्रोधको दिनमा उर्लन्दो बाढ़ले बगाएर लैजानेछ। अनि अन्तिममा आफ्नो भनाईलाई सुपर यो भन्दै अन्त गर्दछन्। 29 पदमा, दुष्ट मानिसको निम्ति परमेश्वरको इनाम र बाघीहरूका लागि परमेश्वरले ठहराउनु भएको फल यस्तै हुन्छ। मित्र, सुपरको तात्पर्य यही हो कि अयुब दुष्ट मानिस थिए। अयुबको जस्तो दयनीय अवस्था हुने मानिसको निम्ति मित्र यो अति नै कडवाहट वचन हो, तर अयुब उसलाई उत्तर दिन तयार छन्। उसले आफैलाई बचाउ गर्न गइरहेका छन् र ऊ पनि अति नै मजबूत वचन लिएर उत्तर दिनेछन्, जुनको हामी अर्को दिन देख्नेछौ।
2: आजको दिनमा भने हामीले सिकेका छौं कि अयुबका साथीहरू निरन्तर रूपमा बोलिरहेका थिए र तिनीहरू गलत थिए, त तर अयुब सही र पनि अयुबले परमेश्वरसँग स्पष्टीकरणको माग गरिरहेका छन्।
3: हो भाइ, यो अध्ययनले बताएको छ हामी धेरै बोल्छौं भने हामीले पाप गर्दछौं। यसकारण सल्लाह दिने काम होसियारीसित र परमेश्वरको भयमा हुनुपर्छ। त्यो कुरा अयुबका साथीहरूले बुझेका छैनन् र हामीले पाठ सिक्नुपर्छ कि हामी परमेश्वरको भयमा यो कुरा गरिरहेका छौं।
2: साँच्चै दाइ, अयुबलाई सबैले गिल्ला गरेका छन्, साथीहरूले पनि उनलाई दोष दिएका छन्, र पनि अयुबले यी सबै कुरा हुँदा पनि कहिले परमेश्वरमा गलत गरेर पाप गरेनन्।
3: हो भाइ, जब अयुबको कुरा सुने तब फेरि सोफरले दोस्रो पटक बोलेका छन्। उनले भनेका छन्, तपाईँ एक दुष्ट मानिस भएको कारण यो कष्ट भोग्नु भएको छ। उनले इन्साफ गर्न खोजेका छन्, तर अयुबलाई यो कुरा थाहा थियो कि साथीहरूले भनेको कुरा सत्य थिएन र उनले सत्य परमेश्वरबाट जवाफ पर्खेका थिए। यो अध्ययनबाट हामीले पाठ सिक्नुपर्छ कि हामी पनि हरेक समयमा परमेश्वरमा भरोसा राख्नुपर्छ।
2: साँच्चै दाइ, यसैकारण आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूलाई छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र हामीसँग तपाईँहरूको आशिष बाँड्नुहोस्।
3: तपाईँहरूले हामीसँग सम्पर्क गरी आशिष बाँड्दा हामी पनि आशिषित हुनेछौ। आज भने हामी यो अध्ययनलाई यही राख्नेछौ र परमेश्वरले हामी हरेकलाई उहाँमा पूर्ण भरोसा राख्ने जीवन दिनुभएको होस्।
2: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97 97

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: मोबाइल पंखा हिटर राइस कुकर कुलर चार्जर इयरबड्स हेयरफोन स्पिकर सीसीटीवी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईंको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98510-63802 98510-63802।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 98604258443।
2: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: रेडियो बिहानी 97.6 MHz।

0: को फेरि त्यो
1: साथी होला ए होला
2: होइन यार हेन्सी छ बोयफ्रेन्ड जस्तो लाग्यो कता कता देखे जस्तो लाग्यो यार
1: ए म सोधेर आउँछु यार
0: ए भाइ को होस्ले त हिरो क्लबमा दिले
3: बाबुले अली

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: अब समाचार विस्तारमा प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। वहाँले सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। राज्यले व्यवस्थाले एउटा महत्वपूर्ण राज्यको अंगको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरूद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं। ढुक्क भएर पत्रकार मित्रहरूले कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
0: वहाँले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको मीडिया क्षेत्रलाई स्वच्छ जवाबदेही गौरव गर्न सकिने क्षेत्रको रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले नेपालको दुर्गम र बढ़ी व्यावसायिक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढ़ाउन बजेट तथा कार्यक्रम सहित व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यस्तै सांसदहरूले उठाएका विषयमा जवाब दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवाहरूलाई देशभित्र रोजगारीका अवसर उपलब्ध गराउने विषय मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्रै नभई स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवा शक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। वहाँले वैदेशिक रोजगारीका नाममा हुने शोषण ठगी र अनियमितताप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पार्नुभयो। श्रम मन्त्री यादवले भावी दिनमा ठगी नियन्त्रण र आप्रवासनलाई पारदर्शी र न्यायोचित बनाउन वैदेशिक रोजगारीको समग्र प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्ने नीति रहेको समेत सदनमा जानकारी गराउनुभयो। यसअघि आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड सहित विरोध जनाएपछि सभामुख अर्यालले विरोधको शैली असंसदीय भएको भन्दै व्यवहार सच्याउन चेतावनी दिनुभयो। बैठकमा सभामुख अर्यालसँग समय माग गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने बताउनुभयो। वहाँले देशको सीमाना सहकारीको रकम फिर्ता सुकुम्बासीको व्यवस्थापन लगायतका विषयमा आम जनताले उठाइरहेका विषयमा आफूहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्न सोध्न चाहेको र त्यो वातावरण नबनेका कारण विरोध गर्नु परेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार गर्नुपर्ने सुकुम्बासी र घरबार विहीनका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कामलाई तीव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता र आदर्शलाई सबल बनाउनु पर्नेमा जोड़ दिनुभयो। स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले तीनै तहका सरकारको सहकार्यबाट बाढ़ी पीड़ित जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्याउने अपेक्षा आफूले राखेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढ़ाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानहरूलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढ़ाउनु पर्ने बताउनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार तथा ई कमर्स प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा र सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्ति अभिवृद्धि, कृषि योग्य भूमि र वन क्षेत्रको संरक्षण तथा आधुनिकीकरणलाई प्राथमिकता दिँदै यस क्षेत्रमा निजी तथा वैदेशिक लगानी बढ़ाउनु पर्ने आवश्यकता औल्याउनुभयो। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले पिछड़िएका समुदाय, जेनजी, घाइते र शहीदका परिवारलाई लक्षित गरी सीप विकास तालिम र युवा वर्गहरूका लागि आन्तरिक रोजगारी प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। यस्तै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषयहरू तथा मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन थप बजेट आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 पठन पाठन आगामी असार 1 गर्न गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन सञ्चालनका लागि आगामी असार 1 गर्न गराउन निर्देशन दिएको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईहरूलाई आज पत्राचार गरी जानकारी गराएको छ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच 5 सहमति भएको छ। बाँकेको नेपालगंज स्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगंज अस्पतालमा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट खटाएको विशेष टोलीसँग भएको सहमतिपछि अधिकारकर्मी रूबी खानले अनशन अन्त्य गर्नु भएको हो। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत 20 दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिने, कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकार कर्मीहरूको सुरक्षाका लागि जिल्ला प्रहरी र प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने लगायत रहेका छन्। पाल्पा जिल्लामा नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्लाका रूपमा पाल्पा जिल्ला घोषणा भएको छ। सरकारले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सुरक्षित मातृत्व तथा संस्थागत प्रसूति कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गतका सबै मापदण्ड पूरा गरी पाल्पा नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा भएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
2: पाल्पाका 10 स्थानीय तहले निश्चित मापदण्ड पूरा गरिसकेपछि पालिका हुँदै जिल्लालाई पूर्ण संस्थागत प्रसूति युक्त जिल्ला घोषणा गरिएको हो। पाल्पा नेपालमा पहिलो पटक पूर्ण संस्थागत प्रसूतियुक्त जिल्ला भएको हो। यो उपलब्धि हासिल गर्न ग्रामीण स्वास्थ्य स्वयंसेविकाको सबैभन्दा ठूलो भूमिका रहने गरेको हुन्छ। तेलगाकी स्वास्थ्य स्वयंसेविका सेलिना विष्टले गर्भजाँच र सुत्केरी सेवा लिन स्वास्थ्य संस्थामै पठाउने गरेको बताउनुहुन्छ।
3: हामीले गर्भमा बच्चा भएदेखि चेक गर्न पठाउँछौ, प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिन, अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई स्वास्थ्य संस्थामा पठाउँछौ।
2: पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हुन सबैभन्दा पहिला जिल्लाले मापदण्डका सूचकहरू 90% पार गरेको हुनुपर्छ। त्यसपछि पालिका र जिल्लाको टोलीले पटक पटक अनुगमन र मूल्याङ्कन गरेपछि मात्र एक स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन्छ। त्यसपछि जिल्लाभरिका सबै स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएपछि जिल्लाको घोषणा गरिन्छ। कैनालीबी छहरा गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन राणा,
4: कहाँ भएको हो र प्रतिपटक सुत्केरी जाँच भयो, सबै कुरा सोध्छौ, त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछ, फेरि यो ठिक छ कि छैन यकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। लुम्बिनी प्रदेशले प्रजनन सम्बन्धी एउटा छुट्टै कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौ।
2: भग्नाशकली गाउँपालिकाले 2076 सालबाट नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका भएको बताउँदै सबै पालिकाले मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरेको बताउनुहुन्छ। भग्नाशकली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
5: हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर जिल्लामा पेश गरिसके जिल्ला पनि घोषणा भएको छ।
2: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर शाहरूले अन्य 11 जिल्ला पनि घोषणा गरेर प्रदेशलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने तयारी रहेको बताउनुभयो।
6: नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूतियुक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ।
2: जनगणना 2078 अनुसार नेपालमा मातृ मृत्युदर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 रहेको छ। विष्णु खुनाल, रेडियो नेपाल, पाल्पा।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मध्य प्रदेशमा नेपाली कंग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताउनु भएको छ। महोत्तरीको बर्दीवासमा आज आयोजित मध्य प्रदेश स्तरीय भेलात एवं जरा अभियान कार्यक्रममा सभापति थापाले कंग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ़न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो। मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ। मध्य प्रदेश वन निर्देशनालय जनकपुरका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको हो। निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवालले मध्यका विभिन्न जिल्लाबाट अहिले पनि 16,599 हेक्टर वन क्षेत्रको जमीन अतिक्रमणमा परेको र अतिक्रमण भएको वन क्षेत्रको जमीन खाली गर्ने प्रक्रिया शुरू गरिएको बताउनुभयो। हाल नेपालमा 45% भूभागमा वनले ढाकेको भए पनि मध्य प्रदेशमा मात्र 3.72% भूभाग वन क्षेत्रले ढाकेको छ। अन्य प्रदेशको तुलनामा मध्य प्रदेशमा बाल बालिकाहरू बढ़ी कुपोषित हुनुका साथै महिलाहरूमा रक्त अल्पताको समस्या बढ़न थालेको छ। मध्य प्रदेश खाद्यान्नको भण्डार भए पनि जनचेतनाको अभाव तथा खाना खाने तरिका र पौष्टिक आहारमा ध्यान नदिँदा कुपोषण र रक्त अल्पताको समस्या बढ़न थालेको जनस्वास्थ्यविदहरूले बताएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
7: मध्य प्रदेश अन्नको भण्डार भए पनि यस प्रदेशमा कुपोषित बाल बालिकाको संख्या अत्यधिक रहेको छ। महिला बाल बालिकाहरूमा रक्त अल्पताको अवस्था भयावह रहेको छ। मध्य प्रदेशमा 29% 5 वर्ष मुनिका बाल बालिकाहरू कुपोषित रहेको पाइन्छ भने 60% भन्दा बढी महिलाहरूमा रक्त अल्पताको समस्या रहेको मध्य प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य विज्ञ विजय कुमार झा,
8: मध्य प्रदेशलाई कुपोषण मुक्त प्रदेश बनाउने भनेर नीतिमा पनि आएको थियो र यसपालि फेरि पनि कुपोषणको दर बढ्दै गइरहेको अवस्था छ। अब करिब करिब 1/4 गरीब छन् यहाँ मान्छेहरू जसलाई खानै पुगिरहेको छैन भने पोषणको के कुरा गर्ने? पोषण मैत्री एग्रिकल्चर बनाउनु पर्यो।
7: महिला तथा शिशुहरूमा रक्त अल्पता प्रमुख जड़को रूपमा रहेको छ। जनचेतनाको अभावले यो समस्या भएको बताउँदै मध्य प्रदेशका नीति तथा योजना आयोगका सदस्य शीला मिश्र,
9: मध्य प्रदेशमा महिलाहरू अशिक्षित भएकै पनि एउटा कारण हो। जति तेलमा छानेर दिन्छ त्यति हाम्रो हेल्थलाई चाहिँ इम्प्याक्ट गरिरहेको छ। त्यसलाई अब मिनिमाइज गर्ने
7: प्रणाली पछि दोस्रो सबैभन्दा बढी बाल बालिकाहरू मध्य प्रदेशमा कुपोषित रहेका छन्। प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह,
10: हामीले मध्य प्रदेशभरि खाना प्रतिको शिक्षा हरेक बार खाना चार र हरेक चार खानामा पनि चार प्रकार जुन हामीले भनेका छौँ त्यसलाई लागू गर्नुपर्छ। उहाँहरूको घर र किचेनसम्म सम्म पुगेर हामीले पाकेको खानाहरू हेर्नुपर्छ, टेस्ट गर्नुपर्छ। बच्चाहरूलाई खान योग्य खाना छ कि छैन, तेल मसला धेरै छ कि, हाम्रो आमाहरूलाई शिक्षित गर्यौं भने र घरमै भएको कुराहरूलाई कसरी पकाउने र बच्चाहरूलाई खाना खुवाउने भनेर हामीले क्याम्पेन नै गर्यौं भने मात्रै भयावह स्थितिबाट बाहिर आउन सकिन्छ।
7: मधेस प्रदेशमा खाद्यान्नको कमी नभए पनि घरेलु खानाभन्दा बढी पकेटको खानेकुरा खाने, पकाउँदा अत्यधिक भुट्ने र ताक भएका हानिकारक अभ्यास

सिकाईबाट यो रोग सर्दछ। गाउँघर र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पूर्ने, सुद्धा झूलभित्र सुत्ने जस्ता कार्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङमा भेटवार्ता गर्दै चीन रूस सम्बन्धलाई अडिग र रणनीतिक रूपमा बलियो भएको बताउनु भएको छ। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने संकेत दिनुभएको हो। विशेष गरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेको रूस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझ बढ़ी निर्भर बन्दै गएको छ। यसैबीच इरान विरूद्ध जारी अमेरिका इजरायल युद्धका कारण मध्य पूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रूसले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर खोजिरहेको छ। मध्य पूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबावमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढ़ाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढ़ाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना 2026 मध्य वर्षीय अध्यावधिक प्रतिवेदन अनुसार सन् 2026 विश्व कुल गार्हस्थ्य उत्पादन वृद्धि दर 2.5% रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपण भन्दा 0.2% बिन्दुले कम हो। दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डडेलोका कारण 70,000 भन्दा बढ़ी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ। लस एन्जलसबाट करिब 30 माइल अर्थात 48 किलोमिटर उत्तर पश्चिममा रहेको सिसी भ्याली वरिपरिका पहाड़ी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्याण्डी फायर फैलिएको छ। सुक्खा झाड़ी क्षेत्रमा शुरू भएको आगलागी विस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम

तथ्याङ्कले देखाएको छ। साविक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको नेपालको कृषि सम्बन्धी तथ्याङ्क जानकारी पुस्तिकामा 10 वर्षमा मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको लेख्छ। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकई, गहुँ, कोदो र फापर भए पनि केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएको लेख्छ। सरकारले कृषि क्षेत्रमा बजेट घटाउँदै लगेर 10 वर्ष अघि 21 अर्ब 40 करोड़ रहेकोमा 2081-82 59 अर्ब रूपियाँ मात्र विनियोजन गरेको छ। पछिल्ला वर्षमा गहुँ बाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसिया लगायतका मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 धान, चामल, मकई, कोदो, फापर गरी कुल 59 अर्ब 92 करोड़ 60 लाख रूपियाँ बराबरको नेपालमा भित्रिएको छ। दैलेखमा दोस्रो चरणको पेट्रोलियम अन्वेषणको मुख्य काम अगाडि बढ्न नसक्दा महत्वपूर्ण परियोजना अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिएपछि चर्चामा रहेको सो आयोजना अहिले ठोस कार्यनीतिको अभावमा सञ्चालन अघि बढ़न सकेको छैन। यसैबीच दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ 3 गते महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारको करिब 2 अर्ब 17 करोड़ अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 पेट्रोलियम अन्वेषणको काम अघि बढ़ाएको थियो। अघिल्ला 2 दिन घटेको नेपाल शेयर बजारको परिसूचक बुधबार भने 30.08 अंकले बढ़ेको छ। परिसूचक बढ़ेसँगै यस दिन 2754 अंकमा कायम भएको छ। बुधबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार 3 अर्ब 8 करोड़

0: स्थानमै थप छ। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर पूरा गर्यो। यसअघि कीर्तिपुर त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रृंखलाको अन्तिम खेलमा शुक्रबार नेपाल र अमेरिका बीच खेल हुनेछ। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ।
1: अब मौसम आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर। काठमाण्डुको अधिकतम 28.4, न्यूनतम 20.6, वर्षा 8 फुट। पोखराको अधिकतम 28.7, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 12.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 24.4, वर्षा 8 फुट। र दिपायलको अधिकतम तापक्रम 40.4, न्यूनतम 23.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोलप्रसाद अरियालको आग्रह। न्यूनतम आधारभूत आवश्यकता र विकासका कामलाई तीव्रता दिएर लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतालाई सबल बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। कक्षा 11 को पठन पाठन असार 1 गतेबाट गर्न शिक्षा तथा खेलकूद मन्त्रालयको निर्देशन। चीनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। र मलेसिया विरूद्धको पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला क्रिकेट टोली 2 विकेटले विजयी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98550 50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512 40934।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक

0: 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेको शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 0105205542।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: संसदीय दलका नेता साम्पाङलाई संसदीय मर्यादा राख्न निर्देशन, अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन चेतावनी, जवाफ नआएसम्म विरोध गर्ने साम्पाङको अडान,
3: सुकुम्बासीको बारेमा होइन, लिपुलेकको बारेमा, विदेशी ऋणहरू यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाछौं।
2: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश, नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूको भनाई, विधिसम्मत तरिकाले आफ्नो सदस्यता अध्यावधि गर्न संस्थापन पक्षको आग्रह,
4: यति जाँदाखेरि पनि अझै हामी वडा सभासम्म नै पुगौँ भन्दा आग्रह।
2: असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन, अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच 5 बुझे सहमति, हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद,
5: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वय नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति।
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: संसद विचार र बहसको सर्वोच्च थल।

0: माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
1: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्ले कार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 को व्यवस्थातर्फ ध्यान आकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
2: हामी गरिरहन्छौ 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छौँ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु भयो, उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15/2 मात्रै माग्यो हामीले। हामीले उठाएका प्रश्नहरूको 1 हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। गृह मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी यो सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ नि के अरेको बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौँ, त्यसको उत्तर हामीले पाएको छैनौँ।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा 2 महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 बजे पनि पुनः बस्नेछ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6,743 वडा कार्य समिति समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आज परिपत्र जारी गर्दै जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गतेभित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले गर्ने उल्लेख गरेको सीआईएनलाई जानकारी दिनुभयो।
3: कंग्रेस आईडी प्राप्त गरेकोले मात्रै भाग लिन पाउने छ भन्ने व्यवस्था गरेको छ। यसले गर्दा यो समय अवधिभित्रै सबैले गरिसक्नुहोस् विधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीले तपाईँ स्पेसल उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हौ। विलम्ब अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा तल्लो तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर परिपत्र गरिरहेका थियौँ। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौँ भनेर आज वडा सभापति हामीले चाहिँ परिपत्र गरेको छ।
1: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्य अध्यावधिक अन्यलमा परेको छ। नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको भनाइ छ। सरकारले असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्र

0: प्रशासन कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हुम्लाको नामखा ताजाकोट सर्केगाड र खार्पुनाश क्षेत्रको सीमासँग जोड़िएको लामपाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजिएपछि विवाद चर्किएको हो। स्थानीयले कवारी खोला भन्दा वारीपट्टी चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले जानकारी दिनुभयो।
1: धेरै टाढा भयो प्रहरी चौकी भन्ने एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो। पाँचजना मध्ये चारजनालाई आज सुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
0: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चार पालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: बाँदर आतंकले किसान हैरान। तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेछ। त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुधिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डरत्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी

0: अभियान शुरू गरेको छ।
1: मकै आलू कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्रबहादुर कार्की बताउनुहुन्छ।
2: बाँदरले चाहिँ पहिलेको भन्दा पनि अहिले धेरै धेरै उसको बथान होलहरू आएर चाहिँ हामीलाई दिउँसोभरि त्यसलाई रुङ्नको हैरान खुवाइराखेका छ। अब त्यसलाई मात्रै रुँगेर पनि नहुने, अब त्यो नरुँदा पनि अब यतातिर बालीले जोगाउन नपाइने, रुँदा रुँदै पनि नाश गर्ने, र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बाली नाली पनि नष्ट गरिरहेको छ। त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
1: यो समस्या खेतीमा मात्रै सीमित छैन। बाल बालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउने मुस्किल परिरहेको बताउनुहुन्छ।
3: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिनामा मात्रै एउटा बाली पाक्छ, भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउँदैछन् बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त्यो थाहा हुँदैन। सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन। मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मानिलिउँ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने 150-200 बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पीड़ित नै बनाइदिन्छ। त्यसले वर्षदिन गरेको सब्जीहरू उत्पादन गरेर राख्न पाउँदैन, बेच्न पाउँदैन, फेरि तरकारी पनि खान पाउँदैन। भनेपछि सामान्य गाउँघरमा बस्ने किसानहरूलाई चाहिँ

0: त्यसलाई बाली लाउने सिजनभरि रुनालो अनिवार्य चाहिन्छ।
1: लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन बाबुहाङका अनुसार जेठ एक र दुई गते बाँदर लखेटी अभियान सञ्चालन गरिएको थियो, जसका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै सार्वजनिक विदा समेत घोषणा गरिएको थियो।
0: जेठ एक गतेदेखि भने तीन ठाउँमा चारजना कर्मचारी तुलसी पनि बनाइसकेका छन्, चारजना कर्मचारी चाहिँ राखेर हामीले बाँदर चाहिँ हेर्ने बाँदर उनीहरूले राखेको छ। सार्वजनिक विदा दिनको कारण चाहिँ के भन्दाखेरि बाँदर व्यवस्थापनको विषयलाई चाहिँ होइन संघीय सरकार भयो, प्रदेश सरकार भयो होइन, र अलिकति चाहिँ जो एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ सार्वजनिक विदा दिए।
1: पालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढ़ाएको छ। वाडा नम्बर आठको मेगा पुछार, वाडा नम्बर छ र आठको संगम स्थल नागेश्वरी तथा वाडा नम्बर पाँचको सिंह थापा पुछार क्षेत्रमा

0: त्यो भएकोबाट त्रिवेणीतिर पनि समस्या आएको हो. अहिले चाहिँ त्यो अस्ति चाहिँ बनाइसकेर मर्मत गरिसकेका भएर अझै खासै त्यस्तो समस्या छैन, सुधार भइसकेका छ. अब त्यस्तो समस्या त आउँदैन. अब त्यस्तो कसैले अब तोडफोड गर्यो भने, अब त्यो सामान्य बिगार्दो खालको भने त्यस्तो गरेर त्यो समस्या आउने हो होइन. अहिले चाहिँ त्यस्तो समस्या केही पनि छैन. त्यतातिर भएको सबै टावरहरू राम्रोसँग चलिरहेछ, लिङ्क पनि राम्रै पाइरहेछ, त्यसैले त्यस्तो खासै समस्या छैन अहिले त.
1: नमस्ते, म नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर 3 विनोद कुमार बोल्दैछु. मैले 2022 सालमा एसई दिएको हो. तत्काली सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा, विद्यार्थीको ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
2: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल.
3: स्कुलमा आउँछ, जान थालिसकेका छ, उनी मेरो सम्पर्क राख्नु इकाइ मार्फत स्कुलमा जान थालिसकेका छ. बानी भन्ने इन्टरनेट बानीहरू चाहिँ यहाँबाट लिएर प्रिन्टहरू हुन थालिसकेका छ. उताबाट बानी स्कुलमा सम्पर्क राख नजिकको आफ्नो स्कुलमा.
2: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ. हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ.
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश.
5: खेती गरेको अन्न बालीहरू केही छैन, दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यो.
4: रिपोर्टसँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको

0: घण्टा लगातार परेको पानीपछि आएको बाढ़ीका कारण 70 भेड़ा बाख्रा पुरिएका छन् भने गाउँको डाफे आधारभूत विद्यालय सहित खेतीयोग्य जमिन क्षतिग्रस्त भएको छ।
1: लामो समयको चर्को खडेरीकै बीच गैराती 9 बजे पानी पर्न शुरू भएपछि हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर 5 को नेपकावासीलाई खेतबारीमा लगाएको बाली राम्रो हुने भयो भन्ने आशा पलाएको थियो। एक घण्टा लगातार परेको असिना पानीले स्थानीय छक्क तामाङलाई कतै बाली पहिरो जाने हो कि भन्ने पनि लाग्यो। एकैछिनमा गाउँ जलमग्न भयो। घर बाहिर बाँधेर राखेका घोडा खच्चर निकाल्दा निकाल्दै पहिरो आयो।
2: असिना पानी परेर लास्टै घर वरिपरि पुरै पानी, माथिबाट पानी आएर बाढ़ी आएर बाहिर बनेका घोडा खच्चरहरूलाई डुबानमा परेर बल्ल बल्ल निकालेर
1: बाढ़ी र पहिरोले खेतीयोग्य जमिन बगाएर लगेपछि किसान चिन्तित छन्। असिना सँगैको बाढ़ी पहिरोले खेतबारीमा लगाएको सबै बाली नष्ट गरेको र बचेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरकला तामाङ
3: धेरै खेती गरेका हाम्रो ठाउँमा हाम्रो यहाँको अवस्था धेरै नाजुक छ। खेतीयोग्य जमिन त एउटा नि रहेको छैन। हामीले खेती गरेका थियौँ, खेती गरेको अन्न बालीहरू केही छैन। अनि दुर्गमको मान्छे खेती गरेरै खेतीको घरमै खान्थ्यो।
1: मध्यरातमा आएको बाढ़ी सँगैको पहिरोले नेपका गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 भेडा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँठे आधारभूत विद्यालय र खेतीयोग्य जमिन पुरै छेत विच्छेद अवस्थामा पुगेको छ। अर्का स्थानीय रामचन्द्र तामाङ पशु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढ़ीले क्षति पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी के कुमार रेग्मी
4: विद्यालयमा खेती भएको छ, केही व्यक्तिहरूका चौपायाहरूमा खेती भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ, मानवीय क्षति भएको छैन। हामीले चंखेली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठक भएर परीक्षा दिन भइसकेपछि त्यही गर्न सकिन्छ भनेर सोच्नु भएको छ।
1: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढ़ीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीय वासी चिन्तित छन्। बेलुमाया महतारा, CIN रेडियो प्रणाली आवाज, पिनकोड हुम्ला।
0: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्। तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाई र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं।
5: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा, अब स्थानीय पालिकाले चाहिँ सिडिओ कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन, त्यसको सम्झौताको लागि हामी यो चाहिँ लाभग्राहीहरू कायम गर्नको लागि चाहिँ भन्दा पठाउनुहुन्छ। सिडिओ कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छौँ त्यहाँ पठाउँछ र हामीले पनि अब भेरिफाई गरेर प्राविधिकहरू गरेर नमुना सबै त भेरिफाई गर्न सकिँदैन होइन, स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने अनि उहाँहरूलाई पनि ओके गरेपछि
6: प्रक्रिया भयो प्रक्रियागत कुरा गर्दाखेरि। तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुन्छ वर्षौंदेखि बस्या बसे हुनुभयो नि त,
5: त्यो बसेको कारण चाहिँ दुई तिनवटा छ सबैतिर होइन। यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासै कोही आउनुहुन्न, नबनेकै आउनुहुन्छ होइन, समस्या नै हो यसरी उजागर भएर आउने विषय। एउटा चाहिँ नि कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन, डीटीए गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडिओ कार्यालयमा गएर पनि रोकिन्छ। अब हामी प्राधिकरणकै यहाँले कुरा गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक हटाएर गएर डीटीए गरौँ त भन्ने अवस्था पनि छैन, एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ
6: त्यसले स्रोत साधनकै अभावले गर्दा रोकिएको
5: अलिअलि होइन, नियतवश भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको पाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने, स्थानीय पालिकालाई उजुरी गर्ने, डीडीए गर्ने, निकायलाई गर्ने होइन, मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका। अनि कहिलेकाहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्न हुँदैन, कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभग्राही कायम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन वा छुट्टेर बसेका

0: परिवारहरू पनि सिंगल सिंगल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काहीँकाहीँको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
1: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठायो त्यति छिटो प्रभावितको घर बन्ने भयो।
0: एउटा पालिकाले पनि हो, अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने, भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अड्के
1: केन्द्रमा आइसकेपछि पनि ढिला सुस्ती हुन्छ नि त।
0: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि। मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भनी पनि राखेको हुन्छु, त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखेको छैन, हामीले अड्काएका छैनौँ।
1: प्राधिकरणमा
0: आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा चाहिँ अड्केको हुन सक्ला, उहाँहरूलाई पनि फेरि रिले गरिसकेका हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर, न त सबै कुराहरू कागजात पुगेका विषयहरूमा चाहिँ त्यसरी अड्काइएको छैन।
2: सभामुख डोल प्रसाद आर्यले सम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ। नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूले बताएका छन्। असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: इन्द्रा मोबाइल सेन्टर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। यस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामानहरुको खरीदमा 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रु 2500 भन्दा माथिको सामान किन्नु हुने ग्राहकहरुले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरुलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरु जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रैंड ओपनिङमा? ए सुन्नुस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठीक अगाडि रहेको छ।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बुढी हेर त, लाऊ।
6: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
5: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
6: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
5: दिदी बहिनी सुनसादी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-32-74-73, 9861-75-49-88, 9861-75-49-88।
7: ओ मेज्यू, नमस्कार है।
8: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
7: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
8: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
7: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
8: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
7: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
8: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
7: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
8: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
9: तिमीहरू
10: अघिदेखि किन झगडा गर्दैछौ?
9: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
10: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: हस् बाबा।
11: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
12: सम्पर्क मोबाइल 9741-031-429।
13: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
13: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।

0: पलहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
0: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841065649 9841065649।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: का साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: जन्मदर्ता
2: गरेको छैन नि म्याडम।
1: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
8: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
9: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
8: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
9: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाठ पूर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
8: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
9: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
8: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: आजको कार्यक्रममा बिना तयारी सुकुम्बासी बस्ती उठाएको विपक्षीको आरोप, सरकारले दिने भनेको राहत रकम अस्वीकार्य भएको एकजना पीड़ितको भनाई।
1: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाएको छ।
0: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने समय पर धकेल्नु ठिक हो?
2: केही समय माग्दा अहिलेको अवस्थामा, ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
0: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्। क्युबाको स्थापना दिवसका दिन स्पेनी भाषामा भिडियो सन्देश जारी गर्दै रुबियोले उक्त टापुको दुःखको कारण अमेरिकाले लगाएको इन्धन नाकाबन्दी नभई त्यहाँका कम्युनिष्ट नेताहरू भएको दावी गरे। आर्थिक संकटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ। उक्त खोप 3 महिनामा परीक्षणका लागि तयार हुने र 9 महिनापछि आम रूपमा उपलब्ध हुने ठानिएको छ। डीआर कंगोको राजधानी किन्सासाबाट बीबीसी संवाददाता इमेरी माकुमेनो भन्छन्।

एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार एकमुष्ट 25,000 अनि पाँचजनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 तीन महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्।

0: हाम्रो यस्तै बिजोग मना छ। अब सुत्केरीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्सो चाहिँ दीर्घ रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नुपर्ने छ ठुलो सिलिन्डर बिल अस्पतालले दिएको। अब अस्ति 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन जौलो पकाएर खान्थ्यो होला, यो ठाउँमा अब खाए खाओ नखाए झिस्के मिठो महाराज भोग मिठो भनेर हामीले खानुपर्छ लाइन बसेर।
1: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
2: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ।
1: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
3: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा चाहिँ थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ, उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले, घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोजे हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले, करिब करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
1: उपत्यका नदीकिनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा, भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
4: भिजिट नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिएको छैन। विभिन्न विषयहरूमा घनीकृत संवादहरू त्यति बेला भइराखेको छ। नेपाल भारत त्यस्ता कुटनीतिका विषयहरूमा पनि हामी संवाद गरिरहेका छौँ।
1: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू

0: संकेत गर्नुभयो। अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
1: हाम्रो तयारी चाहिँ गर्नु पर्यो। विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो। अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ। अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ। त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो। कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ। त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ। त्यो पहलहरू पनि गर्नु पर्यो। त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल फेरि फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो। अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो। सधैँ एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन। एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ। तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त। अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ। हाम्रो क्षमता चाहिँ एलडीसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो। त्यसमा क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ।
0: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
1: अब सरकारले सबै विगत दृष्टिकोणबाट हेरेर गर्नु पर्यो। कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन। मेन जिम्मेवार सरकार हो होइन। प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो। प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभाव सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन। अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन प्रति सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ। अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिसिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो। बंगलादेश पनि पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रूचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं आगोको काम सकिएपछि राम्ररी आगो निभाउ सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं पानीका मुहान पोखरी आदिको संरक्षण गरौं आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं वनमा आगो लगाउनु दण्डनीय अपराध हो त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश
6: आजभोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
7: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
6: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाड चोर्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
7: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
8: आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
7: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
8: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
7: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
8: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनाश दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ

0: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
1: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर
0: 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ डिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा

0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल युबीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
3: राष्ट्रको लागि बक्सिङ,
4: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ,

0: स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्र मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ थादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार

भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98

0: बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

परम मंगलमय भगवान, चराचर जगत का अधिपति नायक, चित्तचोर प्रभु, परब्रह्म परमात्मा, सत्य चित्त आनंद स्वरूप, निरंजन निराकार, नित्य निकुंज विहारी विहारिणी युगल सर्वेश्वर श्री राधा माधव को चरणबिंद नमा कोटि दंडवत नमन, परम पूज्य सद्गुरुदेव महाराज को चरणबिंद नमा कोटि वंदन, संपूर्ण देवी देवता सभी का चरणबिंद नमन नमन वंदन, मंच आसीन विशिष्ट गुरुगण, परम पूज्य संत महाराज श्री दीनदयाल जी महाराज, साथ में मंच आसीन मेरो शिक्षा गुरु, मलाई मार्गदर्शन करने हाम्रो टीमलाई मार्गदर्शन करने र कहिल्यै पनि अगाडि आउन नचाहने पछाडी बसेर हामी सबैलाई प्रेरणा दिने प्रेरणाका स्रोत परम पूज्य गुरुदेव श्री नवल बिहारी शरणजी महाराज लगायत सबै सबै संत महापुरुषका चरणबिन्दमा म दण्डवत नमन गर्न चाहन्छु। यस विशाल महायज्ञका संकल्पकर्ता लगभग दुई महिनादेखि निरन्तर खटिरहनु भएका हजुरहरूको लागि सय कुण्डको हवन कुण्ड निर्माण गर्दै करोडौं करोड गायत्रीको जाप गरेर यो पावन भूमि नेपाल आमाको काखमा मुक्तिनाथको द्वार यस कास्की जिल्लाको पोखरा सत्र बिरौटाको पावन भूमिमा निरन्तर खटिरहनु भएका एक युग पुरुष यज्ञ शिरोमणि श्री बाल योगेश्वर विजय कृष्णजी महाराज, एकपटक जोरदार तालीले सम्मान गर्नुहोला। अब आज यो विश्रामको क्षणमा छौँ, बडो नरमाइलो लागेको छ। यो यज्ञ अझै दुई महिना चलिरहोस् जस्तो भएको छ कि छैन हजुर? यस्तो आनन्द आज विश्रामको दिनमा यो थपेर पाँच दिन अझै थपेर आउँदा पनि अझै मनमा लाग्दैछ कि कहाँ पाँच दिन।

0: निरंतर खटिरहनु भएका सम्पूर्ण मानव सेवा फाउन्डेसनका सबै टोली मेरो अगाडि उभिएर दिन रात खटिरहनु हुने यहाँ पत्रकारज्यूहरू जसले आफ्नो कार्य कर्मलाई प्राधान्यता सम्झेर यी बाढीहरूलाई यी अनुहारहरूलाई विश्व सामु पुर्याउनु भएको छ। सुरक्षाको उत्तिकै भूमिका निर्वाह गराउने सुरक्षा कर्मीहरू उत्तिकै खटिरहनु भएको छ। साउन्ड यो आवाजलाई अगाडि यहाँ मात्रै न विश्वभरि पुर्याउनलाई दुई महिना चार महिनादेखि लागि पर्नुहुने व्यक्तित्व हुनुहुन्छ। यो पण्डाल यो तयार गर्न लागिरहने व्यक्तित्वहरू हुनुहुन्छ। पोखरावासी मात्र नभएर नेपालका 55 जिल्लाबाट आएर समर्थन गर्नुहुने यस यज्ञलाई पूरा गर्नुहुने सबै सबै भक्तजनहरू हजुरहरू भित्र विराजमान भगवानलाई म दण्डवत नमन गर्न चाहन्छु। यस्तो कर्ममा हजुरहरू लाग्नुभयो र आज हामी कथाको शुभारम्भ अलि विशेष प्रकारले गर्दैछौ। आज हाम्रो राधिका फाउन्डेसनका व्यवस्थापक गुरुदेव पाल्नु भएको छ र राधिका फाउन्डेसन टिमका केही सदस्यजीहरूको पनि आगमन भएको छ। म सबैजनालाई अगाडिको मञ्चमा गइदिनु अनुरोध गर्छु। आज हाम्रो राधिका फाउन्डेसन परिवारलाई परिवारबाट हाम्रो यस यज्ञका संकल्पकर्ता गुरुदेवजीलाई केही सानो सम्मान गर्ने कार्यक्रम छ र सम्मानबाट आज हामी शुभारम्भ गर्छौ किनकि अब विश्राम दिवसमा छौ। यो घडी यो समय यो पल फेरि जीवनमा कहिले आउला आउला कि नआउला? प्राण रह्यो भने आउँछ हजुर। अस्ति भर्खर मैले एउटा न्यूज पढ्दै थिएँ, भारतमा लन्डन तर्फ उडेको फ्लाइट 30 सेकेन्डमा 242 जनाले प्राण गुमाउनु पर्यो। आज यो समय आज हामी यहाँ छौ र अर्को एउटा खुसीको कुरा पनि छ, भोलि हाम्रो महाराष्ट्रीको जन्मदिन छ है, बाल योगेश्वर महाराजजीको। एकपटक जोरदार तालीले अहिले जन्मदिनको धेरै धेरै धेरै शुभकामना आशीर्वाद दिनुहोला। विशेष शुभकामना छ उहाँलाई यस्ता कर्महरू गर्न जीवनमा अझै पशुपतिनाथले आशीर्वाद दिउन्। बाबा भोलेनाथको राधा सर्वेश्वर भगवानको कृपा उहाँलाई सदा सर्वदा बर्सिरहोस्। जसरी कोटी हवन छ, हवन पनि कोटी नै बन्न पुगोस् है, करोडौं हवन गर्न सक्ने क्षमता भगवानले दिनुहोस्। र आज यो सम्मानमा म पनि एकछिन तल जान्छु है, अनि त्यसपछि कथा शुभारम्भ गरौँ। हुन्छ, एकपटक राधे राधे भनिदेऊ न ल। हाम्रो पूज्य गुरुदेवको साथमा हामी अगाडि गएर उहाँलाई यो सम्मान कार्यक्रममा शरीक रहन्छ।
1: जय बोलो भागवत भगवान को, भक्त वत्सल भगवान को। भोलि समापनको आज समापन सकेर हामी भोलि गन्तव्य तय गर्छौँ आफ्नो आफ्नो ठाउँमा। त्यसैले आज यो स्पेसल सरप्राइज गिफ्ट महाराजजीको यहाँ राधिका फाउन्डेसनबाट आदरणीय गुरु महाराजजी माताजी हाम्रो त्यसै गरी सचिवालयको टिमबाट यहाँ प्रस्तुत हुँदैछ र आजको यो क्षण बडा सुन्दर बनिरहेको छ। जसले यो राष्ट्रलाई साँच्चीकै भन्ने हो भने धर्म संस्कृतिको जगर्ना गर्दै अगाडि बढाएर राष्ट्र शान्तिका निम्ति आफ्नो ज्यानलाई एक थोपा रगत रहन्जेल प्रवाह नगरी पसिना बगाएर आफ्नोभन्दा अरूको खुसीका निम्ति सधैँ अगाडि बढ्ने एउटा युग पुरुष जसको नाम लिँदाखेरि गर्वले शिर ठाडो हुन्छ, छाती चौडा हुन्छ। मैले अघि नै पनि भने मुटु झिकेर हत्केलामा दिने मिल्ने भए दिन सक्ने मान्छे हो बाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी महाराजजी। एकपटक जोरदार ताली बजाइदिनु होला। भोलि महाराजजीको जन्मदिनको अवसर पारेर राधिका फाउन्डेसनको तर्फबाट यो विशेष उपहार यहाँ प्रस्तुत हुँदैछ र भक्तहरूको यो माया र स्नेह झन बढेको छ। महाराजजीका आँखा रसाएका छन्, मन बडा भारी भएको छ र महाराजजीलाई यो उपहार कति खुसी कति आनन्द र यो खुसीको हर्षको आँसु आँखाबाट बगिरहेको छ र माताजीले उता

एक साइड महाराजजी हाम्रो महाराजजी र हाम्रो महाराजजी दीनदयाल महाराजजी पनि हुनुहुन्छ. एकपटक जोरदार ताली जय हो. यज्ञ शिरोमणि बाल्युग स्तर विजय श्रीकृष्ण मूर्तिजी महाराजजी राधिका फाउन्डेसनद्वारा समर्पित मायाको चिनो यो तस्विर हेर्नुहोस् त एकपटक. माछा पुछे हिमालको शिर जस्तै अटल सधैँ टल्किरहने चम्किलो हिउँ जस्तै सधैँ मुहारमा माधुर्यता छरिरहेको छ. त्यही माछा पुछे हिमालको चुचुरो जस्तै यहाँको नाम गरिमा र कृति अग्लिएको छ. स्तूपा जस्तै त्यो हिमालको चुचुरो जस्तै अझै शिखर छ यहाँको पाइला. नाम कृति र यस अझै बढ्दै जाओस् भगवानसँग प्रार्थना गर्दै जन्मदिनको उपलक्ष्यमा एडभान्समा यो मायाको चिनो र जन्मदिनको धेरै धेरै शुभकामना राधिका फाउन्डेसनको तर्फबाट महाराजजीलाई एकपटक सबैजनाले जोरदार तालले सम्मान व्यक्त गरिदिनु होला. धेरै धेरै सम्मान छ. कति मिनिङफुल छ यो तस्विर. आहा, मैले अघि नै पनि भने जसरी हिउँ जस्तै सेतो त्यस्तै सेतो पवित्र मन छ बालेश्वर विजय कृष्ण मूर्तिजी महाराजजीको. जसरी हिउँ हाँसेको छ हिमाल हाँसेको छ त्यही हिमाल जस्तै मुहार हाँसेको छ महाराजजीको. जसरी हिमालमा टक्क आँखा पर्दा सबैको नयनहरू एकछिन हिउँमा एकटक्क भएर हिमालतर्फ अडिन्छन् त्यस्तै मृग नैनी आँखा जस्तै तेजस्वी आँखा र त्यही हिमाल जस्तै हाँसेको मुहार त्यही हिमाल जस्तै अग्लिएको नाम यस कृति र महिमा साँच्चीकै भन्ने पनि अद्भुत छ. एकपटक सबैजनाले जोरदार तालले सम्मान व्यक्त गरिदिनु होला. जोर

0: र अब महाराष्ट्रीलाई माताश्रीले र राधिका फाउन्डेसनको तर्फबाट यो मायाको चिन्ह हस्तान्तरण भएको छ। राजा हामी कृतज्ञकृत छौँ यो धरतीमा एउटा धरती पुत्रको जन्म भएको दिनको उपलक्ष्य पारेर हिजो भोलि जन्मदिन रहे पनि आज यो मायाको चिन्ह प्रदान गरिएको छ। यो राष्ट्रको यस वैदिक सत्य सनातन धर्मको धर्मभीरु वैदिक सत्य सनातन धर्मका पक्षधर वैदिक सत्य सनातन धर्मका रक्षक जसले सनातन धर्मको ध्वजा फहराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्नुभयो श्रद्धेय बालयोगेश्वर विजेश्वर कृष्णमूर्तिजी महाराजजीप्रति विशेष सम्मान व्यक्त गर्दै यो क्षण बडा सुन्दर बनिरहेको छ। विशेष आभार व्यक्त गर्न चाहन्छौ र अब एउटा फोटो अर्को एउटामा आएको चिन्ह भन्ने छ। यो फोटो पनि फेरि फोटो माथिको अर्को फोटो स्मृतिमा पटल रही अजर रही अमर भन्ने छ। स्मृति पटलमा
1: भागवत भगवानको आउनुहोस् अब थोरै कथा प्रसङ्गमा प्रवेश गरौं। भगवानको कथाको आनन्द लिउँ। आज विश्राम दिवस छ। आज भगवान भागवत भगवानको कथाको सारांश पनि सुन्न पाइन्छ र साथसाथमा यो यज्ञको पूर्णाहुति आज अस्ति गरिसक्नु भएको छ। विधिवत रूपले आज पूर्ण गर्ने दिन छ। सबैजना पाल्नु भएको छ। पोखरेलीको प्रेम छातीभरि हटाई नहटाई छ। जो आउनुहुन्छ यहाँ आएर आँखा रसाउँछ हजुरहरूको। मलाई बडो भाव्य रुन्छु म पनि। कसरी छोडेर जाने होला जस्तो भएको छ। यो लामो बसाइ अझ लम्बिँदै जाओस्, यो समय यहीँ रोकियोस् जस्तो भएको छ। तर पनि समय हो, चल्नै पर्छ। आउनुहोस् फेरि कथा प्रसङ्गमा प्रवेश गरौं। हिजो हामीले भगवान श्रीकृष्णको विवाहको कथालाई सुन्यौं। पुत्रको प्राप्ति भयो जसले शम्भरासुरको अन्त्य गरिदिनुहुन्छ र आउनुहुन्छ र विधिवत रूपमा प्रद्युम्न महाराजको विवाहको कथा हामीले सुन्यौं। अगाडि भगवानलाई एकपटक मणि चोरको आरोप लाग्छ। भगवानलाई पनि आरोप लाग्दो रहेछ नि, होइन हजुर? ल हेर्नु त, अनि मान्छेलाई के नलगाउन त यो संसारले, अनि मान्छेलाई के नलगाओस् त। मणि चोरको आरोप लाग्यो। भगवान मणि खोज्न जानुभयो। जाँदा जाम्मवन्त नाम गरेका भालुसँग भगवानको युद्ध प्रारम्भ भयो। 27 दिन युद्ध गरेर त्यो मणि प्राप्त गरेर लिएर आउन लाग्दा जाम्बवन्तले भने, जसले मेरी छोरीसँग विवाह गर्छ उसैलाई यो मणि दिन्छु भनेर शर्त राखेको छु मैले। तब मणि लिनको लागि ठिक छ विवाह गर्नको लागि तयार हुनुभयो। तब जाम्बवती नाम गरेकी स्त्री जाम्बवन्तकी पुत्री जाम्बवतीसँग भगवानको विवाह हुन्छ। अगाडि मणि ल्याएर सत्राजित महाराज जसले आरोप लाउनु भएको थियो उहाँलाई दिनुभयो। उहाँले आफ्नी पुत्री सत्यभामासँग विवाह गराउनुहुन्छ। अघि चल्दै जाँदा यमुनाजी, मित्रविन्द, भद्रा, नग्नजीति, लक्ष्मणा गरेर भगवानका 8 पट रानी र 16,108 कन्याको साथमा एकै पटक विवाह भयो भगवानको। जसलाई एउटा भौमासुर नाम गरेको दैत्य, जसले 1,00,000 कन्यासँग एकैचोटि विवाह गर्छु भनेर बसेका थियो, उससँग भगवान सत्यभामालाई लिएर युद्धको मैदानमा अगाडि उत्रिनुभयो र सत्यभामाको आदेश भयो कि स्वामी यसको वध गर्नुहोस्। तब मात्र भगवानले अन्त्य गरिदिनुहुन्छ। यसरी 16,100 कन्यालाई मुक्त गराएपछि सबैलाई घर जाने आग्रह गर्दा सबैले भन्छन् कि अब हामी घर गएर पनि कसले हामीसँग विवाह गर्ला? यो समाजले अब हामीलाई बहिष्कार गरेको छ। एक दैत्यले हरण गरेर गएकी चेली घरमा आई कसले विवाह गर्ला हामीसँग भनेपछि भगवानले तब सबैलाई म पत्नीको स्थान दिन्छु भनेर 16,100 कन्यासँग विवाह गर्नु। भगवानको जम्मा विवाह 16,108। प्रत्येक रानीबाट 10-10 पुत्र, एक एक पुत्री प्राप्ति भयो र प्रत्येक रानीलाई एउटा एउटा महल बनाएर द्वारकापुरीमा भगवानले राख्नुभयो प्रत्येक रानीलाई सब रानीलाई तर यहाँ 16,108 पत्नी र प्रत्येक रानीबाट 10-10 पुत्र एक एक पुत्री प्राप्ति भयो अगाडि भगवान चल्दै जाँदा अगाडि इच्छाको जसका पुत्र नृग जसमाथि भगवानले कल्याण गर्नुहुन्छ नृगो नाम नरेन्द्र जसले सबै सबै यदुवंशीहरू जसको डर थियो जो गए बगैँचामा जाँदाखेरि उनीहरूले एउटा बडो मानको छेपारो देख्छन् त्यसलाई भगवानको चरणले स्पर्श गरेर मुक्त गराइदिनुहुन्छ र भगवानले जरासन्धको उद्धार गर्न जानुहुन्छ जरासन्ध चिन्नुहुन्छ को को जरासन्ध हजुर कंसको ससुरा जरासन्धको उद्धार भएको छैन भगवानले सोच्नुभयो अब यसको त उद्धार गर्नुपर्छ तर म यसलाई वध गर्दिन मेरो हातले वध गर्दिन त यसलाई वध गराउनको लागि म लिएर जान्छु भनेर अर्जुनजीलाई र भीमसेनजीलाई लिएर जानु पाँच पाण्डवका अर्जुन र भीमसेनलाई लिएर जानुहुन्छ र दुवैलाई ब्राह्मणको वेशमा र आफू पनि ब्राह्मणको वेशमा जानुभयो जरासन्धको दरबारमा जरासन्धले खुब सत्कार गरे ब्राह्मणको आगमन भयो लगेर सिंहासनमा विराजमान गराए तब खुब प्रेमले जरासन्धले सोध्न लागे हजुरहरूलाई म के चढाउन सक्छु के दिन सक्छु माग्नुहोस् जे माग्नुहुन्छ त्यही दिन्छु तब भगवानको मुखबाट आयो आवाज हामी हजुरसँग युद्ध माग्न चाहन्छौ यदि दिनुहुन्छ भने हामी युद्ध गर्छौँ हजुरसँग भनेपछि ओहो यी त ब्राह्मण होइनन् रहेछन् मसँग युद्ध गर्न आउने यिनीहरू पक्कै पनि कोही छल गरेर आएका हुन् भन तिमीहरू को हो भनेपछि भगवानले परिचय दिनुभयो म द्वारकाधीश यिनी अर्जुन अनि यिनी भीमसेन अब हामी युद्ध गर्न चाहन्छौ भन्नुहोस् हजुर कोसँग युद्ध गर्नुहुन्छ तब जरासन्धले भने अरे यो कृष्णलाई त मैले 17 पटक हराइसके 17 पटक हारेकोसँग के युद्ध गर्ने अनि यो दुब्लो पातलो अर्जुनसँग पनि के युद्ध गर्नु गर्छु भने बलशाली भीमसेनसँग युद्ध गर्छु भन्न लाग ल ठिक छ त्यसो भए युद्ध प्रारम्भ भयो विशाल युद्ध चल्छ दिनभर युद्ध गर्थे साँझ परेपछि एक अर्कालाई खुब प्रेम गर्थे तिमीलाई दुख्यो कि यता तिमीलाई यता घाउ लाग्यो कि भनेर एक अर्कालाई खुब प्रेम गर्ने फेरि दिनभर लड्ने साँझ परेपछि खुब प्रेम गर्थे अब भगवानले विचार गर्नुभएछ 27 दिन भइसक्यो हार पनि छैन जित पनि छैन यही तरिका हो भने त जरासन्धको उद्धार हुँदैन तब भगवानले भन्नुभएछ भीमसेन भोलि युद्ध गर्दा तिमीले मेरो अनुहारमा हेर्नु नि तब ल ठिक छ प्रभु भोलि युद्धको समयमा म हेर्छु है भनेर भोलिपल्ट गएछन् युद्धको समय भयो तब भगवानले एउटा सिन्का ल्याउनु भएछ र तोडेर त्यसलाई भाँचेर दुईतिर फाल्नु भएछ भीमसेनले बुझेछन् हो यो त यसै मर्दैन रहेछ चरणलाई दुईटा खुट्टा समातेर च्यातेपछि मात्रै मर्ने रहेछ तब भीमसेनले दुईटा खुट्टा समातेर खुब जोडसँग च्यात्न पुगे तर जरासन्धको मृत्यु भएन फेरि आएर जोडियो अब के गरौं प्रभु भनेर फेरि यसो भगवानको मुख हेरेपछि भगवानले भन्नुभएछ एउटा सिन्का तोड्नु हो दायाँको बायाँ बायाँको दायाँ फाल्नु हो अब भीमसेनले बुझेछन् ए उल्टो भएपछि पो जोडिन्न रहेछ यो त तब दुईटा चरणमा समातेर यसरी च्यात्न पुगे कि दायाँको भाग बायाँ तर्फ र बायाँको भाग दायाँ तर्फ फालेपछि उल्टो भएर जोडिएन र जरासन्धको उद्धार भयो बोलो कृष्णचन्द्र भगवानको
2: जय
1: आजको आनन्दको
2: जय।
1: यसरी जरासन्धको उद्धार गरेपछि जरासन्धको शिरमा जुन मुकुट थियो नि हजुर, सुनको मुकुट, त्यो मुकुट चाहिँ भीमसेनले ल्याएर घरमा राख्नु भएको थियो के। त्यही भएर कलियुगले भन्यो मलाई सुनमा बास देऊ। त्यति बेला जब सुनमा बास देऊ भनेको थियो, परीक्षित महाराजको मुखबाट आएको थियो, अधर्मबाट कमाएको कसैको खोसेर ल्याएको सुनमा तिम्रो बास हुनेछ। त्यही मुकुटमा गएर कलियुग गएर बसेर परीक्षित महाराजको शिरमा जब धारण गर्नुभयो, शिकार खेल्न मन लाग्यो परीक्षितलाई। त्यति बेला बुद्धि पनि उल्टो उल्टो भयो, ऋषिको गलामा परेको सर्प लगाइदिए अनि मुकुट निकाल्ने बित्तिकै फेरि गल्ती गरेको अहसास महसुस भयो। ओहो, मैले गल्ती गरे है। तर त्यति बेलासम्म श्राप प्राप्त भइसकेको थियो। तक्षक सप्तमेह, तक्षक नाम गरेको सर्पले डसेर तिम्रो मृत्यु हो सात दिनमा भनेर श्रृङ्गी मुनिले श्राप दिनुभएको थियो। तब उनी भगवानको कृपाले आज सुखदेवजीले यो कथा श्रवण गराउँदै हुनुहुन्छ। बोलोस् कृष्ण।

0: बंदी बनाए रखे का ब्राह्मण हरले आज स्तुति करना लागे। ये भागवत जी को दसम स्कंद को श्लोक सबले स्तुति करे पी भगवान जान भो रसंत को उद्धार पश्चात सब ब्राह्मण लाई मुक्त कराने भो र संपूर्ण ब्राह्मण को साथ में आज युधिष्ठिर जी को राजस्वी यज्ञ में प्रवेश कर राजस्वी यज्ञ में युधिष्ठिर जी कर्ता भएर बस्नु भएको छ। अर्जुन जी व्यवस्थापक भएर बस्नु भएको छ। भीमसेन जी भोजन बाँड्न बस्नु भएको छ। द्रौपदी माता रसोई घर में हुनुहुन्छ। अनि सबलाई अपना अपना काम दिनुभयो र भगवान आफूले चाहिँ के काम गर्नुभयो थाहा छ? राधे राधे भनिदिनु न। कहाँ यति राधे राधेले पुग्छ? अझै प्रेमले भनिदिनु राधे राधे। लेनस भगवानले चाहिँ के काम गर्नुभयो? सबै ब्राह्मणहरू आएको जहाँ चरण पादुका खोल्नुहुन्थ्यो नि, चरण पादुका भनेको चप्पल जुत्ता, त्यसलाई उठाउने काम गर्नुभयो। खडाउ भगवानले चरणको सेवा गर्नुभयो। जति जति ब्राह्मणले भोजन गर्थे त्यो सबै जुठो पत्तल उठाउने काम गर्नुभयो भगवान। त्यही भएर यो कथा सुन्न धेरैजना आउनुहुन्छ। कथा सुन्न आउने व्यक्तिले सकेसम्म बार बार भन्छु, यहाँ आएर कसैको पनि सामग्रीहरू लिएर नजानु। कसैको पनि एउटा सल पनि कसैको नपरोस् हजुरको शरीरमा। कसैको पनि सामान यहाँबाट उठाएर नलानु है, कसैले पनि। यहाँ भगवान पनि स्वयं सेवा गर्न बस्नु भएको छ यज्ञमा। त्यो विशाल यज्ञको कस्तो सेवामा? जुठो पत्ता उठाउने, चरण पादुकाको सेवा गर्ने, यस्तो कर्ममा बस्नु भएको छ। र त्यति बेला शिशुपाल आइपुगेछन्। अब शिशुपाललाई रिस उठ्यो है, भगवानलाई देखेपछि क्रोध आयो, गाली गर्न थाले। अरे यो ग्वाल वाला, यो गोठालो यहाँ किन आयो? यसले मेरो हुन लागेको बुढी पनि भगाउने यही हो। यो काम नलाग्ने छ, माखन मात्रै चोर्दैन, के चोर्छ चोर्छ। ए यति गाली गर्यो, यति गाली गर्यो। गाली गर्दा गर्दै भगवान चाहिँ गन्न थाल्नुभयो, एक दुई तीन भन्दै गन्दै हुनुहुन्छ। किनकि शिशुपालको आमाले भगवानसँग वचन माग्नु भएको थियो, मेरो पुत्रको अन्त्य गर्नेवाला हजुर हो, मलाई थाहा छ, तर प्रभु बिन्ती छ मेरो पुत्रलाई नमार्नु है भन्नुभएछ। भगवानले भन्नुभयो यो त सम्भवै छैन, यो धरतीमा जो आयो उसको मृत्यु त निश्चित छ, मर्न त सबले पर्छ। त्यही भएर मर्न त मेरै हातबाट यसको पद लेखेको छ, तर हजुरको कारण एउटा वचन दिन्छु, सय पटकसम्म यसले गाली गर्यो भने म सहन्छु, तर सयबाट एक सय एक भयो भने चाहिँ म सहनेवाला छैन, म सहन्न है। ल ठिक छ त्यसो भए भनेर 900 गालीसम्म भगवान पर्खिनुभयो। तब भन्नुहुन्छ शिशुपाल अब बन्द गर, भयो, अब अनर्थ हुनेवाला छ, बन्द गर। तर शिशुपाल बन्द गरेन, शिशुपाल बोलिरहे बोलिरहे। तब त्यति बेला भगवानले आफ्नो चतुर्बाहु रूपमा प्रकट गरेर स्वयं सुदर्शन चक्रले शिशुपालको शिर छेदन गरिदिनु भयो। बोल्नु शिशुपाल मर्दन भगवानको, कृष्णचन्द्र भगवानको, यज्ञ पुरुष भगवानको, पूर्ण पुरुषोत्तम भगवानको। त्यसरी भगवानले शिर छेदन गर्नुभएको थियो। शरीरबाट निस्केको दिव्य ज्योतिर्मय ज्योति आएर भगवानको चरणमा आएर मिल्यो। सबै छक्क परे, ओहो जीवनभर गाली गरे शिशुपालले, तर भगवानले चरणमा स्थान दिनुभयो। त भगवानले भन्नुहुन्छ सुन्नु है, दिनभर गाली गर्थ्यो कसलाई? शिशुपालले कसलाई गाली गर्थ्यो? कृष्णलाई। अलिक जोडले बोल्नु है, कसलाई? एकचोटि भए पनि कृष्ण नाम आयो नि हजुरको मुखबाट। राधे राधे भन्दिनु न। कृष्णलाई दिनभर गाली गर्थ्यो, तर नाम त कृष्णकै लिन्थ्यो नि हो कि होइन, सम्झना त कृष्णकै गर्थ्यो नि। भगवान के भन्नुहुन्छ, मलाई गाली गरेर भए पनि याद दिनभर मेरो गर्थ्यो, त्यही भएर मैले मेरो चरणमा स्थान दिए। त्यस्तै मलाई गाली त गर्थ्यो तर याद त मेरो गर्थ्यो नि। भगवान भन्नुहुन्छ जसरी यो बिजुलीको तारमा नि हजुर, जानेर छोए पनि करेन्ट लाग्छ, नजानी छोए पनि करेन्ट लाग्छ, हो कि होइन। त्यस्तै जोतेको खेतमा एक एक दाना मकै छर्नुभयो भने पनि उम्रिन्छ, मुठी मुठी गरेर फाल्नुभयो भने पनि उम्रिन्छ। भगवानको नाम पनि त्यस्तै हो, जसरी लिए पनि यो अमृत हो, अमृत जसरी लिनुहोस्, प्रेमले भनौ राधे राधे। लक्ष्मीनारायण भगवानको
1: जय हो,
0: श्री हरि भगवानको।